बिहानी अहिले घरि हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ अनि हाम्रो यो प्रसारण श्रोतालाई एफएम 103.5 मेगाहर्ज लगायत मोबाइल एप्लिकेसन न्युज अन एयर अनि प्रसार भारतीको ओटिटी प्लेटफर्म वेब्स सँगसँगै पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज पनि उपलब्ध भइरहेछ। अहिले समय बिहानीको 6:25 अनि 46 सेकेन्ड भएर यसको साथै आरम्भ हुँदछ आजको हाम्रो यो पहिलो अधिवेशन। आज विक्रम सम्वत 2083 आश्विन 25 गते साथै शक सम्वत 1948 सालको 19 गते असोज तदनुसार सन् 2026 आज हो अक्टोबर 11 तारिक आइतबार। आकाशवाणी खरसाङ सुनेर

बसिरहनु भएका आदरणीय श्रोताहरूलाई हाम्रा प्राविधिक मित्र सचिन वागन लगायत प्रसारण सहयोगी पासाङ दोर्जे शेर्पाको साथमा साथै म बिरेनको यो शारदीय नवरात्रको आरम्भ घटस्थापनाको पावन बेलामा माता शैलपुत्रीलाई स्मरण गर्दै न्यानो अभिवादन।

0: प्रिय श्रोतागण, अब प्रस्तुत छ आजको पावन बेलामा अर्चनाको विशेष श्रृङ्खला जय दुर्गा दुर्गेश्वरी।
1: शरदकालीन चाड बडा दशैंको शुभ उपलक्ष्यमा विजया दशमीको बिहानसम्म प्रसारण गरिने हाम्रो विशेष साङ्गीतिक रूपक जय दुर्गा दुर्गेश्वरीको प्रथम पर्व आज नवरात्रको प्रतिप्रदा तिथिमा प्रस्तुत गर्न लागेका छौं। पापमाथि पुण्यको विजय, राक्षसी प्रवृत्तिमाथि दैवी शक्तिको विजय र असत्यमाथि सत्यको विजय गाथा बोकेको महिषासुर मर्दिनी नव दुर्गा देवी पूजनको यो रूपक प्रस्तुत छ जय दुर्गा दुर्गेश्वरी।

अर्थात् नरवांछित लाभका निम्ति मस्तकमा अर्धचन्द्र धारण गर्ने, वृष वा साँडमा सवार गर्ने, शूल धारण गर्ने यशस्विनी शैलपुत्री दुर्गाजीको म वन्दना गर्दछु।

0: पूजा भक्ति आराधना गर्नका लागि कुनै समय वा देश कालको बन्धन छैन। तथापि आश्विन अर्थात् असोज महिनाको शुक्ल पक्ष प्रतिपदा तिथिदेखि आरम्भ भई नवमी तिथिसम्म गरिने नवरात्र वा नवरथा पूजा अवधिलाई विश्वकै भक्तहरूले विशेष महत्व दिँदछन्।
1: दुर्गा सप्तशतीको 12 अध्यायमा आफ्नो शक्ति र महात्म्यबारे स्वयं देवी दुर्गा भगवतीले भनेकी छिन्।

0: अर्थात् शरदकालमा जो वार्षिक महापूजा गरिन्छ त्यस अवसरमा जसले मेरो यो महात्म्यलाई भक्तिपूर्वक श्रवण गर्दछ सुन्दछ त्यस भक्त मनुष्य मेरा प्रसाद वा कृपाद्वारा सबै प्रकारका बाधाहरूदेखि मुक्त हुनेछ अनि धनधान्य एवं पुत्र प्राप्तिद्वारा सम्पन्न हुनेछ।
1: नवरथामा यही लक्ष्य राखेर देवी उपासना र स्तुति विधिपूर्वक सम्पन्न गरिन्छ किनभने नवरात्रलाई भक्ति र मुक्तिको साधन मानिन्छ। यसै कारण आजको भौतिक युगमा पनि घर घर गाउँ गाउँ शहर र नगरहरूमा शारदीय नवरात्रको उत्सव बडो श्रद्धा भक्ति र धार्मिक उल्लाससित मनाइन्छ।

यसरी नौवटा कलश या घटमा देवीलाई नौ दिन नवरातका प्रतीकमा आह्वान र पूजन गर्दै नौवटा कवच धारण गराउँदै स्थापना गरिन्छ। यसैलाई घट स्थापना, कलश स्थापना या शान्ति स्थापना भनिन्छ।

0: यसै दिन छुट्टै हिन्दू परम्परा र संस्कृति अनुसार देवीको कृपाको आस्था राख्दै लगाएका अन्नबाली सुफला होस् भनी नेपालीहरू वेद मन्त्र पाठ गर्दै आआफ्ना घरमा जौ छरेर जमरा राख्छन्। वेदमा जौलाई सृष्टिको प्रथम र पवित्र अन्न भनी उल्लेख गरिएको छ। यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ। नेपालीहरू यसलाई नवरथा भन्छन्। नवरथाको अर्थ नौ दिन र रात भिन्न भिन्न स्वरूपमा नौ भिन्न वाहन या रथमा चढेकी देवी हो।
1: देवीका अनेक रूप नाम र रहस्य छन्। यदि कोही व्यक्ति मनका सारा आस्था र विश्वाससित देवीका समस्त रूप र नामका अथवा कुनै एक नाम मात्रलाई लिएर ध्यानपूर्वक भजन कीर्तन वा स्तुति गर्छन् तब उनको कल्याण गर्ने काम परम दिव्य स्वरूपिणी महामाया दुर्गाले क्षणमै पुरा गरिदिन्छन्। यति मात्र होइन, यदि कोही पनि भक्तले विधिवत रूपमा प्रेम एवं भक्ति साथ माता भगवती एवं नौ दुर्गाका विभिन्न प्रतिमाहरूको ध्यानपूर्वक पूजा उपासना गरे उनको अर्थात् भक्तको असम्भव कार्य पनि देवीले पूर्ण गरिकन उनलाई कृतकृत्य गरिदिन्छन्। यस्ता भक्तप्रति देवीको असीम कृपा रहिरहेको हुँदछ।
2: सम्पूर्ण विश्वमा कुनै न कुनै रूपमा शक्ति उपासना अनादिकालदेखि नै चलि आइरहेको छ। शक्ति साधनाका प्रथम एवं पूर्ण स्वरूप देवी उपासनाको रूपमा प्रचलित छ, किनभने शक्ति स्वरूपमा विराजमान हामीभित्र देवी छिन्, जो आत्मा हुन्, परमात्मा हुन्, जीव हुन्, प्राण हुन्। शक्ति स्वरूपा देवी नै हाम्रा मनका अदृश्य शक्तिपुञ्ज हुन्। यिनै शक्तिपुञ्जलाई आफ्नो ध्यान ज्ञान र पूजनद्वारा सर्वशक्तिमान बनाउनु छ। जब पनि हाम्रो मन हाम्रो तन कमजोर हुँदछ अथवा हामी भौतिक आध्यात्मिक तथा सामाजिक रूपले पीडित हुन्छौँ अनि स्वयंलाई पूर्ण रूपले असहाय पाउँछौँ तब हामी हाम्रा यिनै आराध्य देवीलाई पुकार्दछौँ अनि स्तुति उपासना गर्दछौँ। त्यस बेला यिनै शक्तिहरूले हाम्रो सहायता गर्छन् अनि हाम्रो दुःख दरिद्रता एवं कष्टहरूको विनाश गरेर हामीलाई हर्षित तुल्याउँछन्।

0: प्रस्तुता देविका मोक्तान र पारस चन्द्र आले। रूपकको दोस्रो पर्व भोलि यसै समयमा सुन्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। प्रतीक्षा साँच्नुहोस् अघिल्लो घोषणाको।
1: राभरिले गर्दैछौ दिल्ली केन्द्रका संस्कृत र हिन्दीमा समाचार।

दिल्लीका जनाका संस्कृति र हिन्दी समाचारपछिको समय हो बिहानको ठिक 7:05 अनि 22 सेकेन्ड भइरहेको श्रोतागण। र अबको यो समय हो कार्यक्रम शुभ प्रभातको, जसमा यहाँहरूले हार्दिक स्वागत अभिवादन छ। आजको शुभ प्रभातमा पनि छ केही जानकारी, केही गीत सङ्गीत जानकारी रहेको छ आजको शब्द नामक सेगमेन्टमा सोरठी नृत्यबारे। आउनुहोस् जानौँ सोरेठी नृत्यबारे यो पहिलो चरणको जानकारी। सोरेठी नृत्य गुरुङ र मगर समुदायमा निकै प्रख्यात रहेको परम्परागत नृत्य हो। पुरानो समयमा सोरेठीको अर्थ 16 वटी सुन्दरी रानीहरू भन्ने हुन्थ्यो। यो नृत्य ठुलो समूहमा गरिने चलन रहिआएको छ। 5 वटी रानी र 1 राजकुमारी गरी 16 जनासँग सम्बन्धित भएकाले 16 वटी भन्दा भन्दै सोरठी भएको हो भन्ने भनाइ छ। दिनभरिको थकाइ र हताशालाई मेट्न र मनको भावना पोख्न यो नृत्य अर्थात् सोरठी नृत्य गरिने चलन रहेको छ। र यहाँनिर सुनौँ एउटा मालश्री समूह स्वरमा, त्यसपछि फेरि हामी आउनेछौँ यही विषय अर्थात् सोरठी नृत्यबारे रहल जानकारीको साथमा।

त सोधा न फेरि आउँ हामी आजको शब्दको विषयमा जोडिएको छ सोरेठी नृत्यबारे केही जानकारीको रूपमा समाजमा सानो ठुलो धनी गरिब इत्यादि नभनी सबैले मिलेर गाइने तथा नाचिने सोरेठी नृत्यले सामाजिक सद्भावना र एकतालाई बलियो बनाइराख्ने महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ। मौलिक लोकलयमा आधारित सोरेठी नृत्य पौराणिक तथा ऐतिहासिक कथाहरू समेटेर विविध लय र तालमा मारुनीसँग गाउने र नाच्ने गरिन्छ। यो सोरेठी नृत्य विशेष गरी दसैँ तिहार अनि शुभ अवसरहरूतिर सामूहिक रूपमा आयोजित गरिने चलन छ। सोरेठी नृत्यको आरम्भ देवी देवताहरूलाई आह्वान गरेर गरिन्छ भने यसको समापन आशिष वितरणको साथमा हुने गर्दछ। त यो थियो आजको शब्दका जानकारी सोरेठी नृत्यबारे। र अब सोधागन अब सुनौ एउटा मादली गीत गायक मिलन विश्वकर्माको स्वरमा।

0: समूह शर्मा मालसीको प्रसारणपछि अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज चेन्नईमा लगभग 13,000 करोड रुपियाँका परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो आदिस अबाबामा अफ्रिकामा भारतीय मिशनका प्रमुखहरूको सम्मेलनको अध्यक्षता गर्नुभयो। भारतीय संयुक्त राष्ट्र मानवाधिकार उच्च आयुक्त कार्यालयले हिजोको दिल्लीमा भएको घटनालाई लिएर गरेको चिन्ता निराधार रहेको बताएको छ। माता दुर्गाको आराधनाको 9 दिने पर्व नवरात्र आजबाट सुरु हुँदैछ र मौसम विभागले केरलम, माहे, लक्षद्वीप, तमिलनाडु, पुडुचेरी र कराइकलमा भोलिसम्म चट्याङ र हावाहुरी सहित वर्षाको पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज चेन्नईमा लगभग 13,000 करोड रुपियाँका परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। चेन्नई पुगेपछि प्रधानमन्त्रीले लगभग 4,900 करोड रुपियाँको लागतमा निर्मित चेन्नई मेट्रो रेलको उद्घाटन गर्नुहुनेछ। यस अवधि उहाँले तमिलनाडुका मुख्यमन्त्री श्री जोसेफ विजयसँग मेट्रो ट्रेनमा पनि यात्रा गर्नुहुनेछ। पुनमल्ली पोरुर कोरिडोरमा 3,700 मिटर लामो डबल डेकर संरचना छ। यसमा आधुनिक सिग्नलिङ प्रणाली छ जुन सञ्चालनलाई सक्षम बनाउन डिजाइन गरिएको छ। प्रधानमन्त्रीले पोरुर बाइपास स्टेशनदेखि पुनमल्ली बाइपास स्टेशनसम्म मेट्रो यात्रा गर्नुहुनेछ। यसको साथमा प्रधानमन्त्रीले 750 करोड रुपियाँभन्दा अधिकका रेलवे पूर्वाधार परियोजनाहरू पनि लोकार्पण र उद्घाटन गर्नुहुनेछ। यसमा अमृत भारत स्टेशन योजना अन्तर्गत पुनर्विकास गरिएका 5 अमृत स्टेशनहरू पल्नी, वेलोर क्यान्टोनमेन्ट, वाष्मुद्रम, परमकुडी र नमक्कल समावेश छन्। श्री मोदीले पोरुर झीलको नजिकै अवस्थित जलकण्ठेश्वर मन्दिरमा पनि दर्शन र पूजा गर्नुहुनेछ। प्रधानमन्त्री धन धान्य कृषि योजनाले आज 1 वर्ष पूरा गरेको छ। यो योजना गत वर्ष यसै दिन देशका 100 आकांक्षी कृषि जिल्लाहरूमा कृषि क्षेत्रलाई सुदृढ पार्ने उद्देश्यको साथ सुरु गरिएको थियो। हाम्रो संवाददाताको रिपोर्ट अनुसार 11 मन्त्रालय र विभागहरूका 36 केन्द्रीय योजनाहरूलाई यस योजना अन्तर्गत एकीकृत गरिएको छ। यसका अतिरिक्त प्रत्येक जिल्लाको विशिष्ट आवश्यकताहरूलाई कृषिमा अनुकूलित गर्न राज्य सरकारका योजना र निजी क्षेत्रको सहभागिता पनि समावेश गरिएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो अदिस अबाबामा अफ्रिकामा भारतीय मिशनका प्रमुखहरूको सम्मेलनको अध्यक्षता गर्नुभयो। यस अवसरमा बोल्दै उहाँले भन्नुभयो, भारत र अफ्रिका ग्लोबल साउथ एकजुटता, रणनीतिक स्वायत्तता, बहुध्रुवीयता र साझा विकासको आकांक्षामा आधारित गहिरो सम्बन्ध साझा गर्छन्।
2: India worked resolutely.
3: वर्ष 2023 में अपनी G20 अध्यक्षता के दौरान भारत ने अफ्रीकी संघ को G20 की स्थायी सदस्यता दिलाने के दृढ़ प्रयास किए। इस दशक में संयुक्त राष्ट्र का महत्व लगातार कम हुआ है। हमारा उद्देश्य सिर्फ सदस्यों की संख्या बढ़ाना नहीं बल्कि ग्लोबल गवर्नेंस को ज्यादा लोकतांत्रिक, जवाबदेह और समावेशी बनाने के साथ साथ संयुक्त राष्ट्र को भी अधिक सक्षम और विश्वसनीय बनाना है।
1: विदेश मन्त्रीले इथियोपियाको राजधानीमा भारत अफ्रिका साझेदारीका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गरेको 1 दिनपछि यो सम्मेलन आयोजना गरिएको थियो। अदिस अबाबाको अडावा मेमोरियल संग्रहालयमा भारत अफ्रिका साझेदारीको बारेमा बोल्दै उहाँले भन्नुभयो, भविष्यको साझेदारीले क्षमता निर्माणमा मदत पुर्याउनुपर्छ, निर्भरता बढाउनु हुँदैन। साथमा डाक्टर जयशंकरले अफ्रिकाको लागि उपयुक्त प्रतिनिधित्वको साथ संयुक्त राष्ट्र सुरक्षा परिषदमा सुधार गर्न आह्वान गर्नुभयो। भारतले संयुक्त राष्ट्र मानवाधिकार उच्च आयुक्त कार्यालयले हिजोको दिल्लीमा भएको घटनालाई लिएर गरेको चिन्ता निराधार छ र देशको आन्तरिक मामलामा अनुचित हस्तक्षेप रहेको बताएको छ। जेनेभामा भारतको स्थायी मिशनले एक विज्ञप्तिमा संयुक्त राष्ट्र मानवाधिकार उच्च आयुक्त कार्यालयले अन्य देशहरूमा भइरहेको ठूलो मात्रामा विरोध प्रदर्शनलाई पनि निष्पक्षता र जनादेशका अनुरूप कुनै पूर्वाग्रह बिना ध्यान दिनुपर्ने वक्तव्यमा जोड दिएको छ। बयानमा

0: विश्वको सबैभन्दा ठूलो लोकतन्त्र हो, जहाँ शान्तिपूर्ण विरोधको अधिकार संविधानले दिएको छ र बलियो संस्थाहरू स्वतन्त्र न्यायपालिका र स्वतन्त्र मिडियाद्वारा संरक्षित छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज कर्सिङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय सेवा र निरन्तर प्रतिबद्धताको साथ जनसेवाको 25 वर्ष पूरा गर्नुभएको छ र उहाँको यात्रा निरन्तर जारी छ। सेवा र सुशासनको यस दृष्टिकोणबाट प्रेरित भएर सरकार सन् 2047 विकसित भारतको लक्ष्य हासिल गर्न निरन्तर लागिरहेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमबाट यो समर्पणले आज करोडौं जनताको जीवनमा परिवर्तन ल्याइरहेको छ। आज हाम्रो यो विशेष श्रृङ्खलामा हामी यी खेल महाकुम्भ से खेलो इन्डिया पहलको माध्यमबाट यो दूरदर्शी सोचलाई कसरी आधार बनाएको छ र खेलकुदको क्षेत्रमा कस्तो परिवर्तन ल्याएको छ त्यसबारेमा कुरा गर्नेछौ।
1: प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशको खेल क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतीय खेलाडीहरूको पदक प्रदर्शनमा यो प्रभाव स्पष्ट रूपमा देखिन्छ। 2010 खेल महाकुम्भदेखि खेलो इण्डिया अभियानसम्म सरकारले तल्लो तहबाटै खेल प्रतिभाको विकास गर्न र खेलाडीहरूलाई विश्व मञ्चमा उत्कृष्ट प्रदर्शनका लागि तयार पार्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। प्रधानमन्त्रीले लाल किल्लाबाट सम्बोधन गर्नुहुने क्रममा खेलको समग्र संरचनालाई सुदृढ पार्ने सरकार को प्रतिबद्धता पनि दोहोर्याउनु भएको छ। भारतले खेल जगतमा आफ्नो छुट्टै पहिचान बनाउँदैछ। देशको प्रदर्शनमा निरन्तर सुधार भइरहेको छ र देश 2036 ओलम्पिक आयोजना गर्ने बलियो दावेदारको रूपमा उद्याउँदैछ। हालै सम्पन्न एसियाई खेलमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै 85 पदक जित्यो र 4th स्थान हासिल गर्यो। टार्गेट ओलम्पिक पोडियम स्किम TOPS, राष्ट्रिय खेलकुद नीति र फिट इण्डिया मुभमेन्ट जस्ता पहलहरू यी निरन्तर प्रयासका अभिन्न अङ्गहरू हुन्। राष्ट्रिय खेल नीतिलाई राष्ट्रिय शिक्षा नीति अनुरूप बनाउन पनि जोड दिइँदैछ, जसमा राज्य सरकारले सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। आकाशवाणी खरसाङको समाचार कक्षबाट म मनिष कानु।
0: माता दुर्गाको आराधनाको 9 दिने पर्व नवरात्र आजबाट धार्मिक श्रद्धा र हर्षोल्लासको साथ सुरु हुँदैछ। यस समयमा मा दुर्गाका 9 रूपको पूजा गरिन्छ। नवरात्रको पहिलो दिन मा दुर्गाको शैलपुत्री रूपको पूजा गरिन्छ। मा शैलपुत्री शक्ति, स्थिरता र नयाँ शुरूआतको प्रतीक हो। फिटनेस, युवा सशक्तिकरण र नशामुक्त भारतको सन्देशलाई सुदृढ गर्ने वाराणसीमा आज बिहान नमुख घाटदेखि सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयको दीक्षा मण्डपसम्म 94 फिट इण्डिया सन्डे अन साइकल आयोजना गरियो। विकसित भारतका लागि लागू औषध मुक्त युवा भन्ने नाराका साथ केन्द्रित यस पहलमा युवा, आम मानिस र खेलकुद व्यक्तित्वहरूलाई सक्रिय जीवनशैली प्रवर्तन गर्न युवाहरूलाई लागू औषध दुर्वासनबाट टाढा रहन प्रोत्साहित गर्न संलग्न गराउनेछ। दिल्ली पुलिसले राष्ट्रिय राजधानी दिल्लीमा कानून र व्यवस्थाको अवस्थालाई ध्यानमा राख्दै आजका लागि यातायात परामर्श जारी गरेको छ। ट्राफिक पुलिसका अनुसार वर्तमान अवस्थाको आधारमा बिहान 6 बजेदेखि विभिन्न मार्गहरूमा यातायात परिवर्तित गरिनेछ। नयाँ दिल्लीतर्फ शङ्कर रोड, वन्दे मातरम टी पोइन्ट, गोलचक्कर, झण्डेवालन, पञ्चकुइया रोड, गोलडाखाना, पटेल चौक, मन्डी हाउस, भैरव रोड, रिङ रोड, टी पोइन्ट र लोधी रोड फ्लाइओभर सहित धेरै ठाउँहरूमा यातायात प्रभावित हुन सक्छ। पुलिसले मानिसहरूलाई यात्रा गर्नु अघि जानकारी लिन र अनावश्यक यात्राबाट टाढा रहन सल्लाह दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले नयाँ राष्ट्रपति चयन गर्नुपर्ने सुझाव दिनुभएको छ, जसले सङ्घर्ष अन्त्यका लागि रुससँग सम्झौता गर्न सक्षम होस्। उहाँले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसी तेल प्रशोधन केन्द्रहरू, विशेष गरी डिजेल इन्धन उत्पादन गर्ने उद्योगहरूलाई निशाना नबनाउन चेतावनी दिनुभयो। व्हाइट हाउस परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो आक्रमणले विश्व बजारमा इन्धनको आपूर्तिमा बाधा पुर्याउन सक्ने बताउनुभयो। मौसम विभागले केरलम, माहे, लक्षद्वीप, तमिलनाडु, पुदुचेरी र कराईकलमा भोलिसम्म चट्याङ र हावाहुरी सहित वर्षाको पूर्वानुमान गरेको छ। आन्ध्र प्रदेश, झारखण्ड, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, उडिसा र पश्चिम राजस्थानमा पनि यस्तै मौसमको अवस्था रहने अनुमान गरिएको छ। यो समाचार युट्युबमा @AIR न्युज कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज चेन्नईमा लगभग 13,000 करोड रुपियाँका परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशङ्कर

हिजो अफ्रिकामा भारतीय मिशनका प्रमुखहरूको सम्मेलनको अध्यक्षता गर्नुभयो। भारतले संयुक्त राष्ट्र मानवाधिकार उच्च आयुक्त कार्यालयले हिजोको दिल्लीमा भएको घटनालाई लिएर गरेको चिन्ता निराधार रहेको बताएको छ। माता दुर्गाको आराधनाको नौ दिने पर्व नवरात्र आजबाट सुरु हुँदैछ र मौसम विभागले केरलम, माही, लक्षद्वीप, तमिलनाडु, पुडुचेरी र कराईकलमा भोलिसम्म चट्याङ र हावाहुरूसहित वर्षाको पूर्वानुमान गरेको छ। यसका साथै समाचार पूरा भयो।

शंकर गुरुङ कोशर्मा, यो संगीत थियो मोहन सिंह लोहागनको। त सोधागन, अब यो तिम्रो गाउँ तिम्रो ठाउँको बारेमा केही चर्चापछि आउँ अर्को गीततर्फ, गायक शंकर गुरुङकै स्वरमा।

यसरी थाहा छैन कसैलाई यो मनको जलन, यस्तै नै रहेछ यो संसारको चलन। र यो मनको जलन र संसारको चलन बीच हामी छौँ यो कार्यक्रममा, सङ्गीत प्रवाहमा गायक शङ्कर गुरुङसँग।

यस्तै हो सजगन, सुख पर्दाखेरि धेरै साथी, हजारौँ साथी, तर दुःख आइपर्दा आफ्नो घोक्रो आफ्नै कन्धमाथि। र यस्तै एउटा शाश्वत सत्य नै भनौँ, एउटा विचार प्रवाह थियो आजको यस गीतमा शङ्कर गुरुङको स्वरमा। अब हामी यस कार्यक्रमको विदाई गीततर्फ लागिरहेका छौँ। सुन्नुहोस् गायक शङ्कर गुरुङको स्वरमा यो अर्को गीतको साथमा विदाई गीत, जसमा पनि छ सङ्गीत मोहन सिंह लोहागनको। अनि यो गीतपछि हामी प्रवाह गर्नेछौँ आजको समसामयिक समीक्षा पनि। नमस्ते।

0: भारतका सांसदहरू सदस्य देश तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरू भेला भई जीविकोपार्जन मूल्य अभिवृद्धि र दिगो विकास लक्ष्यहरूमा कपासको योगदानबारे छलफल गरे। स्वागत मन्तव्यका क्रममा संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि राजदूत हरीश पर्वथनेनीले महात्मा गान्धीले कपास र चर्खालाई आत्मनिर्भरता सम्मान र भारतको स्वतन्त्रता संग्रामसँग जोड्नेको प्रसंग स्मरण गर्नुभयो। उहाँले चारवटा प्राथमिकताहरू उत्पादकहरूको जीविकोपार्जनमा सहयोग मूल्य अभिवृद्धि र बजार पहुँचको विस्तार दिगोपनको प्रवर्धन तथा प्रविधि र साझेदारीको सुदृढीकरणमा जोड दिनुभयो। उहाँले कपास उत्पादक देशहरूलाई बढी मूल्य प्राप्त गर्न र दिगो विकास लक्ष्यहरू अघि बढाउन मद्दत पुर्याउने गरी किफायती उत्पादन सामग्री र वित्त उपलब्धता साना उद्यमहरूलाई सहयोग तथा दक्षिण दक्षिण र त्रिकोणीय सहयोगको आवश्यकतामा जोड दिनुभयो। संयुक्त राष्ट्रसंघका लागि मालीका स्थायी प्रतिनिधि राजदूत इस्सा कोनफुरेउले मालीको अर्थतन्त्र र ग्रामीण जीविकोपार्जनमा कपासको महत्वबारे प्रकाश पार्नुभयो। उहाँले सीमित प्रशोधन क्षमता उत्पादन सामग्रीको लागत बजार पहुँच र व्यापारमा विकृति ल्याउने सहयोग जस्ता चुनौतीहरू विषयमा बताउनुभयो। स्वदेशी प्रशोधन विस्तार र रोजगारी सृजना गर्ने मालीको प्रयासबारे चर्चा गर्नुहुँदै उहाँले दक्षिण दक्षिण सहयोग लगायत पारस्परिक लाभदायी साझेदारीको स्वागत गर्नुभयो र भारतलाई एक प्रमुख साझेदारको रूपमा स्वीकार गर्नुभयो। सांसद असित कुमार मल्लले पश्चिम बङ्गालको बोलपुरमा हुने कान्था कडाईको अनुभव प्रस्तुत गर्नुहुँदै परम्परागत सिपले कसरी कपासको मूल्य बढाउँछ महिलाहरूको जीविकोपार्जनमा सहयोग पुर्याउँछ तथा पुनः प्रयोग र स्रोतको दक्षतालाई प्रवर्धन गर्छ भन्ने कुरा जनाउनुभयो। उहाँले कारिगरहरूका लागि उचित पारिश्रमिक किफायती ऋण डिजाइन सम्बन्धी सहयोग र बजार पहुँचको महत्त्वमा जोड दिनुभयो। सांसद एलके सुदीशले कपासको बुनाईका लुगा र तयारी पोषक उत्पादनमा तामिलनाडुको अनुभवबारे प्रकाश पार्नुभयो जसमा साना उद्यमहरूको योगदान साझा पूर्वाधार र दक्ष श्रमिकहरूको भूमिका समावेश थियो। उहाँले पीएम मित्रा पहल अन्तर्गत विकास भइरहेको एकीकृत टेक्सटाइल पार्क तथा कपडा प्रशोधनमा फोहोर पानीको पुनप्राप्ति र पुनः प्रयोगको विषय उल्लेख गर्नुभयो। यी उदाहरणहरूले कपडाको भ्यालु चेनलाई सुदृढ पार्न उत्पादन क्षमतालाई स्रोतको दक्षता र सुधारिएको पूर्वाधारसँग जोड्न पर्ने महत्त्वलाई उजागर गर्नुभयो। भारत सरकारको वस्त्र मन्त्रालयकी सहसचिव सुश्री पद्मिनी श्रृङ्गलाले कपासको प्रमुख उत्पादक र उपभोक्ताको रूपमा भारतको भूमिका तथा साना र सीमान्तकृत किसानहरूका लागि यस क्षेत्रको महत्त्वबारे प्रकाश पार्नुभयो। उहाँले कपास उत्पादक त्वा मिशन र कस्तुरी कटन भारत पहलको रूपरेखा प्रस्तुत गर्नुहुँदै उत्पादक त्वा गुणस्तर र ट्रेसिबिलिटीमा सुधार ल्याउनुपर्ने कुरामा जोड दिनुभयो। उहाँले कपडा सम्बन्धी पूर्वाधारमा लगानी कारिगर तथा साना उद्यमहरूलाई सहयोग र दिगो कपास मूल्य श्रृङ्खलाका लागि खुला तथा अनुमान योग्य व्यापार एवं बजार पहुँचको महत्त्वबारे पनि चर्चा गर्नुभयो। कपासको प्रमुख उत्पादक र उपभोक्ताको रूपमा भारतको स्थिति तथा साना र सीमान्तकृत किसानहरूका लागि यस क्षेत्रको महत्त्व यस छलफलको महत्त्वपूर्ण अंश रह्यो। यस अवसरमा कोटे डी आइभोर उज्बेकिस्तान चार नेदरल्यान्ड बुर्किना फासो र इजिप्टका स्थायी प्रतिनिधिहरू क्यामरुन र पेरुका उपस्थायी प्रतिनिधिहरू न्युयोर्क स्थित संयुक्त राष्ट्रसङ्घका खाद्य तथा कृषि संगठनको सम्पर्क कार्यालयकी निर्देशक सुश्री एन्जेलिका जाकोमी तथा अन्तर्राष्ट्रिय कपास सल्लाहकार समितिका प्रमुख वैज्ञानिक डाक्टर केशव आर क्रान्तिले मन्तव्य राखेका थिए। उक्त कार्यक्रममा भएको छलफल कपासको मूल्य श्रृङ्खलालाई सुदृढ पार्ने साना किसान तथा कारिगरहरूलाई सहयोग गर्ने प्रशोधन क्षमता र बजार पहुँच सुधार गर्ने यस क्षेत्रमा प्रविधि तथा उन्नत विज्ञानको प्रयोगलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय साझेदारीलाई अझ प्रगाढ बनाउने अवसरहरूमा केन्द्रित थियो। यस कार्यक्रममा सहभागीहरूले भारतको समृद्ध हस्तकला परम्पराको उत्सव मनाउँदै भारतका एक निपुण कारिगरको निर्देशनमा सुती कपडामा पेन कलमकारी कलाको प्रत्यक्ष अनुभव पनि लिए।
1: दिल्ली केन्द्रका हिन्दी र अङ्ग्रेजीमा समाचार।

दिल्ली केन्द्र समाचार पछिको समय हो बिहानको ठिक 8:30 अनि 21 सेकेन्ड भइरहेको छ तगन र अहिले घडी हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ।

हिन्दी सिने जगतमा 70 को दशकले एउटा नयाँ परिवर्तनको आँधी लिएर आएको थियो, जसमा एकातिर राजेश खन्नाको स्टारडमले सारा संसारलाई आश्चर्यचकित तुल्याइरहेको थियो भने फेरि त्यही अर्कोतर्फ अमिताभ बच्चनको एङ्ग्री यङ म्यानको इमेजले युवा जमातमा क्रान्तिकारी प्रभाव पर्न गएको थियो अनि यी दुईका बीचमा एउटा अत्यन्तै शक्तिशाली चट्टान बनेर उभिएका थिए हिमान धर्मेन्द्र। तर यस्तो समयमा पनि एउटा अत्यन्तै साधारण चमक दमकदेखि टाढा सिधा साधा र अबोध अभिनय प्रतिभाले लाखौँ करोडौँ जनता जनार्दनलाई आफूतिर तानिरहेका थिए एकजना नवयुवकले जसको नाम थियो अमोल पालेकर। रङ बिरङको संसारको आजको अङ्कमा हामी यिनै साधारण जै देखिने असाधारण अभिनेता अमोल पालेकरकै प्रसङ्ग लिएर आएका छौँ। हजुरहरू सबै सम्पूर्णमा सहयात्री म वीरेनको सप्रेम अभिवादन।

0: अमोल पालेकरको जन्म 24 नोभेम्बर 1944 मा ब्रिटिशकालीन भारतको बम्बई प्रान्तमा एउटा मध्यमवर्गीय मराठी परिवारमा भएको थियो। उनका पिता कमलकार पालेकर जनरल पोस्ट अफिसमा कार्यरत थिए भने आमा सुहासिनी पालेकर चाहिँ त्यस समय एउटा निजी कम्पनीमा काम गर्थिन्। अमोलले पहिला मुम्बईमै सर जे जे स्कुल अफ आर्ट्समा ललित कलाको अध्ययन गरे अनि त्यसपछि एकजना चित्रकारको रूपमा काम गर्न थाले। तर ललित कलामा प्रशिक्षण प्राप्त गरे तापनि अमोल पालेकर एकजना फिल्म अभिनेताकै रूपमा धेर परिचित छन्। उनी खास गरिकन 1967 नै मराठी अनि हिन्दी रङ्गमञ्चमा अभिनेता, निर्देशक एवं निर्माताको रूपमा सक्रिय रहिआएका छन्। तथापि एकजना फिल्म अभिनेताको रूपमा चाहिँ उनी 1970 दशकमा नै सबैभन्दा अधिक लोकप्रिय हुन पुगेका हुन्। अमोल पालेकरले 1971 एउटा मराठी चलचित्रबाट आफ्नो फिल्मी करियर आरम्भ गरे। त्यसपछि 1974 निर्देशक बासु चटर्जीले उनलाई सानो बजेटको चलचित्र रजनीगन्धामा अभिनेत्री विद्या सिन्हासँग कास्ट गराएका थिए, जसमा अमोलले सञ्जय अनि विद्याले दीपाको भूमिका निभाएका छन् र ती भूमिकाहरूमा अमोल र विद्याले अत्यन्तै जीवन्त अभिनय गरेका छन्।
1: तुम खामखा बिगड़ती हो दीपा, चलो कॉफी के बाद इंडिया गेट घूमेंगे, तुमसे बहुत कुछ बातें भी करनी। क्या खाओगी?
2: कुछ नहीं।
1: दो कॉफी ले आओ। देखो दीपा, बात बात पर इतना ना तुम का करो, एक तुम ही तो हो जो मेरी अच्छाइयों और बुराइयों को एक साथ।
2: अच्छाइयां और तुम में?
1: ठीक है बाबा, हम तुम्हारे सबसे बड़े दुश्मन हैं, लेकिन है तो तुम्हारे ही। अच्छा हमें भी गोली मारो, तुम्हारी बातें करते हैं। थीसिस कैसी लिखी जा रही है?
2: आधा वक्त तुम्हारे इंतजार में ही निकल जाता है, पढ़ने लिखने को वक्त ही कहां मिलता है।
1: अरे क्या करोगी इतनी पढ़ाई लिखाई का, हुँ? अव्वल दर्जे में एमए का कम है।
0: रजनीगन्धा अमोल पालेकर अनि विद्या सिन्हा दुवैका डेब्यू फिल्म थियो र यो फिल्म त्यो समय सुपर हिट साबित हुन पुगेको थियो अनि यसले फिल्म फेयरको सर्वश्रेष्ठ फिल्म पुरस्कार जित्नमा सफलता प्राप्त गर्यो। यो सन 1974-75 त्यो महत्वपूर्ण समय थियो जुन बेला क्रमैले राजेश खन्ना, धर्मेन्द्र र अमिताभ बच्चनका ठूला चलचित्रहरू आपकी कसम, प्रतिज्ञा अनि दिवार प्रदर्शित भएका थिए। यस्तोमा भर्खरै मात्र नयाँ नयाँ आएका साधारण र सिधा साधा जै देखिने नवयुवक अमोल पालेकर आफ्नो अत्यन्तै कम्ती बजेटको चलचित्र रजनीगन्धाबाट अचानक लोकप्रिय हुन पुग्नु आफै आफमा एउटा असाधारण कुरो थियो। त्यसपछि 1975 आएको अमोल पालेकर अनि विद्या सिन्हाले नै अभिनय गरेको अर्को अत्यन्तै सफल चलचित्र थियो छोटी सी बात, जसमा अमोलले अरुण र विद्याले प्रभाको रोल प्ले गरेका थिए।

अनि चलचित्र छोटी सी बातमा एउटी मनपरेकी जीवनसाथी पाउनको निम्ति सङ्घर्ष गरिरहेको देखिन्छ। साल 1979 नै अमोल पालेकरले 16 वर्षीय अभिनेत्री श्रीदेवीसँग चलचित्र 16वां सावनमा पनि काम गरेका छन्, जुन चाहिँ श्रीदेवीको डेब्यू फिल्म हो। यसमा अमोल एकजना मानसिक रूपले विकलाङ्ग व्यक्तिको भूमिकामा देखा परेका छन् भने श्रीदेवीले मुख्य अभिनेत्रीको भूमिका निभाएकी छन्। अमोल पालेकरले 1969 चित्रा पालेकर अनि 2001 सन्ध्या गोखलेसँग विवाह गरे। उनी चलचित्र बाहेक मराठी रङ्गमञ्चसँग पनि एउटा लामो समयदेखि संलग्न रहिआएका छन् भने उनले 1985 यता चलचित्र निर्माणतर्फ पनि ध्यान केन्द्रित गर्न थाले। आफू 80 वर्ष पुग्दाखेरि अमोलले आफ्नो आत्मकथा भ्यू फाइन्डर जारी गरेका छन्।

यसरी रङ्ग बिरङ्गको संसारको अङ्कमा आज हामीले श्रोताहरू समक्ष साधारण चाहिँ देखिने असाधारण अभिनेता अमोल पालेकरको प्रसङ्ग लिएर आयौँ। कस्तो लाग्यो? प्रतिक्रिया अवश्य दिनुहोला भन्दै अब यस कार्यक्रमबाट प्रस्तुता लेखनाथ राईको साथमा सहयात्रीमा वीरेन पनि ओझेल पर्दछु। नमस्ते।

अनि आजको योजनाको विषय रहेको छ सेवा संकल्प अभियान स्टार्टअप इन्डिया। यो आजको योजनाको विषयमा जानुभन्दा पहिला सुनौँ एउटा हिन्दी चलचित्रको गीत जो रहेको छ चलचित्र गजबबाट लता मङ्गेशकरको स्वरमा। गीतमा बोल अनन्त बक्सीको अनि धुन रहेको छ लक्ष्मीकान्त प्यारेलालको।

0: र सुमधुरगीतपछि स्वागत नभए आउँ सुनौ आजको योजनाबारे जानकारी जोडिएको छ सेवा संकल्प अभियान अनि स्टार्टअप इन्डियाबारे। सेवा संकल्प अभियान अन्तर्गत युवाहरूलाई नवाचार स्वरोजगार अनि स्टार्टअप इन्डियाका अवसरहरूसँग जोड्न देशका विभिन्न राज्यहरूमा विशेष जागरूकता शिविर अनि कार्यशालाहरू आयोजित गरिँदैछ। यो राष्ट्रव्यापी अभियान प्रधानमन्त्री श्री नरेन्द्र मोदीको सार्वजनिक जीवन र जनसेवाको 25 वर्ष पूरा भएको उपलक्ष्यमा 17 सेप्टेम्बरदेखि 17 अक्टोबर 2026 चलाइनेछ। यस अभियानको अन्तर्गत स्टार्टअप इन्डिया अनि नवाचारसम्म जोडिएका प्रमुख उद्देश्य र गतिविधिहरू यस्ता छन्। विभिन्न तकनिकी संस्थानहरू महाविद्यालयहरू अनि आइटिआईमा राष्ट्रिय इनोभेसन च्यालेन्ज र उद्यमीयता जागरूकता शिविर आयोजित गरिँदैछ। युवाहरू अनि विद्यार्थीहरूलाई स्थानीय स्तरका समस्याहरूको पहिचान गरिन अनि उनीहरूको व्यावसायिक साथै रचनात्मक समाधान विकसित गरिनको निम्ति प्रेरित गरिँदैछ। शिविरहरूको माध्यमबाट युवाहरूलाई स्टार्टअप इन्डिया, डिजिटल इन्डिया, मेक इन इन्डिया अनि मुद्रा योजना जस्ता विभिन्न शासकीय कल्याणकारी र वित्तीय योजनाहरूको जानकारी दिइँदैछ ताकि उनीहरू आत्मनिर्भर बन्न सकुन्।
1: वर्क फ्रॉम होम, हाई सैलरी, कैसे क्लिक में, अरे वाह।
2: अनजान लिंक्स पर क्लिक मत कीजिए, RBI कहता है
3: जानकार बनिए, सतर्क रहिए।
0: राउन्ड सब सुनौ अर्को गीत जोडिएको छ चलचित्र जनावरबाट अल्का याग्निकको शर्मा गीतमा छ बोल समीरको अनि धुन आनन्द मिलिन्दको।

0: यो समुद्र गीतपछि अब आउनुहोस् सुनौ 9 बजेको प्रमुख समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको मुख्य समाचार स्नेह थामीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज चेन्नईमा लगभग 13,000 करोड रुपियाँका परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। प्रधानमन्त्री धन धान्य कृषि योजनाले आज 1 वर्ष पूरा गरेको छ। यो योजना गत वर्ष यसै दिन देशका 100 आकांक्षी कृषि जिल्लाहरूमा कृषि क्षेत्रलाई सुदृढ पार्ने उद्देश्यको साथ शुरू गरिएको थियो। माता दुर्गाको आराधनाको 9 दिवसीय पर्व नवरात्र आजबाट शुरू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले नवरात्रको अवसरमा राष्ट्रलाई शुभकामना दिनुभएको छ। एक सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै प्रधानमन्त्रीले देवी जगदम्बाको आशीर्वादले सबैमा खुशी, शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याउने आशा व्यक्त गर्नुभएको छ। भारतले संयुक्त राष्ट्र मानवाधिकार उच्च आयुक्त कार्यालयले हिजोको दिल्लीमा भएको घटनालाई लिएर गरेको चिन्ता निराधार रहेको बताएको छ। कला सागरमा रहेको जहाजबाट उद्धार गरिएका 3 भारतीय नागरिक अब रोमानियाबाट घर फर्किरहेका छन्। बुखारेस्ट स्थित भारतीय दूतावासले साहिल सन्धु, अश्विनी कुमार र हरमन सिंह फिर्ताको लागि

आवश्यक सबै सहयोग प्रदान गरिएको बताएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले हिजो आदिस अबाबामा अफ्रिकामा भारतीय मिशनका प्रमुखहरूको सम्मेलनको अध्यक्षता गर्नुभयो। उत्तर रेलवेले आज सबै रेल सेवाहरू आफ्नो नियमित समय तालिका अनुसार सञ्चालन हुने घोषणा गरेको छ। तेलंगानामा बथुकम्मा पर्व हिजोदेखि शुरू भएको छ। यो पर्वको उत्सव लगातार 9 दिनसम्म मनाइनेछ। मौसम विभागले भोलिसम्म केरलम, माही, लक्षद्वीप, तमिलनाडु, पुडुचेरी र कराईकलमा आधीबेहरी र तेज हावा चल्ने पूर्वानुमान गरेको छ र भारतले आज इन्दौरमा वेस्ट इन्डिजसँग तेस्रो T20 म्याच खेल्नेछ। खेल साँझ 7 बजे होल्कर स्टेडियममा शुरू हुनेछ। यसका साथै मुख्य समाचार पूरा भयो। अब 9:25 मा प्रादेशिक समाचार लिएर पुनः उपस्थित हुनेछौ। आकाशवाणी।

प्रमुख समाचारपछि अब सुन्नुहोस् अर्को हिन्दी चलचित्र इक्का राणा रानीबाट यो अर्को गीत जोडिएको छ। उदित नारायण अनि अलका याग्निकको स्वरमा, गीतमा बोल समीरको अनि धुन नदिम श्रवणको छ।

0: 14 अक्टोबर 2026 साँझ 5:05 सुन्नुहोस् आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज र सहभागी बन्नुहोस् फोन इन कार्यक्रम स्वस्थ शरीरमा, स्वस्थ जीवनका लागि स्वस्थ कुराकानी। तपाईँको स्वस्थ हाम्रो सरोकार।
1: तो शुरू करें इन्वेस्टिंग का पार्ट।

आपतकालीन सेवाका लागि 112 नम्बर पनि सुरु गरेको बताउनुभयो। यस अवसरमा मुख्यमन्त्रीले इमर्जेन्सी रेस्पोन्स स्पोर्ट सिस्टम अन्तर्गत राज्य र कोलकाता पुलिसलाई 450 सवारी साधन र 450 मोटरसाइकल हस्तान्तरण गर्नुभयो। अब प्रत्येक पुलिस स्टेसनमा एउटा गाडी र एउटा बाइक उपलब्ध हुनेछ। मुख्यमन्त्रीले भन्नुभयो, आगामी एक वर्षभित्र प्रत्येक पुलिस स्टेसनमा 4 गाडी र 4 बाइक उपलब्ध गराइनेछ। यी गाडीहरूको सञ्चालनका लागि 1500 चालकहरूको भर्तीको घोषणा पनि उहाँले गर्नुभएको छ। महालयको शुभ अवसरमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो दुर्गा पूजाको उद्घाटन गर्नुभयो। हिजो साँझ इडेन गार्डनमा आयोजित मेगा सो अवधि रङ्गीन र भव्य आगमन उत्सवले सम्पूर्ण राज्यलाई मोहित गर्यो र सम्पूर्ण सहर बत्तीले उज्यालो भयो। महोत्सवको यस उद्घाटन चरणबाट सबैलाई शरद उत्सवको शुभकामना दिनुहुँदै मुख्यमन्त्री अधिकारीले आजदेखि सरकारले क्लबहरूलाई पूजा अनुदान दिन सुरु गर्ने घोषणा गर्नुभयो। यसका साथै उहाँले मुख्यमन्त्रीको अपिलमा स्वेच्छाले यो अनुदान लिन अस्वीकार गर्ने सबै पूजा समितिहरूप्रति विशेष आभार व्यक्त गर्नुभयो। साथमा मुख्यमन्त्रीले परिवर्तनको यस अवधिमा यस वर्ष राज्यमा 12,400 नयाँ दुर्गा पूजा सुरु गरिएको जानकारी पनि दिनुभयो। दार्जिलिङ पहाडको शैक्षिक विकास तथा एसएसके एमएसके शिक्षकहरूको बाँकी वेतन शीघ्र भुक्तानीको माग गर्दै अखिल भारतीय राष्ट्रिय शैक्षिक महासङ्घ एबीआरएसएम दार्जिलिङ जिल्ला समितिले जिटिएका मुख्य सचिव स्मृति रञ्जन मोहन्ती तथा शिक्षक विभागका डिएसँग भेटवार्ता गरी ज्ञापन बुझाएको छ। जिल्ला अध्यक्ष सञ्जीव दाहालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पहाडको शैक्षिक समस्याको समाधान, शैक्षिक व्यवस्थामा सुधार तथा शिक्षकहरूको बाँकी वेतन दशैं अघि भुक्तानी गर्न आवश्यक पहल गरिदिने माग गर्नुभएको छ। महासङ्घका अनुसार अधिकारीहरूले उठाएका मामिलाहरूमा सकारात्मक पहल गर्ने आश्वासन दिइएको छ। मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र अन्तर्गत सिक्किमको आयोजनामा रम्फू खेल मैदानमा दुई दिवसीय विराट सद्भावना सम्मेलन हिजदेखि सुरु भएको छ। सम्मेलनमा मानव धर्मका प्रणेता श्री सतपालजी महाराज र सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले विशेष उपस्थिति रहेको थियो। रम्फू खेल मैदानमा आयोजित सम्मेलनमा महाराजजी तथा मुख्यमन्त्री गोलेलाई आयोजक समिति र श्रद्धालु समुदायका तर्फबाट परम्परागत रूपमा भव्य स्वागत जनाइएको थियो। यसैबीच सम्मेलनको पहिलो दिन श्री सतपालजी महाराज र मुख्यमन्त्री पीएस गोलेले उपस्थित जनसमुदायले सम्बोधन गर्नुभएको जानकारी समितिका मूल सचिव प्रकाश हाकिमले दिएका छन्। दुई दिवसीय सम्मेलनमा सद्भावना, आध्यात्मिक चेतना तथा आपसी भाइचाराको सन्देश प्रवाह गरिने अपेक्षा गरिएको छ। भारतीय जनता पार्टी किसान मोर्चा कालिम्पोङले किसानहरूका लागि केन्द्र सरकारद्वारा सञ्चालित विभिन्न योजनाबारे जानकारी गराएको छ। यस सम्बन्धमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै किसान मोर्चाका अध्यक्ष गोपाल शर्माले किसानहरूका लागि उपलब्ध विभिन्न सरकारी योजना तथा सुविधाहरूबारे जानकारी दिनुभएको छ। पत्रकार सम्मेलनमा किसानहरूले सरकारी योजनाबाट कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जानकारी गराउनुहुँदै कृषि क्षेत्रको विकास तथा किसानहरूको हितसँग सम्बन्धित विभिन्न पक्षमाथि प्रकाश पारिएको थियो। किसानहरूलाई सरकारी योजनाबारे सचेत गराउनका साथै उनीहरूसम्म योजनाको जानकारी पुर्याउने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको जनाएको छ। श्री प्राणनाथजी महाराजको 408 जन्म जयन्तीको अवसरमा श्री प्राणनाथ परमर्थ सेवा फाउन्डेसन मङ्पूको तत्वावधानमा लागू पदार्थ तथा अन्य नशालु पदार्थको दुरुपयोग विरुद्ध विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ। सरस्वती उच्च माध्यमिक विद्यालयको मङ्गल प्रेक्षगृहमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई लागू औषध दुरुपयोग दुष्परिणामबारे जानकारी दिँदै यसबाट टाढा रहन प्रेरित गरिएको थियो। आकाशवाणीबाट प्रादेशिक समाचार पूरा भयो।

साहित्य, संगीत अनि कलाका विभिन्न विधाहरूमा आफ्नो छुट्टै प्रतिभाले चिनिने व्यक्तित्वहरूका मनमा लुकेका कुराहरू, कहीँ कतै उहाँहरूले कहीँ कतै भन्न नसकेका कुराहरू, भन्न मन लागिरहेका कुराहरू उजागर गरिने कार्यक्रम हो।

मनका कुरा। नमस्कार श्रोतावृन्द, मनका कुराको आजको अङ्कमा यहाँहरू सम्पूर्णलाई कार्यक्रम प्रस्तोता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास हार्दिक स्वागत जनाउँदछौँ।

0: कलाकारहरूले संसारका कथाहरू, जीवनका कथाहरू, वरिपरि घटिरहेका, हामी बीचमै घटिरहेका कथाहरू आफ्नो कलाद्वारा प्रस्तुत गर्छन्, आफ्नो कलाद्वारा अभिनीत गर्छन्। र उहाँहरूलाई यी कथाहरूमा हामीले आँखाले देख्छौँ र मनले बुझ्छौँ। श्रोतावृन्द, आज भने हामी त्यही कलाहरू प्रस्तुत गर्ने एकजना कलाकारका मनका कुरा लिएर तपाईँहरू समक्ष आइपुगेका छौँ। उहाँका कथाहरू हामी उजागर गर्ने प्रयास गर्नेछौँ र अन्तिमसम्म यस कार्यक्रममा तपाईँहरू बसिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। र आज हामी उहाँ कलाकार जसले जम्मा 7 भन्दा ज्यादा चलचित्र, लघु चलचित्र अनि नाटकहरूमा अभिनय गरिसक्नु भएको छ, यसका साथै अन्य विभिन्न कार्यक्रमहरूमा उहाँले आफ्नो प्रस्तुति दिइसक्नु भएको छ, यीमध्ये सबैभन्दा प्रचलित एउटा चलचित्र, धारावाहिक चलचित्र साप्ताहिक रूपमा यहाँहरूद्वारा प्रस्तुत भइरहन्छ, त्यसको नाम हो अमुइनी। यहाँले यस चलचित्र त सोसल मिडियामा हेरिसक्नु भएको होला र यस नाम सुनेर तपाईँहरूलाई त्यस चलचित्रभित्रका कुन चाहिँ पात्र सम्झिनुभयो होला। म यहाँहरूलाई ती पात्रका नाम पनि अब गर्वसाथ भन्न चाहन्छु। हामी समक्ष हुनुहुन्छ आदरणीय भास्कर राई उर्फ तिखे चार्ली। सर्वप्रथम यहाँ सरलाई हामी यस स्टुडियोमा हार्दिक स्वागत जनाउँदछौँ।
1: हवस्, धन्यवाद।
0: मनका कुरा कार्यक्रमको यस एपिसोडमा तपाईँलाई हामीले तपाईँको मनका कुरा खोल्नका निम्ति बोलाएका छौँ र आजको यस दिनमा यस स्टुडियोमा आइपुगेर तपाईँलाई कस्तो अनुभव भइरहेको छ?
1: आज यस कार्यक्रममा जसले पनि मलाई बोलाउनुको निमन्त्रणा दिनुभयो है, त्यसको निम्ति सर्वप्रथम म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। र आज यसरी एउटा यो आकाशवाणी खरसाङको यस प्रेक्षागृहमा आएर यो मेरो जुन चाहिँ एउटा मनको कुरा खोल्न पाउँदा मलाई एकदमै गर्व महसुस भएको छ।
0: भारतीय नेपालीहरू बसोबासो गर्ने ठाउँ दार्जिलिङ, जहाँ प्राय जसो सम्पूर्ण भारतमा बस्ने नेपालीहरूको एकमुष्ट रहने ठाउँ हाम्रो दार्जिलिङ, र दार्जिलिङको मिरिक क्षेत्रको मर्मा चिया बगानबाट हुनुहुन्छ तपाईँ है?
1: हजुर।
0: र चियाबारी हो त्यो ठाउँ है?
1: हजुर।
0: चियाबारीमा जन्मिएर आफू यस चलचित्र क्षेत्रमा तपाईँ कसरी प्रवेश गर्नुभयो सर?
1: विशेष यो विषयमा भन्नुपर्दा मेरो धेरै वर्ष अघिदेखिको एउटा चाहना थियो, मैले म अभिनय गर्न सक्छु भन्ने एउटा मेरोमा उत्कट इच्छा थियो, चाहना थियो, तर त्यो चाहना पुरा हुन सकेको थिएन। जबकि 2017 सर्वप्रथम एउटा मिरिकभित्रै बनेको चलचित्र आरम्भमा मेरा अति प्रिय परमित्र कैलाश राईज्यू, जो एकजना सङ्गीतकार पनि हुनुहुन्छ, एकजना दक्ष उहाँ पटकथा लेखक, साथै उहाँ एकजना निर्देशक पनि हुन्छ, उहाँकै माध्यमद्वारा चाहिँ मैले यो चलचित्र क्षेत्रमा पाइला टेक्ने अवसर
2: पाएँ।
0: तपाईँ यो अभिनयमा, कलामा कुन समयदेखि चाहिँ तपाईँको रुचि चाहिँ बढेको हो? तपाईँ बाल्यकालदेखि नै यसप्रति तपाईँ आकर्षित हुनुभयो कि पछि आएर हुनुभयो?
1: यस विषयमा म आकर्षित हुनु चाहिँ बाल्यकालदेखि नै हो, तर कुनै अवसरहरू जुरेको थिएन। त्यस समयमा अब हामी केटाकेटी छँदाखेरि यो खालको अहिले जुन प्रकारको प्राविधिकहरू छ त्यो प्राविधिकहरूको पनि यस्तो विकास भएको थिएन, र जब यो प्राविधिकहरूको विकास भएर गयो त्यस पश्चात चाहिँ मैले यो अवसर पाएँ।
0: बाल्यकालमा तपाईँहरूले नाटकहरू चाहिँ गर्नुभयो होला कुनै कार्यक्रमहरूतिर?

0: मसिनोमा हामीले सानसाना नाटकहरू चाहिँ गर्थ्यौँ।
1: हजुर, त्यो बाल्यकालको केही सम्झनाहरू अलिक बताइदिनुहोस् न हामीलाई।
0: बाल्यकालमा भन्दा पनि एउटा युवा अवस्थामा हामीले एउटा गाउँमै सरस्वती पूजा हुन्थ्यो, त्यो पूजामा चाहिँ एउटा हामीले नाटक गरेको थियौँ। त्यो नाटक चाहिँ अहिले मलाई यस्तो लाग्छ कि त्यो नाटकदेखि चाहिँ मैले एउटा दर्शकलाई फेस गर्ने जुन चाहिँ एउटा मौका पाएँ, त्यो फेस गरेँ, त्यहाँदेखि चाहिँ मेरो एउटा मनमा अझै म के गर्न सक्ने रहेछु भन्ने चाहिँ मलाई एउटा मनोबल बढेर गयो। र त्यसैको बावजुद म अहिले जुन ठाउँमा छु, म मेरो गाउँका जो मसँग त्यस समय अभिनय गर्ने भाइहरू दाजुहरू हुनुहुन्थ्यो उहाँहरूलाई पनि म एकदमै हृदयबाट नै धन्यवाद दिन चाहन्छु।

0: तपाईँहरूको सबैभन्दा बेसी चलेको एउटा यस धारावाहिक चलचित्र अमुइनीकै कुरा गरौँ है, र यो अमुइनी चलचित्र बनाउँदा कसको आइडिया थियो, यो कसरी बनियो, अलिकति यसको कथा भनिदिनुहोस् न।
1: सर्वप्रथम यो जुन समयमा एउटा कोभिडको महामारी थियो त्यस समयमा नै हाम्रा दुईजना, एकजना साथी अनि एकजना भाइ जो चाहिँ मेरी व्यासमा पनि अभिनय गरेर आइसक्नु भएको अनि अमुइनीका पटकथा लेखक अनि निर्देशक श्री मनिष राईज्यू अनि हाम्रा साथी कैलाश राईज्यू उहाँले एउटा नेपालमा गएर चाहिँ हाम्रो कलाकारहरूलाई केही गर्न सक्छौँ भन्ने एउटा आइडिया लिएर आउँदाखेरि चाहिँ उहाँको मिडिया हबका जो चेयरम्यान हुनुहुन्छ सोम धिदल उहाँसित बातचित भएर आए पश्चात अनि यहाँबाट कतिवटा अब बाधा अडचनहरू भयो त्यस समयमा एउटा यहाँबाट चाहिँ एउटा धारावाहिक बनाएर चाहिँ उहाँहरूलाई प्रसारण गर्ने मिडिया हबको माध्यमद्वारा, तर कतिवटा अडचनहरू आउँदाखेरि चाहिँ लास्टमा चाहिँ 2024 एउटा हामीले मिटिङ गरेर मनिष राईज्यू अनि अहिले जो हाम्रो प्रोडक्सन जसद्वारा चाहिँ हामीले यो प्रसारण गरिरहेका छौँ, प्रोडक्सनका हाम्रा निमेश भाइ निमेश प्रधानज्यू, त्यसरी नै उज्जवल साम्पाङज्यू, करण खालिङ राई, प्रयाग प्रधान अनि आदर्श प्रधान उहाँहरूको एउटा टोली र अनि हामी कलाकारहरूको टोली बसेर एउटा सभा गरे पश्चात 25 फरवरी 2024 चाहिँ हामीले यो अमुइनी टेलिश्रृङ्खला हाँस्य टेलिश्रृङ्खला सुरु गरेका हौँ।
0: ठुलो स्तरमा यो श्रृङ्खला स्तरमा बनाउने यो चलचित्र निर्माण गर्नको लागि के कस्ता चुनौतीहरू आइपर्दो रहेछन्?
1: हाम्रो जस्तो सीमित संसाधन भएको जग्गामा त यो धारावाहिक निर्माण गर्नुमा त पहिला त थुप्रै अडचनहरू आयो है, अडचन बाधाहरू आउँदो रहेछ अब, किनभने हामीले काम गर्दै जाँदाखेरि कतिवटा कुरा सिक्दै पनि गयौँ, तर यो बाधा अडचनहरूलाई पनि हाम्रो जो चाहिँ पर्दा पछाडि बस्ने भाइहरू हुनुहुन्छ जसले चाहिँ सम्पादन छायाङ्कन र सबै पटकथाहरू लेख्नुहुन्छ निर्देशन गर्नुहुन्छ उहाँहरूको एकदमै ठुलो भूमिका छ, साथसाथै हाम्रा जति पनि आर्टिस्टहरू हुनुहुन्छ जो हामीसँग हाम्रो को आर्टिस्टहरू हुनुहुन्छ उहाँहरूको पनि एउटा योगदान छ, किनभने उहाँहरूले पनि एउटा झरी वर्षा नभनिकन जस्तै आफ्नो अडचन आए पनि यसलाई निरन्तरता दिनुमा चाहिँ ठुलो एउटा उहाँहरूले योगदान दिनुभएको छ।
0: जुन तपाईँहरूले यस चलचित्र बनाउनु भयो है, हाम्रा यो यता दार्जिलिङका दर्शकहरूबाट कतिको माया पाउनुभयो, कतिको चाहिँ सपोर्ट पाउँदो रहेछ, कस्तो प्रकारले बुझ्नुभयो तपाईँहरूले?
1: विशेष कुनै पनि राम्रो कुरा गरेपछि चाहिँ हामीलाई दर्शकहरूबाट चाहिँ माया पाउँदो रहेछौँ भन्ने कुरा चाहिँ हामीले अहिले बुझिरहेका छौँ। हामी जहीँ कहीँ पनि जान्छौँ हामीलाई फल्ना भनेर हाम्रो आफ्नो अरिजिनल नामले भन्दा पनि यो पात्रको नामले नै उहाँहरूले हामीलाई सम्बोधन गर्नुहुन्छ, त्यति बेला चाहिँ आफूलाई यस्तो लाग्छ कि गर्वले छाती फुलिन्छ है। त्यसरी नै देश विदेशतिरबाट पनि हामीलाई मेसेन्जरतिर कलहरू आउँछ, वाट्सएपतिर कलहरू आउँछ है, अनि उहाँहरूले एउटा राम्रो राम्रो कमेन्टहरू गरिराख्नु भएको छ जसले जसको कारणले चाहिँ अहिलेसम्म हामीले यहाँ पुग्नुमा हामीलाई धेरै साथ भइरहेको छ, उहाँको साथ सहयोग र माया चाहिँ हामीले पाइ नै रहेका छौँ, र दार्जिलिङका दर्शक महानुभावहरूबाट पनि हामीले प्रशस्त मात्रामा माया पाइरहेका छौँ।
0: तपाईँको प्रमुख पात्र जुन छ तपाईँले खेल्नुभएको तिखे चार्ली, यो पात्रको कल्पना कसरी आयो, कसले चाहिँ यस पात्रलाई चलचित्रमा उतार्नु?

0: कसको आइडिया हो
1: यो विषयमा चाहिँ मेरो जुन नाम पात्रको नाम छ टिके चारले है यसमा चाहिँ हाम्रो अमिनिका निर्देशक पटकथा लेखक श्री मनिष राईज्यूको नै आइडिया हो उहाँले नै सबैको पात्रहरूको नाम राख्नुभएको हो यसरी नै कोइलु प्रिमाम डेन्जर मेमे वीरपन बाजे मटेङ्रा बुधे मुतुन्दा अनि पोक्ची प्याकुली यो नामहरू चाहिँ उहाँले नै राख्नुभएको
0: जुन तपाईँहरूले यो हास्यात्मक ढङ्गमा है आफ्नो कलाहरू प्रस्तुत गरिरहनु भएको छ है यी चलचित्रहरूले समाजलाई कस्तो प्रकारको प्रभाव छोड्छ कस्तो प्रकारको ज्ञान दिन्छ जस्तो लाग्छ तपाईँहरूलाई तपाईँ आफै अभिनयकर्ता भएर सोच्दाखेरि चाहिँ
1: हामी चाहिँ एउटा भनिन्छ कला र कलाकार एउटा समाजको दर्पण हो
0: हजुर
1: र हामीले समाजमा जे घटना घटिरहेको छ होइन कोही नराम्रो घटना पनि घटिरहेको छ कोही राम्रो घटना पनि घटिरहेको छ त्यसलाई पनि हामीले व्यङ्ग्यात्मक तरिकाले हुन्छ कि कसरी हुन्छ मान्छेलाई हँसाउँदै भए पनि त्यसलाई अलिकति हामीले समाजलाई जागरुक गराउने काम चाहिँ गरिरहेको छौँ है र जहाँसम्म मलाई लाग्छ हाम्रो यो जुन प्रयास छ यो प्रयासले अवश्य नै मानिसहरूले यो प्रयासबाट मानिसहरूले लाभ उठाइरहेको छ जस्तो लाग्छ।

0: यो चलचित्र बाहेक तपाईँले अन्य कुन कुन चलचित्रहरूमा आफ्नो कला देखाउनु भएको छ?
1: मैले यो अमैनी सेटली श्रृङ्खला बाहेक पनि मैले अहिलेसम्ममा 7 चलचित्रहरूमा चाहिँ अभिनय गरिसकेको छु, जसमा कि 2017 मैले आरम्भ चलचित्र, 2018 परिणति, 2019 मनसँग मन, 2021 त्यो एक दिन, त्यसरी नै 2024 चोरको स्वर, अनि 2024 नै मेरो जुत्ता खोइ, अनि 2025 छोडपत्र चलचित्रमा चाहिँ मैले अभिनय गर्ने मौका पाएँ।
0: यी चलचित्रहरू कहाँबाट बनिएको थियो?
1: यी चलचित्रहरू चाहिँ मिरिकबाट अनि सिलगढीको एउटा ब्यानरमा बनिएको चलचित्र। यो जुन चाहिँ मनसँग मन चाहिँ नेपालको सौरभ इन्टरटेनमेन्ट र मिरिकको बालाली इन्टरटेनमेन्टको संयुक्त प्रायोजनमा चाहिँ बनिएको चलचित्र हो।
0: यी चलचित्रहरूमा तपाईँले काम गर्दाका अनुभवहरू बताइदिनुहोस् न अलिकति हामीलाई।
1: यो चलचित्रमा पहिला चाहिँ अलिकति असुविधा नै हुँदो रहेछ, किनभने हामीले एउटा स्टेजमा मात्रै फेस गरेको मान्छे क्यामेराको अगाडि फेस गर्नु चाहिँ अलिकति हिचकिचाट हुन्छ। तथापि अब हामीले चाहिँ एउटा आफ्नो यसमा चाहिँ कन्फिडेन्ट भएर चाहिँ अभिनय गर्नु सक्नुपर्ने रहेछ। अनि हाम्रो जुन चाहिँ अभिनय छ, अभिनयलाई अभिनय सम्झिनु हुँदैन रहेछ। यसरी जसरी हामी बातचित गरिरहेका छौँ, त्यही प्रकारले हामीले बातचित गर्नु भने गर्नु सक्यौँ भने चाहिँ हामीले आफ्नो पक्का अभिनय चाहिँ गर्न सक्दो रहेछौँ है। र यसमा मैले राम्रा राम्रा कलाकारहरूसँग पनि एउटा अवसर पाएँ आफ्नो अभिनय गर्ने, जसमा नेपालबाट बुद्धि तामाङ हुनुहुन्छ, पुष्प खड्का, वर्षा शिवाकुटी, त्यसरी नै हाम्रो कमल सरहरूसँग पनि काम गर्ने मौका पाएँ। भनेपछि त्यसरी नै मैले यो कतिवटा चलचित्रमा हाम्रो यहाँका दार्जिलिङ र कालिम्पोङका ख्यातिप्राप्त कलाकारहरू

0: इन्द्र बागदास दाजु त्यसरी नै हाम्रो सतीका सुब्बा बहिनीहरू उहाँहरूसँग चाहिँ एउटा राम्रो अभिनय गर्ने मौका पाएँ र जसले पनि मलाई यो अभिनय गर्ने एउटा अवसर दिनुभयो उहाँहरूलाई चाहिँ म अझसम्म पनि म उहाँहरूप्रति आभार प्रकट गर्न चाहन्छु।
1: यो हो मनका कुरा।
2: एकजना ठुलो ब्यानरमा बनिएका चलचित्रमा काम गरिसकेका ती स्थापित कलाकारहरूसित काम गर्नु पाउँदा त कस्तो कस्तो प्रकारको तपाईँले अनुभवहरू बटुल्नु भयो?
0: उहाँहरूबाट चाहिँ विशेष उहाँहरूसँग अभिनय गर्नु पाउँदा चाहिँ आफूलाई एउटा गर्व महसुस भयो अनि आफूले चाहिँ के गर्नुपर्दो रहेछ भन्दाखेरि उहाँहरूसँग पनि म सक्छु भन्ने एउटा अब प्रतिबद्धता चाहिँ हुनुपर्दो रहेछ है। अघि मैले एउटा नाम लिन भुले, मैले नेपालका जयनन्द लामा सर त्यसरी नै राजाराम पौड्या सरसँग पनि एउटै फ्रेममा नभए पनि एउटै रिलमा काम गर्ने अवसर पनि पाएँ अनि उहाँहरूबाट धेरै कुरा सिकेँ अनि उहाँहरू बाहेक पनि जो जुनियर कलाकारहरूसँग पनि मैले काम गरिरहेको छु है उहाँहरूबाट पनि धेरै कुरा सिकेँ र यो सिक्ने क्रम चाहिँ के हुँदो रहेछ भन्दाखेरि आफूभन्दा अग्रजबाट मात्रै पनि होइन अनुजहरूबाट पनि धेरै कुरा सिक्ने रहेछौँ हामीले र सिक्ने क्रम चाहिँ अब सकेको छैन अझैसम्म पनि हामीले जतिजनासँग अभिनय गर्दै जान्छौँ उहाँहरूबाट केही न केही सिकिरहेका हुन्छौँ अनि सिकिने रहनेछौँ भन्ने पनि मलाई लागेको छ।
1: यो हो मनका कुरा।
2: उता नेपालबाट बनिएका नेपाली चलचित्रहरू छन् जो र यहाँबाट जो थोरै मात्रामा भए पनि दार्जिलिङबाट पनि बनिँदै आइरहेको छ है र उताबाट बनिएका चलचित्रहरू र यताबाट बनिएका चलचित्रहरूमा के कस्ता फरकहरू पाउन सकिन्छ होला तपाईँको विचारमा?
0: मैले अघि नै भनिहालेँ है यहाँबाट बनिने कतिवटा चलचित्रहरूमा चाहिँ एउटा सीमित संसाधन हुन्छ अनि उहाँबाट जुन बनिन्छ उहाँको एउटा ठुलो बजेटको धेरै वृहत रूपमा नै उहाँले त्यो काम गर्नुहुन्छ अनि उहाँको क्षेत्र पनि ठुलो छ त्यो जुन चाहिँ बजारीकरण अब चलचित्रको त्यो हेरेर चाहिँ हाम्रोमा चाहिँ अहिले पनि अब त्यो क्षेत्र अलिक फस्टाउनु सकेको छैन है। अब यसको लागि चाहिँ हाम्रो यहाँको सम्बन्धित व्यक्ति विभागले पहल गर्नु भनेदेखि दार्जिलिङमा प्रशस्त मात्रामा यस्ता कलाकारहरू छ दार्जिलिङ कालिम्पोङमा है र हामी चाहिँ त्यो जुन एउटा नेपालको तुलनामा आउनु सक्ने चाहिँ क्षमता चाहिँ राख्छौँ भन्ने मलाई लागेको छ।
2: एउटा पूर्ण चलचित्र बनिनका निम्ति के कस्ता तत्त्वहरू चाहिँ तपाईँलाई इम्पोर्टेन्ट लाग्छ? प्रमुख रूपमा त के कस्ता तत्त्वहरूको उपस्थिति हुनुपर्छ जस्तो लाग्छ?
0: एउटा राम्रो चलचित्र बन्नुको लागि सर्वप्रथम त त्यसको पटकथा राम्रो हुनु पर्यो है अनि त्यसको जुन एउटा त्यसलाई सम्पादन गर्ने त्यसलाई छायाङ्कन गर्ने सबै त्यसको जो साउन्ड इन्जिनियरिङहरू हुन्छ अनि सबै ऊ चाहिँ दक्ष हुनु पर्यो। त्यसरी नै कलाकारहरू पनि एउटा दक्ष कलाकार हुनु पर्यो अनि कलाकारले आफ्नो जुन एउटा अभिनय छ त्यो अभिनयलाई पनि न्याय दिन सक्नु पर्यो र यो सबै कुराहरू मिल्यो भने र चाहिँ एउटा चलचित्र चाहिँ एकदमै राम्रोसँग बनिन्छ भन्ने चाहिँ मलाई लागेको छ।

0: चलचित्र लेखनमा यहाँबाट हाम्रा दार्जिलिङ मिरिक खरसाङ कालेबुङ क्षेत्रमा कस्ता कस्ता कथाहरू यहाँबाट निकाल्न सकिन्छ होला?
1: चलचित्र क्षेत्रमा त अब विशेष सामाजिक कुराहरूलाई नै हामी विशेष महत्त्व दिएर चाहिँ निकालिएको हुन्छ चलचित्र है। कतिवटा विगतका इतिहासहरूलाई पनि हेरेर निकालिएको हुन्छ। अनि कतिवटा यस्तो हुन्छ, यो चलचित्र चाहिँ दुई थरीले बनिँदो रहेछ। एउटा चाहिँ हुँदो रहेछ निर्देशकको आफ्नो विचारमा, अनि अर्को चाहिँ हुँदो रहेछ

0: दर्शकको चाहनामा. अब दर्शकले कुन खालको कथा चाहिँ मन पराउँछन् त्यो विषयलाई पनि पटकथा लेखकले ध्यान दिएर चलचित्र कोर्न सक्छन्. अनि पटकथा लेखकको मनमा के कुरा लागेको छ, उहाँको कस्तो विचार छ, त्यो विचारलाई पनि लिएर चलचित्र बनिँदो रहेछ है. र एउटा सामाजिक घटनाक्रमहरू, एउटा मायाप्रीतिको कथाहरू, यसलाई लिएर एउटा राम्रो खालको पटकथा बनियो भने चाहिँ यो चलचित्र, अब सबै कुरा मिल्नु पर्यो, मसला जुनमा एउटा पक्ष मात्रै बेसी हुनु भएन, सबै पक्षलाई समावेश गरेर बनिएको चलचित्र चाहिँ एउटा राम्रो चलचित्र बनिन्छ जस्तो मलाई लाग्छ.
1: व्यावसायिक रूपमा चाहिँ हाम्रा यताका दार्जिलिङ क्षेत्रबाट बनिएका चलचित्रहरू सफल हुन सकेको छ कि छैन जस्तो लाग्छ?
0: जहाँसम्म मलाई लागेको छ, यो एउटा व्यावसायिक रूपमा भन्नुपर्दा चाहिँ प्राय चलचित्रहरूमा चलचित्रहरू एउटा घाटामा नै मैले चलिरहेको जस्तो मलाई लाग्छ. किनभनेदेखि यो हाम्रो एउटा, अघि मैले भनिहालेँ, एउटा सीमित क्षेत्र छ.
1: हजुर,
0: अब हामीले के अरे नेपालमा लगेर यसलाई प्रदर्शन गर्नमा पनि अब धेरै अडचन बाधाहरू छ, गर्न सक्दैनौँ. खालि हामी दार्जिलिङ, सिक्किम र कालिम्पोङमा मात्रै हामीले योहरू के अरे यसलाई प्रदर्शन गर्न सक्छौँ. त्यो कारण गर्दा एउटा हाम्रो सीमित क्षेत्र भएकोले गर्दाखेरि म प्राय चलचित्रहरू चाहिँ त्यसरी नै एउटा घाटामा नै चलिरहेको जस्तो लाग्छ. यसको लागि चाहिँ जसले पनि निर्माण गर्नुहुन्छ चलचित्र होइन, निर्माण गर्नेहरूलाई कतै एउटा सरकारी सहयोग सुविधा प्राप्त भयो भनेदेखि धेरै अझै योभन्दा राम्रो चलचित्रहरू बनिएर उहाँहरूलाई अझै उत्साह र प्रेरणा मिल्छ जस्तो लाग्छ.
1: यसको अर्थ पूर्ण रूपमा हाम्रा कलाकारहरू चलचित्र माथि नै निर्भर हुन चाहिँ अहिले सकेको छैन हाम्रो क्षेत्रबाट.
0: यो कुरा एकदम ठिक भन्नुभयो.
1: हजुर, उता नेपालमा त पूर्ण रूपमा उहाँहरू चलचित्र गरेर पनि आफ्नो जीविकोपार्जन गर्न सकिन्छ, तर यहाँ चाहिँ त्यो अलिकति कमी देखा पर्छ है.
0: हजुर, अब यहाँ चाहिँ मैले अघि भनिहालेँ, एउटा सीमित क्षेत्र भएकोले गर्दा यहाँबाट जुन खालको सङ्कलन हुन्छ है, उहाँहरूले एउटा लगानी उठाउने एउटा काम हुन्छ, लगानी ऊ राम्रोसँग उठ्यो भने मात्रै त चलचित्रकर्मी अथवा के अरे अभिनय अभिनेता पात्र के अरे अभिनेत्रीहरूलाई एउटा राम्रो पारिश्रमिक दिनुसक्छ. तर अब त्यो जुन चाहिँ लगानी नै उठ्न हमेहमे परेपछि त अब पारिश्रमिक त्यो प्रकारले दिन सक्दैन, थोरै कम बेसी त हुन्छ. तर अब यदि लगानी राम्रो उठेर त्यहाँबाट मुनाफा भयो भने चाहिँ कलाकारले पनि राम्रो पारिश्रमिक चाहिँ पाउँछ जस्तो लाग्छ मलाई.
1: भविष्यमा यो कुरा सफल हुन सक्छ कि कस्तो प्रकारले अघि बढ्छ जस्तो लाग्छ तपाईँलाई?
0: यो कुरा असफल हुन्छ भने त पटक्कै लाग्दैन, किनभने असफल भन्ने कुरा त छँदै छैन है. यसलाई चाहिँ अब हामीले पोजिटिभली हेर्नुपर्दा चाहिँ यो हामी जसरी हुन्छ यो कुरा चाहिँ सफल हुन्छ, तर यो सफल हुनुको लागि पनि पिछेबाट पनि अलिकति सहयोग सहायता त हुनु पर्यो है, कुनै विभागीय तौरबाट, सरकारी तौरबाट, सम्बन्धित विभागबाट. र हाम्रो दार्जिलिङ क्षेत्रमा पनि यहाँका जुन स्थानीय तहको सरकार छ, सरकारले कुनै सहुलियत र सुविधा प्रदान गर्नुभयो भनेदेखि अब थुप्रै प्रतिभाशाली कलाकारहरू त जन्मिरहेका छन् है, अझै जन्मिने क्रम त रहि नै रहनेछ. र यसलाई यो कलाकारको प्रतिभा कलालाई जगाउनु भनेदेखि चाहिँ एउटा राम्रो यहाँ स्थानीय सरकारले नै यसमा पहल गर्नुपर्छ भन्ने चाहिँ मलाई लागेको छ.
1: हाम्रा दार्जिलिङ क्षेत्रबाट नयाँ कलाकारहरू है जो छन्, उहाँहरू यस क्षेत्रमा आउनका लागि चाहिँ तपाईँले कस्तो प्रकारले उहाँहरूलाई आउनका लागि प्रेरित गर्नुहुन्छ?
0: र जो पनि यो कला क्षेत्रमा अहिले आउनुहुँदैछ कलाकारहरूलाई है, कलाकारहरू उहाँहरूले चाहिँ एउटा के भन्छु भन्दाखेरि यसमा चाहिँ भविष्य उज्जवल छ, यसमा लागि पर्नु पर्यो. पहिलो कुरा त एकाग्रता हुनु पर्यो, दोस्रो कुरो इमान्दारिता पनि हुनु पर्यो, तेस्रो कुरो अनुशासित हुनु पर्यो, अनि एकअर्कामा सहयोगको भावना हुनु पर्यो, घमन्ड त पटक्कै हुनु भएन. त्यो सबै कुरालाई त्यागेर यो कला क्षेत्रमा आउनु सक्यो भने चाहिँ भविष्य उज्जवल नै छ है. अनि यहाँनिर अब अहिले त पहिलाभन्दा त धेरै यो प्राविधिक क्षेत्रको विकास भएर गएको छ, अनि धेरै उन्नति र प्रगति गर्नु सक्छ. र जो पनि आउनुहुँदैछ उहाँहरू चाहिँ एकदमै तन मन लिएर नै यो क्षेत्रमा उत्रनुहोस् भन्ने म उहाँहरूलाई एउटा विशेष आह्वान पनि गर्न चाहन्छु.
1: चलचित्रको प्रचार प्रसारमा सोसियल मिडियाको भूमिका कस्तो रहेको छ, तपाईँलाई के लाग्छ?
0: चलचित्रको यो प्रचार प्रसारमा पहिलेभन्दा अहिले चाहिँ धेरै सोसियल मिडियाहरूले गर्दाखेरि प्रचार प्रसारमा धेरै सहयोग पुगिरहेको छ. अनि यो सोसियल मिडियाकै माध्यमद्वारा हामी आफै पनि यसलाई प्रचार प्रसार गर्ने एउटा अवसर छ है, सकिरहेका छौँ. र यसरी अहिले चाहिँ धेरै पहिलाभन्दा चाहिँ धेरै नै यसलाई प्रसार प्रसार गर्ने चाहिँ

मेरी मन का कुरा को दोस्रो भाग लिएर तपाईहरु समक्ष प्रस्तुत हुनेछौं। त्यतिन्जेल सम्मलाई प्रतीक्षा साँच्नु होला। आकाशवाणी खरसाङका अन्य कार्यक्रमहरू सुन्दै गर्नुहोला। आजलाई भने बिदा चाहन्छौँ। कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म सञ्जोग खवास। नमस्कार।

0: मनका कुरा पछि श्रोतागण अब आउनु सुनौ 10 बजेको प्रमुख समाचार पनि केही बेरमा।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार मनिष कानुबाट सुन्नुहोस्।

प्रधानमन्त्री नरेन्द्र मोदीले आज चेन्नईमा लगभग 13,000 करोड रुपियाँका परियोजनाहरूको उद्घाटन र लोकार्पण गर्नुहुनेछ। चेन्नई पुगेपछि प्रधानमन्त्रीले लगभग 4,900 करोड रुपियाँको लागतमा निर्मित चेन्नई मेट्रो रेलको उद्घाटन गर्नुहुनेछ। भारतले संयुक्त राष्ट्र मानवाधिकार उच्च कार्यालयले हिजोको दिल्लीमा भएको घटनालाई लिएर गरेको चिन्ता निराधार रहेको र देशको आन्तरिक मामिलामा अनुचित हस्तक्षेप रहेको बताएको छ। उत्तर रेलवेले आज सबै रेलहरू आफ्नो निर्धारित समयअनुसार सञ्चालन हुने घोषणा गरेको छ। शिक्षा मन्त्रालयले एक भारत श्रेष्ठ भारत कार्यक्रम अन्तर्गत युवा सङ्गमको 7 चरणको आयोजना गर्दैछ, जसको उद्देश्य मानिस मानिस बीचको सम्बन्धलाई बलियो बनाउनु र युवाहरूमा राष्ट्रिय एकताको भावनालाई बढाउन हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 3 नोभेम्बरमा हुने मध्यावधि चुनाव अघि इरानले अमेरिका विरुद्ध आफ्नो गतिविधि तीव्र पार्न सक्ने चेतावनी दिनुभएको छ। साथै उहाँले अमेरिकाले जारी यो द्वन्द्व छिटै अन्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ। नेपालको गोर्खा जिल्लाको बुढी गण्डकी नदीमा आएको बिहानै आएको बाढीका कारण किनारमा रहेको बस्तीलाई खाली गराउने चेतावनी जारी गरिएको छ। प्रारम्भिक विवरण अनुसार जगतमा नदीको किनारमा रहेको 5-7 घर बगेको छ भने अन्य धेरै घर बगाएको आशंका गरिएको छ। अहिलेसम्म कुनै मानवीय क्षतिको घोषणा भएको छैन। साउदी अरबको रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा परि 12 जनाको मृत्यु भएको छ भने 300 भन्दा अधिक घाइते भएका छन्। हिजो घरेलु विमानस्थलमा भएको आक्रमणमा 4 साउदी नागरिक, 2 बङ्गलादेशी नागरिक र 1 अमेरिकी, इजिप्ट, जोर्डन, सिरिया, सुडान र प्यालेस्टाइनका 1-1 जनाको मृत्यु भएको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

0: र स्वतगण हामी आजको कुरै कुरा कार्यक्रममा प्रत्यक्ष फोन इन कार्यक्रम लिएर फेरि यो आइतबार पनि आइपुगेका छौँ र समय 10:03:50 पुरापुरी भइरहेको छ र आजको यस हाम्रो फोन इन कार्यक्रममा हामी छौँ म बिरेन अनि साथमा
1: म इशारा
0: अनि हामी दुवैको हाम्रो तमाम श्रोताहरूलाई
1: हार्दिक नमस्कार गुड मर्निङ अनि आज नवरात्रि पर्वको पहिलो दिनको पनि धेरै धेरै शुभकामना शुभेच्छा
0: अनि सँगसँगै स्वागत अभिवादन हाम्रा तमाम
1: श्रोताहरूमा श्रोताहरू बिरेनजीले आजको यो प्रत्यक्ष कुराकानीको सुरुवात एकदमै सुन्दर ढङ्गमा गरिहाल्नु भएको छ है र आजको कुराकानीको विषय पनि नबताइकन चाहिँ म बिरेनजीलाई अनुरोध गर्छु आजको हाम्रो यो फोन नम्बर एकपल्ट हाम्रो श्रोताहरूको निम्ति राखिदिनुहोस् भनेर
0: त आजको हाम्रो फोन नम्बर रहेको छ 0354299931
1: बिरेनजीले हाम्रो नम्बरहरू श्रोताहरूको निम्ति राखिदिनु भयो र फेरि पनि म श्रोताहरूको निम्ति हाम्रो नम्बर एकचोटि राखिदिँदैछु है बिरेनजी 0354299317 पक्कै पनि हाम्रो श्रोताहरूले यो फोन नम्बर त टिपिसक्नुभयो होला होइन बिरेनजी
0: हजुर
1: आज त नवरात्रि पर्वको पहिलो दिन बिरेनजी है बिहानै हामी पनि एकदम खुसी साथ पूजा अर्चना गरेर स्टुडियोमा आइपुगिसकेका छौँ र विशेष गरी आज म अनि मेरो साथी बिरेनजी चाहिँ एकदमै खुसी छौँ
0: एकदम खुसी खुसी किनभने आज त एकदमै नवरात्रको पहिलो दिन हाम्रो फोन इनमा हामी परिरहेका छौँ है
1: हजुर अनि बिरेनजी म चाहिँ अझै विशेष खुसी किन छु भने म धेरै दिन बाद मेरो श्रोताहरूसित यसरी प्रत्यक्ष रूपमा जोडिन फेरि आइपुगेको छु है मलाई दोब्बर खुसी पनि भइरहेको छ है बिरेनजी
0: धेरै धेरै लामो समय बादमा फेरि हामी एकपल्ट यस कार्यक्रममा सँगसँगै आएका छौँ इशाराज्यू र आजको टपिक भनौँ न के कसो रहेछ
1: आजको विषय चाहिँ अब विषय त आजको एकदमै सान्दर्भिक विषय छ है बिरेनजी पहिलाको दसैँलाई सम्झिँदा है पुरानो दसैँ सम्झिँदा किनभने बडा दसैँ 2026 चाहिँ अब आगमन त भइसकेको छ है आधिकारिक रूपमा चाहिँ आजदेखि चाहिँ एकदमै आगमन भइसकेको छ
0: किनभने
1: आज नवरात्रि पर्वको पहिलो दिन आज माता शैलपुत्री स्वरूपाको पूजा अर्चना गर्ने दिन है उहाँ शक्तिकी देवी स्थिरताकी देवी हुनुहुन्छ र नयाँ नयाँ कुराहरूको सुरुवात गर्नु आशीर्वाद दिनुहुने हाम्रो देवी हुनुहुन्छ है बिरेनजी
0: हजुर
1: त हाम्रा श्रोताहरूलाई पनि माता शैलपुत्रीको असीम कृपा चाहिँ प्राप्त होस् भन्ने हामी कामना पनि गर्दछौँ
0: र आजदेखि शारदीय नवरात्रको आगमन भइरहेको छ है
1: यहाँ
0: यस्तै र यही दिन नै माता दुर्गा भवानीको प्रथम स्वरूप शैलपुत्रीको पूजा गरिँदै घटस्थापना अर्थात् कलश स्थापना गरिने गरिँदो रहेछ है र घटस्थापना गरिँदा जुगाड गर्न पर्ने अलिकति सामग्री बारे भने हाम्रो कोही कलर आउनुभन्दा पूर्व है अलिकति कुरा गरी अनि यस बारेमा आजको विशेष दिन
1: एकदमै राम्रो कुरा गर्नुभयो
0: घटस्थापना गरिँदा जुटाउनु पर्ने चाहिँ सामग्रीहरू हुँदो पर्ने रहेछ माटो है पितल या ताँबाको अखण्डित अथवा सर्केको फुटेको नभएको है एउटा अनि कलश शुद्ध जल है र सफा माटो वा बलुवा जौ अक्षता आमको सातवटा पात
1: हजुर
0: साबुत नारियल डल्लो नारियल है र सेतो लुगा

0: नि फोन इन प्रत्यक्ष कुराकानीमा धेरै धेरै स्वागत अभिवादन जनाउँदछौँ।
1: धन्यवाद।
0: अनि यहाँले हाम्रो कार्यक्रम सधैँ सुन्नुहुन्छ?
1: सुन्छु त, सधैँ सुन्छु।
0: हजुर,
1: कोही बेला यति खल्लो लाग्छ, मेरो अस्ति फोन लागेको थियो
0: हजुर हजुर
1: तर फोन काटेर चाहिँ गीत बजाउन थाले, यो चाहिँ साह्रै विषय क्या। बिचमा त्यो साङ्गीतिक प्रोग्राम चाहिँ अलिक नगरिदिए चाहिँ राम्रो, किनभने धेरै मान्छे धेरै श्रोताहरूले ट्राई गरिरहेको हुन्छ फोन हो, अन्त बिचमा गीत बज्दा चाहिँ अलिक खल्लो हुन्छ हौ।
2: बल्ला बल्ला फोन लागेको बेला गीत बज्दा अलिक खल्लै हुन्छ नि। आजको विषयतिर अलिक जाउँ है, तपाईँलाई पहिलाको दसैँ र अहिलेको दसैँमा तपाईँले चाहिँ कुन चाहिँ, तपाईँको विचारमा चाहिँ कुन चाहिँ राम्रो हुन्छ? दुइटा राम्रो,
1: म त आजको विषय त बुझेकै छैन।
2: अच्छा अच्छा,
0: आजको विषय चाहिँ थियो पहिलाको दसैँलाई सम्झिँदा, किनभने हामी दसैँको सङ्घारमा आइपुगिसकेका छौँ है, यसै हामीले यसै कुराकानीलाई अघि बढाउनेछौँ भनेर हामीले यो नै विषयलाई चुनेर लिएर आएका छौँ।
1: ए हजुर, अनि दसैँ त अब के पहिलाकै राम्रो थियो, पहिलाकै रमझम थियो, अहिले अहिलेको मान्छेले त्यति साह्रो दसैँहरू रमझम गरेर मनाउँदैन।
2: तपाईँको विचारमा चाहिँ
1: हजुर
2: के कारण होला?
1: खै कारण के हो, यो जमाना चेन्ज भएको होला कि के हो कि?
2: अघि त मैले भने हाम्रा योगेशजीलाई कि त्यति बेला इन्टरनेट थिएन, अहिले इन्टरनेट छ, त्यो पनि हुनसक्छ।
1: हजुर हो नि,
0: सबैभन्दा
1: यो त पक्कै हो, पक्कै हो, यो इन्टरनेटको जमानाले नै हो सबै, यो चाडबाडहरू सबै बिर्स्यो, मान्छेले रेडियो बजाउनु रेडियो मनै पराउँदैन। अन्त रेडियो त म त एक्लै बसेर सुन्छु।
0: अब आज भोलिको व्यस्त जीवनशैलीको कारण पनि धेरै जसो तयारीहरू त है बिरेन्जी अन्तिम समयतिर गरिन्छ, बजारमा मात्र नभई अनलाइनबाट पनि धेरै किनमेल भइहाल्छ, त्यो पनि र परिवारमा पनि घर सफा गर्ने सजाउने कामको लागि व्यावसायिक सेवा लिने चलन पनि बढ्दै गएको छ होइन बिरेन्जी, त्यो
2: पनि लाग्छ। यस्तो आफ्नो एउटा जस्तै सानो उमेरमा हुँदाखेरि केटाकेटीमा चाहिँ रमाइलो हुन्छ होइन, अनि फेरि हामी ठुलो हुँदै गएपछि अलिकति रमाइलो त बिरमाइलो होइन तर त्यतापट्टि ध्यान त्यति साह्रो जाँदैन जस्तो लाग्छ नि।
1: एउटा किरा आउँथ्यो टाउकोमा रातो
0: भएको,
1: अब दसैँ आयो भनेर हामी आँगनमा नाच्छु हो, र अब त त्यो छैन
0: होइन, कारणले हुनसक्छ कि हाम्रो पल्युसनहरू बढेर है अहिलेको यो जुन चाहिँ इन्टरनेटको रेडिएसनहरूको जुन चाहिँ प्रत्यक्ष अब त्यो असर परिरहेको छ प्रकृतिमाथि है, त्यो कारण पनि धेरै किरा फटेङ्ग्राहरू विलुप्त हुने अब कगारमा पुगिसकेको जस्तो।
1: अब पहिला जस्तो चरा चुरुङ्गीहरू छैन
0: हजुर हजुर,
1: अनि किरा फटेङ्ग्रा छैन पहिला जस्तो
0: हजुर,
1: अन्त
2: धेरैवटा चरा चुरुङ्गी पनि लुप्त भएर गइरहेका छन् नि,
1: यस्तो
2: कि संख्या त बढ्दैछ तर आयु चाहिँ घट्दै जाँदैछ,
1: धेरै घट्यो मान्छे, अहिले हामीहरूको गाउँ बस्तीमा त मान्छे छैन भनौँ
0: हजुर हजुर,
2: अनि विदेशतिर जाने एउटा चलन बढेको, रोजगारीको समस्याले गर्दाखेरि नि
0: गर्न पनि उनीहरू लागि परेका छन्,
1: एउटा अब रोजगारी त रोजगारी त खट्नु सक्यो भने त यहीँ पनि छ नि, विदेश जानै पर्दैन,
0: एकदमै राम्रो कुरा राखिदिनु भयो।
1: तर यस्तो छ कि अहिले गर्छु भन्दा पनि हुँदैन, दुनियाँभरको जनावरले सबै खत्तमै गरिदिन्छ खेतीपातीहरू हो, अन्त त्यसो र होला, मान्छे नै छैन
0: भनेपछि यहाँलाई चाहिँ पहिलाको दसैँ नै राम्रो लाग्छ होइन यहाँको।

0: पहिलाको पहिलाको राम्रो थिएँ
1: साथीहरू
0: एक दुईजना सम्झिन्छ कल्याण देवन सुनिरहनु भएको छ होला अनि अशोक खड्काले पनि सुनिरहनु भएको छ होला उहाँहरूलाई सबैलाई सम्झिँदैछु अनि सिक्किमको जङ्गु काइला अनि के अरे गीता अधिकारी लीला छेत्री उहाँहरूलाई पनि सम्झिरहेको छु भन्दै आज बिदा लिन्छ
2: साथीहरूले अवश्य नै पनि सुन्नुहुन्छ होला भनेर हामीलाई पनि आशा लागेको छ बिरेनजी यहाँबाट आउने नभए भने हामी बिदा माग्छौँ है त
1: हुन्छ
0: हुन्छ धन्यवाद
2: हवस् त धन्यवाद
1: ज्ञान बहादुर थापाजी बतासेबाट हुनुहुन्छ नि र फेरि हेरौँ कहाँबाट को हुनुहुन्छ
2: अर्का फेरि एकजना श्रोता हामी माझ आइसक्नु भएको छ है
1: हजुर हेलो
3: हेलो
1: आकाशवाणी
3: हेलो नमस्कार आकाशवाणी खर्साङ एउटा सुन्दर फुल हो भने सुन्दर फुलमा सुगन्ध भरिदिने श्रोताहरू हो नमस्कार बिरेनज्यू इसाराज्यू एकदमै मन पर्यो भन्न चाहे निरेनज्यू
2: यहाँलाई हार्दिक धन्यवाद छ है यहाँ हुनुहुन्छ हाम्रो अति नै प्रिय श्रोता हाम्रो नाना है यहाँले आफ्नो मुखार वृन्दबाट आफ्नो शुभ नाम हाम्रो श्रोताहरू समक्ष राखिदिनु होला हामी अनुरोध
3: हजुर म त आकाशवाणी खरसाङको नियमित श्रोता होइन एकदम आन्तरिक हृदयबाटै मन पराउने माया गरिने श्रोता नागरी फार्म स्कुल गाउँ निवासी शान्ता तामाङ बोल्दैछु हजुर
2: शान्ता तामाङज्यूलाई धेरै धेरै स्वागत अभिवादन छ है आज नवरात्रि पर्वको पनि एकदमै शुभकामना शुभेच्छा छ
3: दसैँको होइन सबै यो दुर्गा पूजाको सबै सबैको धेरै धेरै शुभकामना व्यक्त गर्दछु हजुर
2: हजुरलाई पनि शुभकामना छ र यहाँलाई सिधै हामी विषयतर्फ लाने प्रयासमा छौँ किनभने धेरै श्रोताहरूले हामीसित जोड्नुको निम्ति
3: अब त्यो मैले भनि पनि राखेको छु कि प्रत्येक फोन इन कार्यक्रममा एकदमै झटपटै बोलिदिनु पर्छ अनि म त अरूले पनि मौका
2: पाउँछ मनकै कुरा राखिदिनु भयो यहाँले
3: हजुर हजुर
2: यहाँले त हाम्रो विषय त सुनिसक्नु भएको छ
3: एकदमै हजुर हजुर यो दसैँ दशहरा पहिलाको र अहिलेमा कति रमाइलो थियो कतिको अन्तर पाउनुहुन्छ नि है होइन हजुरहरूको विषय
2: एकदमै ठिक
1: भयो
3: हजुर म त पुरानै मनपर्छ क्या त्यति बेला चाहिँ परिवारहरू आज मामे बाजे बोजू आफन्तहरूकोमा बडा बढी अब हुन्छ नि त्यस्तोकोमा जानुपर्छ हामी बिहानैदेखि कति खुसी भएर नयाँ लुगा लाएर होइन आमा बाबा आप्पाहरूको साथमा गटटटट जाने गर्थ्यौँ त्यो सबै हराएर गएको छ क्या अहिले चाहिँ त्यो रौनकता त्यो खुसियाली छैन अहिलेको नानीहरू भनौँ भने बाजे बोजू आमा बाउ मामे हरूसँग हिँड्नै मन पराउँदैन क्या आफ्नो एकदम खुसीले हिँड्नु खोज्छ है हिँड्न जाउँ भन्दा पनि जाँदै गर्नुहोस् तपाईँहरू अहिले आउँछ अब आउँछ कि आउँदैन होइन त्यो सबै नै त्यो खुसियालीहरू हराएर गएको छ क्या हुनु त जान्छन् आफन्तहरूलाई ठुला बडालाई मान्न है तर पहिलाको चाहिँ यति राम्रो थियो क्या एकै परिवारमा है गटट त्यो छैन अहिले देखिँदैन होइन अहिले समय कस्तो आएको छ भने आमा बाउको कुरा त होइन कि छोराछोरीको कुरा सुनिदिनुपर्छ क्या आमा बाउले यस्तो भिन्नता आएको छ है पहिलाको त एकदमै राम्रो क्या चाडबाडहरू होइन अब तिहारहरू आउँदा दसैँ महिना दिन पहिलादेखि नै अब हामी चाहिँ विशेष अब लुगा फाटाको हामीलाई चाहना हुन्थ्यो होइन आमा बाबाहरूले किनिदिनुहुन्थ्यो कति लाउनुलाई पनि हामी कति खुसी हुन्थ्यौँ होइन त्यो अहिले चाहिँ हराएर गएको छ क्या अहिलेको नानीहरू त अब के लुगा फाटा त महिनै पछि फेरिरहेका हुन्छन् है त्यो खुसियालीहरू चाहिँ पहिलाको दशहरामा मलाई धेरै रमाइलो लाग्थ्यो धेरै मनपर्थ्यो भन्न चाहन्छु आज धेरै अन्तरालको बाद बिरेनज्यू र इसाराज्यूले फोन इन कार्यक्रममा होइन आउनु भयो यसको निम्ति पनि
1: हजुर
3: धन्यवाद दिँदै छुट्न पनि चाहन्छु हवस् त नमस्कार
2: छोटो मिठो कुराकानी राखिदिनु भयो है उहाँले पनि पुरानै दसैँ मनपर्छ भनेर भन्नुभयो है र फेरि पनि हामी यो अर्को हाम्रो श्रोताको कल उठाउन लागिरहेका छौँ बिरेनजी हेरौँ उहाँको हुनुहुन्छ गुड मर्निङ नमस्ते हजुर

0: गुड मॉर्निंग नमस्ते टासी दिले फेपुलो खामरी
1: टासी दिले खाम यार नमस्ते छ यारलाई त मैले चिनेको जस्तै लाग्दैछ है यार आफ्नो
2: सुन परिचित तपाईको स्वागत छ तर
1: पनि होला है हाम्रो श्रोताहरुको निम्ति भन्न चाहन्छु
0: हजुर म तक्दा क्यान्टोनमेन्टबाट शेखर बोल्दैछु
1: तक्दा क्यान्टोनमेन्टका हाम्रा एकदमै नजिकका श्रोता हुनुहुन्छ शेखरजी शेखरजीलाई हार्दिक स्वागत अभिवादन छ आजको यो प्रत्यक्ष कुराकानीमा
0: हजुर हुन्छ धन्यवाद तपाईँहरूलाई पनि हो
1: हजुर अनि शेखरजीलाई म पहिलो प्रश्न म आफैबाट झटारो हान्दैछु यहाँले आलु परेटा खानुभएको भएन आज
0: अहिले दुई चार दिन अगाडि चाहिँ खाएको थिएँ हो
1: हजुर हजुर
0: दुई चार दिन अगाडि चाहिँ खाएको थिएँ अहिले चाहिँ
1: हामीसित धेरै श्रोताहरूले प्रयास गरिराख्नु भएको छ है हामीले कम्प्युटर स्क्रिनमा देख्दैछौ र शेखरजीले आजको टपिक त सुन्नु नै भयो होला हैन
0: शेखरजी अब अहिलेको भन्दा त पहिलाको राम्रो लाग्थ्यो पहिलाको मान्छेमा भक्ति भावना धेरै देखिन्थ्यो पूजापाठमा पुरा खट्नुहुन्थ्यो कति दिन अगाडिदेखि पण्डाल बनाउनु के गर्नु पुरा खट्नुहुन्थ्यो नि त होइन मन्दिर मन्दिरतिर अब मन्दिरतिर अब गएर खट्नु अब धेरै कुरोमा अब मेहनत गरेर काम गर्नुहुन्थ्यो मान्छेको त्यतिर जमघट पनि पुरा हुन्थ्यो तर अहिले चाहिँ त्यो सब छैन अहिले चाहिँ इन्टरनेट भएर हो मान्छे चाहिँ अहिले अलिकति आर्थिक पक्ष पनि अलिकति दरिलो भएकोले गर्दा गाउँघरको मन्दिरतिर जाँदैन टाढा टाढाको मन्दिरमा जानुहुन्छ घुम्नु होइन अहिले त घरमा बसी बसी नेटमा पनि हेरिहाल्छ तर पहिला त त्यस्तो थिएन नि त पहिला चाहिँ अब एउटा अब रमझमै अर्को थियो नि त्यो समय तर अहिले त म त देख्छु मन्दिरतिर पनि पार्सलिटी देख्छु कि त्यो पार्सलिटी देखेर म मन्दिरतिर पनि जानु छोड्दै मैले
1: कतिवटा हाम्रो नकारात्मक पक्षहरू छ है त्यसलाई चाहिँ अब जति सक्दो हाबी नभएको राम्रो भन्न चाहन्छौँ समग्रमा हामीले यो यो कुराहरूप्रति चाहिँ प्रयास
2: गर्नुपर्छ र पहिलाको त्यो समयलाई नि शेखरजी फेरि फर्काइल्याउनु यदि
1: हुन्थ्यो जस्तो पनि लाग्छ होला नि
2: हाम्रो हुन्थ्यो होला त्यो सम्भव तपाईँको विचारमा
0: अब त्यो त्यो त अब फर्किँदैन पनि अब अहिलेको मान्छेको इन्टेन्सन विचारधारा नै अलिक अर्कै छ अहिले त्यसले गर्दा चाहिँ त्यो अब त्यो सम्भावना चाहिँ धेरै कम्ती नै छ म ठुल्ठुलो मन्दिरतिर पनि देखेँ मन्दिरतिर पनि त्यो दलालहरू को बसेको हुन्छ तिनीहरूले आमा पैसा लिएर मान्छेलाई छिटो दर्शन गराइदिने त्यस्तो कामहरू पनि गर्दो रहेछ नि अन्त त्यो चाहिँ देख्दा मलाई ठिक लागेन मलाई अन्त मान्छे यता लाइनमा बसेको हैरान भइसकेको हुन्छ उता मान्छेले पैसा दिएर
1: शेखरजी हामी यता हाम्रो जुन चाहिँ स्थानीय पहाडी क्षेत्रमा जुन चाहिँ दसैँको कुरा गरौँ है त्यो त यहाँले त ठुलो ठुलो तीर्थ मन्दिरहरूको कुराहरू गर्नुभयो ठिकै हो त उहाँले आफ्नो मनको कुराहरू राखिदिनु भयो त्यो कुरा त अब नभएको राम्रो थियो है
2: यो विषयतिर नै
1: विषयतिर अलिकति फर्किनु हामी चाहिँ फर्किनु पर्ला है शेखरजी किनभने दसैँमा पहिला त हामीले है आफ्नोपन थियो एकअर्कासँग है आत्मीयता थियो सहयोगको भावना थियो नि त हाम्रो त होइन अहिले त अब यति साह्रो हामी मान्छेहरू आफ्नो जीवनमा व्यस्त छौँ आफ्नै जीवनमा र बाहिरतिर हामीलाई आफ्नो वरिपरिको के हुँदैछ है
2: कस्तो
1: छ सहभागिता जनाउनु पर्छ भन्ने कतिवटा कुराहरू पनि हामीले बिर्सेको जस्तै छ होइन
0: मन्दिरतिर पूजा पठाउँदा माइकहरू पनि कस्तो मजाले गाउनै रमाइलो हुन्थ्यो माइकले गर्दा नै मैले त्यो सब छैन अहिले प्रशासनबाट पनि अलिकति कति कुरो प्रतिबन्धले गर्दा होला हो
2: र यहाँलाई दसैँको हार्दिक हार्दिक शुभकामना छ है
1: समय निकालेर बातचित गरिदिनुहुन्छ यसको लागि पनि धेरै धेरै धन्यवाद
2: फोन गर्नु होला अर्को हप्तातिर
1: साथै जाँदै दसैँको पनि धेरै धेरै शुभकामना परेटा खानुहोस् भन्न चाहन्छु
2: हामी आउनु पाएनौँ भने पनि हामीले पठाइदिनु होला अनलाइन रेडी छौँ नि
0: एक दुईजना साथीहरूको नाम लिन चाहन्छु अन्त हाम्रो सतीश पाण्डे भाइ यता हाम्रो झारखण्डको समीर अन्सारी भाइ

0: पापा की जमा पूंजी, उनकी सीख
1: और हमेशा हमारी फिक्र करना।
2: वैसे उनकी एक जमा पूंजी बैंक में भी है,
0: पर क्लेम करना मुश्किल होगा।
3: अब और भी आसान हो गया है। बैंक की वेबसाइट या ब्रांच में जाओ, क्लेम फॉर्म भरो, डॉक्यूमेंट्स जमा करो, 15 दिनों में सेटलमेंट पाओ और नॉमिनेशन से क्लेम सेटलमेंट बने और भी आसान।
4: आरबीआई कहता है,
3: जानकार बनिए, सतर्क रहिए।
5: सत्यनिष्ठा केवल एक शब्द होइन, यो हाम्रो कार्य संस्कृति को पहिचान हो।
6: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफदेहिता,
5: यही हो सत्यनिष्ठा, यही हो समृद्धिको बाटो। किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
6: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
5: सफा सोच, सही काम, सत्यनिष्ठा हाम्रो पहिचान। एनटिपीसी रमामसँग सत्यनिष्ठा देखि समृद्धिको विश्वास।
7: त श्रोताहरूसित हामी कुराकानी गर्दै थियौँ पहिलाको दसैँलाई सम्झिँदा विषयमा। आज प्रत्यक्ष फोन इन कार्यक्रममा यो विषय लिएर हामीले धेरैजना हाम्रा अगावै आउनुभएका श्रोताहरूसित कुराकानी त गरिसकेका थियौँ है, र अघिल्लो क्रममा पनि यो कुराकानीलाई जारी राख्दैछौँ। आशा छ हाम्रा श्रोताहरूले हामीलाई अवश्य पनि फोनहरू गर्नुहुनेछ भनेर। र हाम्रो फोन नम्बर एकचोटि म बिरेन्जीलाई अनुरोध गर्छु, फोन नम्बर हाम्रो श्रोताहरूको निम्ति राखिदिनु होला।
8: 03542999317 अर्थात् 03542999317। र यसमा हाम्रा श्रोताहरूले जति जति हामीले फोन गरेर आफ्नो विचार प्रवाह गरिदिनु होला हाम्रो यस कार्यक्रममा। र आजको यस कार्यक्रममा हामीसँग हाम्रा प्राविधिक मित्र सचिन लुआगन, अनि प्रसारण सहयोगी पासाङ दोर्जे शेर्पा, अनि अहिले भर्खरै आइपुग्नु भएका हाम्रा उद्घोषिका शोभना बहिनी, अनि इसाराज्यू र म बिरेन।
7: हजुर, अनि आज त नवरात्रि पर्वको पहिलो दिन है, माता शैलपुत्रीको पूजा अर्चना गर्ने दिन हो। र माता शैलपुत्रीलाई चाहिँ हामी के भन्छौँ भने हाम्रो एउटा मान्यता छ, उहाँलाई चाहिँ हामी शक्तिको होइन, स्थिरताको र नयाँ नयाँ सुरुवातको आशीर्वाद दिनुहुने देवीको रूपमा उहाँको स्वरूप उहाँलाई हामीले पूजा अर्चना गर्ने गर्छौँ है। अनि हामीले कुराकानी गर्दै थियौँ दसैँको, पुरानो दसैँलाई सम्झिँदा भनेर। अनि बिरेन्जीलाई चाहिँ पुरानो दसैँलाई सम्झिँदा तपाईँको अनुभव चाहिँ के कस्तो छ त बिरेन्जी?
8: मेरो अनुभव अहिले म भन्छु, तर अलिकति माताजीको बारेमा अलिक
7: भन्छु। हजुर
8: हजुर, शैलपुत्री माताको पनि होइन आज विशेष दिन रहेको छ, अघि अलिकति कुरा निर्णता दिउँ है। जस्तो कि माताको दाहिनेतर्फ सफा माटोमा जौँ रोपण गरिन पर्ने हुन्छ होइन, कतै स्थापनाको अघिको कुरो जमरोपण। र शैलीपुत्री माताको बारेमा अलिक कुरा है, शैलीपुत्री माता नवदुर्गा भवानीको पहिलो स्वरूप हो है सरजी। र शैलको अर्थ पर्वत, अनि पुत्रीको अर्थ चाहिँ छोरी हुँदो रहेछ। र शैलपुत्री पर्वतराज हिमालयकी छोरी हुन्, र शैलपुत्री मातालाई पर्वती पार्वतीको नामले पनि जानिने गरिन्छ। र माता शैलपुत्रीको दाहिने हातमा त्रिशूल र देब्रे हातमा कमलको फुल, अनि मस्तकमा चाहिँ चन्द्रमा अर्धचन्द्रको रूपमा सुशोभित देखिन्छ भन्दै हामी आजको पर्वको बारेमा पनि अलिकति चर्चा गरिहाल्यौँ।
7: र
8: आजको हाम्रो विशेष कार्यक्रमको टपिक चाहिँ रहेको छ पहिलाको दसैँ अथवा अहिलेको दसैँमा तपाईँलाई कुन चाहिँ राम्रो लाग्छ, हाम्रो स्वतःले यो हाम्रो प्रश्न रहेको छ। र हेरौँ कहाँबाट को

0: कता हुनुहुन्छ हाम्रो साथमा?
1: हजुर, अनि मेरो चाहिँ अनुभव म यहाँ साझा गर्न चाहन्छु है श्रोताहरूसित, साथै बिरेनजीलाई पनि म आफ्नो दसैँको अनुभव साझा गर्न चाहन्छु भन्दै थिएँ, तर यसै बिच एकजना हाम्रो श्रोता जुडिसक्नु भएको छ, हेरौँ उहाँको हुनुहुन्छ।
0: हेलो,
2: हेलो,
1: नमस्ते हजुर,
0: कहाँबाट को हुनुहुन्छ? अलिकति स्वर कम्ती छ।
2: नमस्ते,
0: नमस्ते,
1: नमस्ते हजुर, हजुरको आवाज हामीले धेरै कम्ती सुनिरहेका छौँ।
2: हजुर, म समृद्धि पानीबाट बोल्दैछु।
1: समृद्धि पानीबाट हुनुहुन्छ यहाँ, हजुरको शुभकामना
2: गर्दा हजुरलाई बोल्दैछु।
0: हजुर, समृद्धि पानीबाट नाम भन्नुहोस्।
2: हजुर बोल्दैछु,
1: समृद्धि पानीबाट के शुभा भन्नुभयो? हामीले यहाँको आवाज अलिकति स्पष्ट सुन्न सक्दैनौँ, हामी क्षमा माग्छौँ।
2: अशोक कुमार खड्का बोल्दैछु।
1: अशोक कुमार खड्का हुनुहुन्छ, हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ समृद्धि। आजको कार्यक्रममा हामी हार्दिक स्वागत गर्दछौ,
2: धन्यवाद।
1: अनि आज नवरात्रि पर्वको पहिलो दिनको पनि धेरै धेरै शुभकामना दिन चाहन्छु।
2: हजुर हजुर,
1: कस्तो हुनुहुन्छ अशोक जी?
2: ठिकै छु, तपाईँहरूलाई पनि दसैँको आशीर्वाद छ, सबैलाई शुभकामना छ है, आकाशवाणीलाई पनि
1: यहाँलाई हामी हार्दिक आभार दिदछौँ।
0: आभार यहाँलाई।
2: हजुर हजुर, उहिलेको दसैँ, उहिलेकै दसैँ राम्रो नि, किनभने अहिलेको त सबैजना घर परिवार बाँडिएर कहाँ कहाँ पुगिसकेका छन् हो, घर परिवार नि बाँडिएर कहाँ पुगिसकेका छन् होइन। अन्त अहिले टिकाको दिन अघिल्लो दिनदेखि मात्रै भेला हुन्छ, यो टाइममा त भेला हुँदैन, रमझम बुढाबुढीले मात्रै गर्नुपर्छ हो, केटाकेटीको रमझम छैन, केटाकेटी हुने ठाउँमा मोबाइलमै व्यस्त, उहिलेको टपारामा खाने चलनहरू पनि छैन,
1: केराको टपरीमा खाएको त्यो जुन चाहिँ एउटा स्वादिष्ट भोजन, त्यो अनुभव त अहिलेको सायद नानीहरूले गर्नु पनि पाएको पनि छैन लाग्छ मलाई।
2: दिन पनि त खाँदैन अहिलेको टपारामा त, त्यसले गर्दा यो राम्रो छैन भन्छ। अन्त अहिले त हातमा प्याकेट खोल्यो, हात एक हातमा प्याकेट एक हातमा खानेकुरो भएर भुइँमा मोबाइल राखेर खाइरहेको हुन्छ, उनीहरूलाई चाडबाडको केही मतलबै छैन, बुढाबुढी हुँदा मात्रै हो केटाकेटीलाई छैन। र उहिलेको त सबैजना घरमा भेला हुन्थ्यो र सबैजनाले पूजाआजा सबैतिर गर्थ्यो, मेला हुन्थ्यो।
0: ज्ञानी श्रोता हुनुहुन्छ है, र तपाईँको अनुभवी ज्ञानी अनि बुद्धिजीवी हुनुहुन्छ, तपाईँको विचारमा खास गरिकन के चाहिँ कारणले गर्दा यस्तो भएको होला?
2: यो त अब इन्टरनेटकै कारणले भयो नि, इन्टरनेटले चाहिँ सबैलाई त्यो गोटागन्ती नेटमै हालिदियो, नेट भनेपछि जालीमा हालिदियो कि, चल्ने चत्वर्ने भएन, त्यसले गर्दा कतिवटा पर्वहरू थाहा हुँदैन नानीहरूलाई, मनाउने आइडिया पनि छैन हो,
0: थाहा भयो पनि अधिकल्सो हुन्छ, गलत सूचना हामीले बेसी मात्रामा पाइरहेको हुन्छ नि नेटबाट।
2: उहिले त अब दसैँ आएपछि दर्जीकोमा गएर लुगा सिलाएर नानीहरू खुसी नखुसी भएर घरमा बस्थ्यो, उनीहरूलाई टाइम पास गर्ने त्यही थिएन त्यति बेला, त्यही लुगाकै आशामा बस्दा पनि।
1: त्यो लुगा किन्ने विषयमा भन्नुपर्दा, अहिले घरि त त्यो दसैँ, पहिला त हामीले दसैँमा मात्र लुगाहरू किन्ने गर्थ्यौँ होइन बिरेनजी, तर अहिले चाहिँ लुगा त हामीले वर्षैभरि किनि नै रहेको हुन्छौँ, नयाँ भन्ने त्यो घटेर गयो है,
2: लुगाको त कोही कुरै छैन हौ नानीहरूसँग।
1: हजुर हजुर, लुगा फाटा त्यो किन्नेको त अहिले त अब कुरै नगरे पनि
0: भयो, त्यो कतिवटा सजिलो पनि भयो अनलाइन सपिङले गर्दाखेरि नि, मन लाग्यो फोनमा हेरी किनिहाल्यो, मगाइहाल्यो, पहिला त्यो गइरहने
1: त्यो त छैन है,
0: अहिले नभएकोले गर्दाखेरि।
2: हजुर हजुर, र म छुट्ने बेलामा एक दुईजना साथीहरू को नाम लिन चाहन्छु, किनभने लामो भयो कुरा है,
0: यहाँ
2: कम्प्लेन गर्नेहरू धेरै छन्, लामो बात मारे भनेर कोही मान्छे लामो बात मारे भनेर भन्ने मान्छे पनि लामै बात मारिरहेको हुन्छ, के हुन्छ
1: सकारात्मक रूपमा नै लिनुहोला, किनभने सबैजना श्रोताहरू
0: हामी जानेर बुझेर छोटो बात मारिदिनु भयो भने त समस्याको समाधान भइहाल्यो नि,
2: हो नि, कतिजना भन्दा पनि उनीहरूले लामो बात हुन्छ नि। म कल्याणलाई सुनिँदैछु, अजय धनुका, ज्ञानबहादुर भाइ र शेखर र सतीश पाण्डेलाई सम्झिँदै दसैँको सबैजनालाई राम्रो शुभकामना आशीर्वाद दिँदै अन्त गर्छु नानी।

0: यहाँलाई पनि शुभकामना
1: दसैँ नि
2: हुन्छ।
1: अशोक कुमार खड्काज्यू
0: यहाँले पनि पहिलाकै दसैँ राम्रो भनेर आफ्नो विचार साझा गर्नुभयो। फेरि पनि हामीसित एकजना अर्को श्रोता जोडिसक्नु भएको छ। हेरौँ को हुनुहुन्छ।
1: हेलो
3: हेलो दिपेन दादा, अन्त यो इशारा दिदी नमस्कार, सादर सलाम, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ हुनुहुन्छ। हजुरको शुभ नाम भनिदिनु होला।
3: नरेश प्रसाद सिंह, ठाकुरगञ्जबाट बोलेको।
0: नरेश प्रसाद सिंह हुनुहुन्छ, ठाकुरगञ्ज बिहारबाट हुनुहुन्छ। यहाँलाई पनि धेरै धेरै शुभकामना छ अनि आजको विषयतर्फ सिधै लाने कोसिसमा छौँ यहाँलाई पनि हामी है। यहाँले म त एकदमै फिट एन्ड फाइन भन्नुपर्छ हाम्रो कल्याणजीको भाषामा है।
3: म पनि ठिकै छु।
1: ठिक हुनुहुन्छ। अच्छा तपाईँ ठिक हुनुहुन्छ अनि भन्नुहोस् त के कसो लाग्छ तपाईँले दसैँ दशहरा पहिलाको राम्रो कि अहिलेको राम्रो?
3: दसैँ त पहिलेको राम्रो थियो नि दादा,
1: पहिलेको राम्रो नि तपाईँको विचारमा?
3: अँ, अहिलेको जमानामा हर छेउमा दसैँ हुन्छ। पाँचवटा गाउँमा पाँचवटा दुर्गा पूजा हुन्छ, त्यसले गर्दा पछिको जमानामै राम्रो थियो।
1: पहिलाको नै रौनक जुन मिठास जुन थियो अहिले पाउँदैन र पनि अहिलेको पनि नराम्रो चाहिँ होइन, राम्रै हो।
3: हजुर
0: हजुर,
3: शान्ता तामाङ दिदी नमस्कार, जोसो दादोरी, अनिल आलन बहिनी, साहिल देवन, सचेत पाण्डे, सुलन्दा, अजय धुपका मालबजार, अन्त यो अशोक कुमार खड्का भरालाई, अन्त कालिम्पोङमा मेरो दोस्रो छ समन्ना भाइ, अनन माइ भाइ, मुन्ना भाइ, अन्त जति सबै चालिला छ सबैलाई नमस्कार। अनुपमा दिदी, सारा दिदी, चित्रा दिदी, पूर्णिमा दिदी, सबैलाई नमस्कार, आदर गर्न म बिदा माग्छु ल। अरूलाई पनि लाग्छ
0: नमस्ते। धेरै धेरै शुभकामना। यहाँको जुन चाहिँ यहाँले नामहरू सुनाउनुहरू सबैले यहाँको
1: सुन्नुभयो नरेश प्रसाद बिहारबाट।
0: हजुर हजुर, त कुराकानीको क्रममा फेरि पनि हाम्रो एकजना अर्को श्रोता आइसक्नु भएको छ। हेरौ उहाँको हुनुहुन्छ। नमस्कार हजुर।
1: नमस्ते, कहाँबाट को हुनुहुन्छ?
4: हेलो
1: हेलो,
0: नमस्कार हजुर।
4: नमस्कार नमस्कार
0: हजुर, कहाँबाट को हुनुहुन्छ?
4: निरपानीबाट बोलेको।
0: निरपानीबाट बोल्नु हुँदैछ अनि हजुरको शुभ नाम?
4: मेरो नाम प्रवीण प्रधान हो।
0: हामीसित तपाईँको बात भइसकेको छ प्रवीणजी,
4: योसँग तिनपल्ट भयो, गर्नु त अब धेरैपल्ट गर्दैछु, कतिपल्ट होइन, त्यही फोन चाहिँ कहाँ राख्नुहुन्छ कि, मरै नेटवर्क भेट्दैन, लाग्दै लाग्दैन, आज पनि त्यस्तो बल्ल बल्ल बल्ल ट्राई गर्दा गर्दा लाग्यो क्या,
1: समयले कम्ती छ।
4: अगाडिको चाहिँ दसैँ चाहिँ एकदम धेरै रमाइलो पनि हुन्थ्यो, रमझम पनि हुन्थ्यो हो, त्यतिखेर अब पहिला मङ्गलामा टिका लगाउँदाखेरि अब सबैजना परिवारै भएर अब हिँडेरै हिँडेरै दुई घन्टा तिन घन्टा हिँडेरै जान्थ्यो हामी पहिला हो, त्यति रमाइलो हुन्थ्यो, मजा पनि आउँथ्यो हो। अन्त अहिलेको जमानामा चाहिँ अब के हुन्छ भने अब इन्टरनेटले गर्दा अब मान्छेहरू पनि त्यति रमझम हुँदैन, भेटघाट पनि हुँदैन हो। पहिला त अगाडि चाहिँ धेरै रमाइलो हुन्थ्यो, धेरै मजा आउँथ्यो, टिकट दसैँ आउनुभन्दा अगाडि त्यो 15 दिन अगाडि

0: हुनु त उहाँले देख्नु त सक्नुहुन्न है, तरै पनि उहाँले चाहिँ महसुस गर्नुभएको रहेछ र उहाँले पनि पुरानै दसैँ राम्रो छ भनेर भन्नुहुँदै थियो। यसैबीच हामीसित एकजना अर्का श्रोता जोडिसक्नु भएको छ, हेरौँ उहाँको हुनुहुन्छ। हेलो नमस्ते।
1: हेलो नमस्ते।
0: नमस्ते हजुर, स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: कहाँबाट बोल्नु हुँदैछ, हजुरको शुभ नाम के होला?
1: म निसन्ता गिरजालाइनबाट।
0: न्यू चम्ता गिर्जालाइनका हाम्रा श्रोता हुनुहुन्छ, तोर क्वात रुस इक्काजी हुनुहुन्छ। यहाँलाई धेरै धेरै स्वागत छ आजको यो प्रत्यक्ष कुराकानीमा।
1: धन्यवाद एकपल्ट फेरि।
0: अनि यहाँको शुभ नाम मैले नै यहाँ आफ्नो माइक्रोफोनबाट श्रोताहरूको निम्ति राखिदिएँ, किनभने यहाँ पनि हाम्रो धेरै नजिकका चिर परिचित श्रोता नै हुनुहुन्छ है। आजको टपिक त यहाँले सुन्नु नै भयो होला।
1: हजुर सुन्यो।
0: अनि के छ त हजुरको विचार, के भन्न चाहनुहुन्छ तपाईँले?
1: अब म भन्दा त पहिला धेरै धेरै श्रोताहरू भन्थ्यो त्यही कुरा
0: हो।
1: पहिला हाम्रो गाउँतिर के हुन्थ्यो कि दसैँ पुग्दा पुग्दा घर घरमा मादलको धुन सुन्थ्यो। मादलको धुन अहिले सुन्नु पाउँदैन।
0: हजुर
1: हजुर हजुर, त्यो मादलीको गुन्ज पनि सुन्नु पाउँदैन। फेरि फेरि भन्दै थियो श्रोताहरू जे लुगा हाम्रो दसैँमा लुगा किन्यो भने नि त्यो लुगालाई अर्को सालको लागि त्यो सिरानीमा राख्दै थियो भनेर भन्दै थियो नि एउटा। हजुर हजुर हजुर, त्यो त्यो सम्झनाहरू अहिलेसम्म मनस्पटलमा छँदैछ। हजुर हजुर
2: हजुर।
1: र बिपिनको कुरा गर्दाखेर तपाईँ दुईजनाको साथमा आकाशवाणी खरसाङको टोली र मेरो सम्पूर्ण चिन्ने जान्ने श्रोता नचिन्ने जान्ने श्रोताहरूलाई दसैँको धेरै धेरै शुभकामना।
3: बुखार आया है, इसे नजरअंदाज ना करें।
4: डेंगू या मलेरिया दोनों ही मच्छर जनित बीमारियां हो सकती हैं।
3: डेंगू और मलेरिया में कंपकंपी के साथ बुखार आना, पसीना आना, सिरदर्द, तेज पेट दर्द, बदन दर्द और बहुत ज्यादा कमजोरी जैसे लक्षण दिखाई दे सकते हैं।
4: ऐसे लक्षण दिखाई देने पर खुद से दवा न ले, तुरंत नजदीकी अस्पताल या स्वास्थ्य केंद्र जाएं और डॉक्टर की सलाह लें।
3: घर के आसपास जमा पानी साफ करें, अपने आसपास साफ सफाई रखें, मच्छरदानी का इस्तेमाल करें और मच्छरों को पनपने से रोकें।
4: जागरूक रहें, मच्छर जनित बीमारियों से बचाव करें।
3: स्वास्थ्य एवं परिवार कल्याण विभाग, पश्चिम बंगाल सरकार द्वारा जनहित में प्रचारित।
5: ईश्वर दिदी त निकै अन्तराल पछि आज कार्यक्रम गर्न आउनुभयो।
0: हजुर, म धेरै समयको अन्तराल पछि हजुरहरूको समक्ष आइपुगेको छु।
5: दिदी राम्रो छ, साह्रै खुसी लाग्यो तपाईँ आज कार्यक्रम गर्न आउनुभयो।
0: हजुर, मलाई पनि एकदमै खुसी लागेको छ यहाँसित भेटघाट गर्नु
2: पाउँदा।
5: हजुर, म सतीश पाण्डे खरसाङ बजारबाट बोल्दैछु दिदी।
0: सतीश पाण्डेजी हुनुहुन्छ खरसाङ बजारका, यहाँलाई हामीले अघि नै चिनिसकेका थियौँ है, फेरि पनि यहाँले परिचय राखिदिनु भयो, यहाँलाई धन्यवाद। अनि यहाँले आजको विषय सुन्नुभयो होला सतीशजी।
5: हजुर दिदी, फोन निकै देरीले फोन लाग्यो, लाउँदा लाउँदै लागि हिँड्ने हाल्यो।
2: अनि
0: सतीशजीलाई के लाग्छ के भन्न चाहनुहुन्छ
5: दिदी? समय अनुसार पहिलाको पनि राम्रै थियो, अरेको पनि राम्रै छ, तर पहिलाको दसैँ यसकारण राम्रो थियो कि महिना एक महिना पछिदेखि नै तयारी गर्थ्यो।
0: हजुर हजुर,
5: डोनेसनहरू बजारमा उठाउँथ्यो, अहिले खै डोनेसनहरू पनि अहिले उठाउँदैन।
2: हजुर
5: हजुर, पहिलाकै नै राम्रो थियो।
2: के कारणले गर्दा होला?
5: पहिला यस्तो इन्टरनेटहरू थिएन, सबैजना बजारहरू पूजाहरू घुम्नु जान्थ्यो, अहिले त एकछिन जान्छ त्यहाँदेखि मोबाइलमा लागिहाल्छ,
2: मोबाइलमै
5: बिजी भइहाल्छ दादा।
0: अहिले त अब भन्नु नै पर्यो भने सारा संसार चाहिँ एउटा मोबाइलमै अटाइसकेको छ है।
5: हजुर हजुर,

0: सायद हाम्रो अन्तिम कलर हुन सक्छ।
1: नमस्ते हजुर।
2: सयपत्री मखमाली फुलिरहोस्, लिङ्गे पिङहरू यताउता गर्दै झुलिरहोस्, कानमा जमरा निधारको अत्यताहरू भाग्य चम्किरहोस्। नमस्कार।
1: नमस्ते हजुर। कल्याणजी हुनुहुन्छ निगाले मिरिकबाट। मैले हजुर परिचय राखिदिएँ हजुर।
2: आउनु भएको खुसी लाग्यो
1: हजुर। दुईजना पनि आज
2: कहिले आउँछ चिन्ता गर्दै हजुर।
1: धेरै रातपछि यहाँ पाउँदा
2: हजुर हजुर। अन्त सबै साथीहरूले अब सबै भनिसक्यो, समय पनि छैन। अब दसैँ चाहिँ पहिला चाहिँ अब एकदमै नेचुरल खाले राम्रो हुन्थ्यो है, थरमा बुनेर टिकाहरू लगाएर बुन्थ्यो, त्यस्तो पाराले गर्थ्यो। त्यो सम्झना त आउँछ, अहिलेको पनि भन्दैछ, तर अहिलेको चाहिँ अलिकति हाम्रो त्यही महँगोमा गएर व्यवस्था, हाम्रो अलिकति सिम्पल तरिकाले चल्नुहोस्, अब महँगो महँगो दामको त्यो सामग्रीहरू लगेर जाने चाहिँ नगरौँ। हामी सिम्पल तरिकाले आफ्नो मान्छेसँग गयौँ भने चाहिँ हाम्रो सम्बन्ध चाहिँ यसरी सधैँ सर्वदा हाम्रो यो संस्कृति हाम्रो चाहिँ संरक्षण हुन्छ भन्ने चाहन्छ। हामीले यसलाई चाहिँ जिगो राख्नुपर्छ भन्दै सबै सबै साथीहरूलाई कसैलाई पनि बिर्सेको भने सम्पूर्णलाई सम्झिरहेको छु भने आज तपाईँहरूको बाँकीलाई शुभ रहोस् भन्ने सोच्छु हजुर। हुन्छ, नमस्कार।
1: नमस्ते, धन्यवाद। हाम्रो अन्तिम श्रोता
0: है कल्याणजी सँगसँगै हाम्रो अन्तिम श्रोता। अब हामी यो कार्यक्रमलाई बन्द गर्नेछौँ सरजी है, र हाम्रा प्राविधिक मित्र सचिन लुवागन अनि सिएल ब्राह्मण लगायत हाम्रा प्रसारण सहयोगी पासाङ दोर्जे शेर्पा अनि हाम्रा उद्घोषिका अबको कार्यक्रममा सञ्चालन गर्नुहुने स्वप्नज्यू सँगसँगै हाम्रा सबै श्रोताहरूको साथमा हामी
1: बिदा
0: माग्छौँ। तर हाम्रो कलरको नामहरू एकपल्ट हेरिदिउँ सरजी,
1: कलरको नाम पढिदिनु हुँदैछ है, उहाँलाई पनि धन्यवाद दिन चाहन्छौँ।
0: योगेश जाङडे, ज्ञानबहादुर थापा लगायत शेखर, सबिल, अशोक कुमार, नरेश, प्रवीण, अजय, तोर्कातु एक्का, सतीश अनि कल्याणजी,
1: अनि तन्विका नानीलाई पनि आज हामी आकाशवाणी खरसाङको तर्फबाट ह्याप्पी बर्थडे भन्दै अहिले नै बिदा माग्छौँ।
0: अघिल्लो कार्यक्रम दिल्ली केन्द्रको पोस्ट नम्बर 111। धन्यवाद।

सुनिरहनु भएको छ तपाईँकै प्रिय कार्यक्रम. तपाईँको अनुरोधमा अब अर्को गीत सुनाउन गएछु फिल्म ब्ल्याकमेलबाट किशोर कुमारको आवाजमा. यस गीतलाई अनुरोध गर्ने श्रोताहरू हुनुहुन्छ मेन रोड राजविराज नेपालबाट मोहम्मद अताउल्ला बेगम जिना जहाँ सोनी परवीन अनि इम्तियाज आलम, बक्सर बिहारबाट सरफुद्दिन फातिमा खातुन असलम अक्रम अनि अल्तफ अन्सारी, डुमराव बिहारबाट डब्लु अन्सारी सोनामणि दिनेश अन्सारी, सलिमपुर बक्सरबाट एसटी अन्सारी आसमा आफ्ताब अनि मेहताब साथै कल्लु रमल्लो अन्सारी, त्यसै गरी कालीपाडा कटिहार बिहारबाट राजेश भारती प्रिय प्रेरणा प्रगति साक्षी विवेक अनि प्रियङ्का भारती साथै विभा रानी आदित्य राज प्रिन्स राज आशिष सञ्जीव सुमन अजय रमन अनि परिधि भारती, मनिगाछी जातुकाबाट विजय कुमार लाली सफी अलम मिश्री, सिराजपुर गणेशपुरबाट कैसर आलम अनि फिरोज आलम साथै नाज प्रवीण, जादुका किशनपुरबाट नै हुनुहुन्छ श्रोता आलम शेख, शवाना आलम, रिजवान राही अनि इमरान राजा.

0: सत्य निष्ठा केवल एक शब्द होइन, यो हाम्रो कार्य संस्कृतिको पहिचान हो।
1: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफदेहिता,
0: यही हो सत्य निष्ठा, यही हो समृद्धिको बाटो। किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
1: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
0: सफा सोच, सही काम, सत्य निष्ठा हाम्रो पहिचान। एनटिपिसी रमामसँग सत्य निष्ठादेखि समृद्धिको विश्वास।
2: त श्रोता, अब सुनाउन गइरहेछौँ अर्को गीत, शैलेन्द्र अनि लता मङ्गेशकरको स्वरमा। यस गीतलाई अनुरोध गर्ने श्रोताहरू यस प्रकार छन्: कनरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, बिमला रानी, सिम्पी सुशील अनि अभिषेक नायक, चित्रे बस्ती खरसाङबाट नेतु देवान, साहिल अनि किशोर देवान साथै सम्पूर्ण परिवार, न्यू चाम्टा चिया बगान गिर्जा लाइनबाट तोरखत्रुस एका, स्वर्णलता श्रद्धा, अनिरुद्ध डेमियन चार्ल्स अनि जुलियन एका, झाउगुडी बस्तीबाट विमल खडरिया, मीना सुचिता निलो सानिया खडरिया, समरीपानी भालुखोप भट्टी डाँडाबाट अशोक कुमार खड्का, कुर्सेला तिनधारियाबाट ललन कुमार सिंह, श्रीमती प्रभा देवी, कुमार केतु, मनिष कुमार मेनु, गौतम कुमार, स्नेहलता मीरा, मधु मिठो चौधरी, नीतु अशोक प्रसाद मण्डल साथै एलके सिंह।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्णनले नवरात्रको अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा उहाँले कामना गर्नुभएको छ कि मा दुर्गाको आशीर्वादले सबैलाई शक्ति, साहस र बुद्धिले आशीर्वाद दिउन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज तमिलनाडुको राजधानी चेन्नईमा 13,000 करोड रुपियाँ भन्दा बढीको परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। उहाँले लगभग 4,900 करोड रुपियाँको लागतमा निर्मित चेन्नई मेट्रो रेल सेवालाई झण्डा देखाउनुहुनेछ। गृहमन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंहले स्वतन्त्रता सेनानी लोकनायक जयप्रकाश नारायणलाई उनको जन्म जयन्तीमा श्रद्धाञ्जली दिनुभएको छ। उहाँले लोकनायकको समर्पणले आगामी पुस्तालाई मार्गदर्शन गरिरहने बताउनु भएको छ। प्रधानमन्त्री धनधान्य कृषि योजनाले आज एक वर्ष पूरा गरेको छ। यो योजना गत वर्ष यसै दिन देशका 100 आकांक्षी कृषि जिल्लाहरूमा कृषि क्षेत्रलाई बलियो बनाउने उद्देश्यका साथ सुरु गरिएको थियो। दिल्ली पुलिसले राष्ट्रिय राजधानीमा कानून र व्यवस्थाको अवस्थालाई ध्यानमा राख्दै आजको लागि ट्राफिक एडभाइजरी जारी गरेको छ। ट्राफिक पुलिसका अनुसार वर्तमान अवस्थाको आधारमा बिहान 6 बजेदेखि धेरै मार्गहरूमा यातायात डाइभर्ट गरिनेछ। भारतले संयुक्त राष्ट्र मानवाधिकार उच्चायुक्त कार्यालयले हिजको दिल्लीमा भएको घटनालाई लिएर गरेको चिन्ता निराधार छ र देशको आन्तरिक मामिलामा अनुचित हस्तक्षेप रहेको बताएको छ। नेपालको गोर्खा जिल्लाको बुढी गण्डकी नदीमा पानीको सतह अचानक बढेपछि तटीय बस्तीमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। आज बिहानै पानीको सतह बढेपछि धेरै घरहरू बगाएका छन्। अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन। पानीको बहाव अचानक बढ्नुको कारण भने खुल्न सकेको छैन। र मौसम विभागले केरलम, माहे, लक्षद्वीप, तमिलनाडु, पुडुचेरी र कराईकलमा भोलिसम्म चट्याङ र हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ। आन्ध्र प्रदेश, झारखण्ड, नागाल्यान्ड, मणिपुर, मिजोरम, त्रिपुरा, ओडिसा र पश्चिम राजस्थानमा पनि यस्तै मौसमको अवस्था रहने अनुमान गरिएको छ। मुख्य समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 2:40 बजेमा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Thank you.

최단 시리즈 지리림 쿵 공사자 구루 군배 긴두반 남네 순도에 나와 때마 소쇼 기신도 신인도 슈스 배신 배시에 같이 생로는

अपराह्नको 2:30:45 गइसकेको छ। श्रोता, स्वागत जनाउन चाहन्छौ आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब एक बार आनन्द लिनुहोस् आधुनिक अनि लोक संगीतको। प्रथममा सुनाउन गइरहेछौ भानु गौतमको स्वरमा यो लोकगीत।

अब प्रस्तुत छ समाचार। नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगरबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले चेन्नई मेट्रो रेल परियोजनाको दोस्रो चरणको पुनः

0: बाहुबली बडापलानी खण्डको उद्घाटन गर्नुभयो। उहाँले चेन्नईमा 13,000 करोड रुपियाँ भन्दा अधिकका परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। सर्वोच्च अदालतले शान्तिपूर्वक भेला भएका मानिसहरूलाई गैर कानूनी रूपमा हिरासतमा नराख्न र यातायात सहज रूपमा चल्न दिन निर्देशन दिएको छ। भारतले साउदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणको कडा निन्दा गरेको छ। नेपालको गोर्खा जिल्लाको बुढी गण्डकी नदीमा पानीको सतह अचानक बढेपछि तटीय बस्तीमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। अनि मौसम विभागले केरलम माहे लक्षद्वीप तमिलनाडु पुडुचेरी र कराईकलमा मंगलबारसम्म हावाहुरीसहित चट्याङ पर्ने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान तमिलनाडुको राजधानी चेन्नई पुग्नुभएको छ। उहाँले आज चेन्नईमा 13,000 करोड रुपियाँ भन्दा अधिकका परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। तमिलनाडुका मुख्यमन्त्री सी जोसेफ विजयन, उहाँको मन्त्रीमण्डलका सहयोगीहरू, एआईएडीएमकेका महासचिव र पूर्व मुख्यमन्त्री के पलानीस्वामी लगायतले विमानस्थलमा प्रधानमन्त्रीलाई स्वागत गरे। प्रधानमन्त्रीले चेन्नईमा रोड शो गर्नुभयो र पोरुर पुनमली मेट्रो रेल सेवालाई हरियो झण्डा देखाउनु। प्रधानमन्त्रीले तमिलनाडुका मुख्यमन्त्री सी जोसेफ विजयसँग मेट्रो यात्रा गर्नुभयो। लगभग 4.25 किलोमिटर लामो पुनमली पोरुर करिडोरमा चालकरहित डबल डेकर मेट्रो सञ्चालनको लागि उन्नत सिग्नलिङ प्रणाली जडान गरिएको छ। प्रधानमन्त्रीले 750 करोड भन्दा अधिकको रेल पूर्वाधार परियोजनाहरूको पनि उद्घाटन गर्नुभयो। यसमा पलानी, वेलोर छाउनी, अम्बास समुद्र, परमाकुरी र नमक्कलममा अवस्थित 5 अमृत स्टेशनहरू समावेश छन्। स्टेशनहरूलाई अमृत भारत स्टेशन योजना अन्तर्गत पुनर्विकास गरिएको छ। श्री मोदीले आईआईटी मद्रासको जलकन्देश्वर मन्दिरमा दर्शन र पूजा गर्नुहुनेछ। उहाँले परिसरमा निर्मित सुधा गोपाल कृष्णन ब्रेन सेन्टरको लोकार्पण गर्नुहुनेछ। प्रधानमन्त्रीले धेरै राष्ट्रिय राजमार्ग परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। यी परियोजनाहरूको उद्देश्य समुद्री पूर्वाधारलाई सुदृढ पार्नु, मालडुवानी क्षमता विस्तार गर्नु र रसद दक्षता सुधार गर्नु हो। प्रधानमन्त्रीले चेन्नई पेट्रोलियम कर्पोरेसन लिमिटेडको मनाली रिफाइनरीमा ल्युब तेल बेस स्टक परियोजनाको शिलान्यास गर्नुहुनेछ। श्री मोदीले कामराजार बन्दरगाहमा अतिरिक्त कोइला बर्थ परियोजनाको उद्घाटन गर्नुहुनेछ। उहाँ जयगोपाल गरुडिया हिन्दू विद्यालयको स्वर्ण जयन्ती समारोहमा पनि भाग लिनुहुनेछ। भारतले संयुक्त राष्ट्र मानव अधिकार उच्च आयुक्त कार्यालयले हिजोको दिल्लीमा भएको घटनालाई लिएर गरेको चिन्ता निराधार छ र देशको आन्तरिक मामिलामा अनुचित हस्तक्षेप रहेको बताएको छ। जेनेभामा भारतको स्थायी मिशनले एक विज्ञप्तिमा संयुक्त राष्ट्र मानव अधिकार उच्च आयुक्त कार्यालयले अन्य देशहरूमा भइरहेको ठूलो मात्रामा विरोध प्रदर्शनलाई पनि निष्पक्षता र जनआदेशका अनुरूप कुनै पूर्वाग्रह बिना ध्यान दिनुपर्ने वक्तव्यमा जोड दिएको छ।
1: जिनेवा स्थित भारतीय स्थायी मिशन ने एक बयान में कहा है कि संयुक्त राष्ट्र मानवाधिकार उच्चायुक्त कार्यालय को निष्पक्षता और बिना किसी पक्षपात के अपने जनादेश के अनुरूप अन्य देशों में बड़े पैमाने पर हो रहे विरोध प्रदर्शनों पर भी ध्यान देना चाहिए। बयान में इस बात पर जोर दिया गया है कि भारत विश्व का सबसे बड़ा लोकतंत्र है, जहां शांतिपूर्ण प्रदर्शन करने का संविधान द्वारा हक दिया गया है और सशक्त संस्थाओं, स्वतंत्र न्यायपालिका और स्वतंत्र मीडिया द्वारा संरक्षित है। इसमें इस बात पर भी बल दिया गया है कि प्रत्येक लोकतंत्र की तरह भारतीय नागरिक सार्वजनिक व्यवस्था के हित में उचित प्रतिबंधों के अधीन इस अधिकार का प्रयोग करते हैं। इसमें यह भी कहा गया है कि अधिकारी कानून के अनुसार कार्य करते हैं और किसी भी शिकायत के निवारण के लिए न्यायालय सभी के लिए उपलब्ध हैं। समाचार कक्ष से फरहत नाज।
0: सर्वोच्च अदालतले शान्तिपूर्वक भेला भएका मानिसहरूलाई गैर कानूनी रूपमा हिरासतमा नराख्न र यातायात सहज रूपमा चल्न दिन निर्देशन दिएको छ। अदालतले दिल्लीमा ब्यारिकेडिङ व्यवस्थाको समीक्षा गर्न, मेट्रो सेवाहरू तालिका अनुसार कायम राख्न र निर्बाध इन्टरनेट सेवा सुनिश्चित गर्न पनि भनेको छ। अदालतले वकिलहरूको व्यावसायिक कर्तव्यमा बाधा पुर्याउन पनि भनेको छ। सर्वोच्च अदालतको निर्देशनको कथित उल्लङ्घन गरेको आरोपमा अवहेलना कार्यवाहीको माग गर्दै अदालतले सबै पक्षहरू सुनवाई गर्ने र कसैलाई असुविधा नहोस् भन्ने सुनिश्चित गर्ने बताएको छ। साउदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणको भारतले कडा निन्दा गरेको छ। यी आक्रमणमा धेरै मानिस मारिएका छन् भने धेरै घाइते भएका छन्। विदेश मन्त्रालयले मृतकका परिवारप्रति संवेदना व्यक्त गरेको छ र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव अन्तोनियो गुतरेस र कयौं देशले साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हुती विद्रोहीले गरेको आक्रमणको कडा

0: सत्यनिष्ठा केवल एक शब्द होइन, यो हाम्रो कार्य संस्कृतिको पहिचान हो।
1: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफदेहिता,
0: यही हो सत्यनिष्ठा, यही हो समृद्धिको बाटो। किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
1: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
0: सफा सोच, सही काम, सत्यनिष्ठा हाम्रो पहिचान। एनटिपीसी रमामसँग सत्यनिष्ठादेखि समृद्धिको विश्वास।
2: सङ्गीतमय यस अधिवेशनमा श्रोता अब केही बेर मनोरञ्जन गराउनेछौँ फिल्मी सङ्गीत सुनाएर।

नदिम श्रवणको संगीत अनि समीरको शब्द रहेको सुनिरहनु भएको थियो गीत. अब सुनाइरहेछौ एआर रहमानको स्वरमा फिल्म दिल सेबाट यो गीत. शब्द गुजार अनि संगीत एआर रहमानको.

आनन्द लिइरहनु भएको छ हिन्दी फिल्मी सङ्गीतको। अबको क्रममा प्रस्तुत छ फिल्म यस बसबाट यो गीत अभिजित अनि अलका याज्ञिकको स्वरमा। शब्द जावेद तत्तर अनि सङ्गीत जतिन ललितको।

0: अब सुनो समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। माता दुर्गाको आराधनाको नौ दिने पर्व नवरात्र आजबाट धार्मिक श्रद्धा र हर्षोल्लासका साथ सुरु भएको छ। यस समयमा मा दुर्गाको नौ रूपको पूजा गरिन्छ। नवरात्रको पहिलो दिन मा दुर्गाको शैलपुत्री रूपको पूजा गरिन्छ। मा शैलपुत्री शक्ति, स्थिरता र नयाँ शुरूआतको प्रतीक हो। यसैबीच उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेतृत्वहरूले नवरात्रिको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। एक सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले भन्नुभयो, मा दुर्गाको आशीर्वादले सबैलाई शक्ति, साहस र बुद्धिको आशीर्वाद दिउन्। प्रधानमन्त्री नरेन्द्र मोदीले नवरात्रको अवसरमा राष्ट्रलाई शुभकामना दिनुभएको छ। एक सोसियल मिडिया पोस्टमा प्रधानमन्त्रीले देवी जगदाम्बक

0: को आशीर्वादले सबैमा खुशी, शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याउने आशा व्यक्त गर्नुभएको छ। त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाहले यातायात र पुलिस विभागको विशेष प्रयास र कार्य योजनाको कारण राज्यमा सड़क दुर्घटनामा मृत्युदर घटेको बताउनु भएको छ। मुख्यमन्त्रीले जनताको जीवन बचाउनु सरकारको सबैभन्दा ठूलो प्राथमिकता भएको बताउनुभयो। उहाँले प्रधानमन्त्री राहत योजनाको बारेमा उल्लेख गर्दै यस अन्तर्गत सड़क दुर्घटनाका पीड़ितहरूलाई सहयोग गर्नेहरूलाई 25,000 रुपियाँसम्मको इनाम दिने बताउनुभयो। श्री शाहले अगरतलाको एडी नगर पुलिस मैदानमा हिज सड़क सुरक्षा कोष अन्तर्गत सड़क सुरक्षा उपकरण वितरण कार्यक्रमको शुभारम्भ गर्दै यस्तो बताउनुभयो। शाहले सुरक्षित सड़क सुनिश्चित गर्न प्रविधिमा आधारित ट्राफिक नियम, सुरक्षाका आधुनिक विधिहरू र ट्राफिक नियमहरूको कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा यातायात मन्त्री सुशान्त चौधरी, शहरी विकास सचिव मिलिन्द रामटेके र कार्यवाहक पुलिस महानिदेशक जीएस राव पनि उपस्थित थिए। मिजोरमले 2027 को जनगणना प्रक्रिया पूरा गर्ने देशको पहिलो राज्य बन्ने लक्ष्य राखेको छ। मुख्य सचिव खिल्ली राम मिनाले हिजो आइजोलमा आयोजित राज्य स्तरीय सम्मेलनमा जनगणनाको दोस्रो चरणको तयारीबारे समीक्षा गर्नुभयो। उहाँले जनगणनाको काम सही र समयमै सम्पन्न गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। उहाँले नीति निर्माण गर्न तथा 2047 भारतलाई विकसित राष्ट्रमा रूपान्तरण गर्ने लक्ष्य हासिल गर्न जनगणनाको तथ्याङ्कले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। अधिकारीहरूले बताए अनुसार मिजोरममा हुने जनगणनामा सबै 16 अनुसूचित जातिका व्यक्तिहरूका साथै राज्यमा बसोबास गरिरहेका शरणार्थीहरूलाई पनि समेटिनेछ। यद्यपि जनगणनामा समावेश हुँदैमा उनीहरूले भारतीय नागरिकता भन्ने पाउने छैनन्। अधिकारीहरूले यो पनि स्पष्ट पारे कि आफ्नो आधार नम्बर उपलब्ध गराउन नचाहने व्यक्तिहरूलाई त्यसका लागि बाध्य पारिने छैन। साथै मतदाता नामावलीको विषय सघन पुनरावलोकनको छुटेका व्यक्तिहरूलाई पनि यस जनगणनामा समेटिनेछ। वन्यजन्तु र यसका उत्पादनहरूको पहिचानमा प्रवर्तन कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न हिजो इम्फालमा एक दिने कार्यशाला आयोजना गरिएको थियो। यसमा वन्यजन्तुको अवैध व्यापार पत्ता लगाउने र रोक्ने उपायहरूको बारेमा छलफल गरिएको थियो। भारतीय वन्यजन्तु ट्रस्टले पर्यावरण, वन र जलवायु परिवर्तन विभाग, मणिपुर सरकार र वन्यजन्तु अपराध नियन्त्रण ब्युरोको सहकार्यमा कार्यशालाको आयोजना गरिएको थियो। कार्यशालाको उद्घाटन सत्रमा मणिपुरका प्रधान मुख्य वन संरक्षक र प्रमुख वन बलका अनुराग वाजपेयी र मुख्य वन संरक्षक एल जोय कुमार उपस्थित थिए। कार्यशालामा वन र पुलिस विभाग, भारतीय विमानस्थल प्राधिकरण इन्डिगो र एयर इन्डिया एक्सप्रेस, बन्सार सीमा सुरक्षा बल, केन्द्रीय औद्योगिक सुरक्षा बल, राज्य खुफिया ब्युरो र आबकारी विभागका अधिकारीहरू उपस्थित थिए। अरुणाचल प्रदेशमा आधारित 3 कफी टेबल पुस्तकहरूको श्रृङ्खला हिजो नयाँ दिल्लीको वाणिज्य भवनमा विमोचन गरिएको छ। यस पुस्तक श्रृङ्खलामा द सेप रन पेरिनियल, ल्याडर्स टु हेभेन र द वाइल्ड ग्रीन किङडम समावेश छन्। अरुणाचल प्रदेशका राज्यपाल केटी पटनायक, अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डु, केन्द्रीय मन्त्री किरेन रिजिजु, संस्कृति राज्यमन्त्री राव इन्द्रजित सिंह र नीति आयोगका उपाध्यक्ष डाक्टर अशोक के लाहिरीले संयुक्त रूपमा यी पुस्तकहरूको विमोचन गर्नुभयो। आसाममा जमिनी स्तरमा खेलहरूलाई प्रोत्साहन दिने सबैभन्दा ठूलो अभियान खेल महारणको तेस्रो संस्करण 7 नोभेम्बरदेखि सुरु हुनेछ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज एउटा सोसियल मिडिया पोस्टद्वारा यसको जानकारी दिनुभयो। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारपछि अब अघिल्लो क्रममा प्रस्तुत छ विविध विषयमाथि आधारित कार्यक्रम विश्वमा हामी।
2: नमस्कार, नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वभामीको आज कङ्कामा यहाँलाई स्वागत छ। अनि तपाईँको साथमा रहेको छु म कार्यक्रम सञ्चालक निर्मल गुरुङ लिएर कार्यक्रम विश्वमा हामी। र विश्वमा हामीको आजको अङ्कमा म भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीबारे केही जानकारी गराइरहेको छु।

0: विराट कोहली उनी दाएँ हाते अफ स्पिनर र कहिलेकाहीँ मध्यम गतिका बलर पनि हुन्। उनी हाल आइपिएलमा रोयल च्यालेन्जर्स बेङ्गलोर र घरेलु क्रिकेटमा दिल्लीको लागि खेल्छन्। कोहलीलाई व्यापक रूपमा सबै समयका महान सीमित ओभरका ब्याट्सम्यानहरूमध्ये एक मानिन्छ। उनी एक दिवसीय क्रिकेटमा सबैभन्दा धेरै शतकको रेकर्ड पनि राख्छन् र आइपिएलमा सबैभन्दा धेर रन बनाउने खेलाडी पनि हुन्। कोहली सन् 2011 क्रिकेट विश्वकप, आइसिसी च्याम्पियन्स ट्रफी, 2024 टी20 विश्वकप र 2025 च्याम्पियन्स ट्रफी जित्ने भारतीय टोलीका सदस्य थिए। 2013 कोहली ब्याट्सम्यानहरूको लागि आइसिसी एक दिवसीय वरियतामा पहिलो स्थानमा थिए। 2015 उनी टी20 वरियतामा शीर्ष स्थानमा थिए। 2020 अन्तर्राष्ट्रिय क्रिकेट परिषदले उनलाई दशकको सर्वश्रेष्ठ पुरुष क्रिकेटर घोषित गरेको छ। कोहलीले आफ्नो क्रिकेट उपलब्धिहरूको लागि धेरै पुरस्कारहरू पनि प्राप्त गरेका छन्। उनले 2012, 2017, 2018 र 2023 चार पटक आइसिसी एक दिवसीय खेलाडीको पुरस्कार जितेका छन्। उनले 2017 र 2018 क्रमशः दुई पटक आइसिसी वर्षको उत्कृष्ट क्रिकेटरलाई प्रदान गरिने सर गारफिल्ड सोबर्स ट्रफी जितेका छन्। 2018 उनी एकै वर्षमा आइसिसी एक दिवसीय र टेस्ट वर्षको उत्कृष्ट खेलाडी दुवै पुरस्कार जित्ने पहिलो खेलाडी बनेका छन्। विराट कोहलीलाई सन् 2016 सन् 2018 लगातार 3 वर्षसम्म विजन लिडिङ क्रिकेटर इन द वर्ल्ड पनि घोषित गरेको थियो। राष्ट्रिय स्तरमा विराट कोहलीलाई सन् 2013 अर्जुन पुरस्कार, 2017 पद्मश्री र 2018 भारतको सर्वोच्च खेलकुद सम्मान खेल रत्न पुरस्कारद्वारा सम्मानित गरेको थियो। 2018 टाइम पत्रिकाले उनलाई विश्वका 100 प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश गरेको थियो। 2022 लगभग 634 करोडको अनुमानित कमाईका साथ कोहलीलाई व्यावसायिक रूपमा सबैभन्दा धनी खेलाडीहरू मध्ये एक मानिएको थियो।
1: Followed by that game against Sri Lanka in Hobart, where we chased that total down within 40 overs. That came out of nowhere, honestly. I did not believe that I could do something like that at the international stage. It happened, gave me so much belief from there. And then Asia Cup came, and I got 183 against Pakistan. On a Sunday, everyone was watching. So things really just turned in about 6 months for me. But I forgot the basics of the game. I started, you know, becoming more desperate, and I thought, this IPL, I'm going to dominate everyone. But, you know, the moment IPL started, a few games which didn't go my way, and my mindset completely dropped to the other end. I was eating anything that came in sight. I was finishing, you know, candy packets, 40 pieces a packet. I would finish 3 packets a week. I was eating horribly, sleeping horribly. My habits were all over the place. And I finished IPL. I remember I went home, came out of the shower first day, and I saw myself in the mirror, and I was ashamed. It was literally, I saw myself and I thought, I'm looking at another human being, and I told myself, look, if you want to play cricket at the highest level, this is not the way that you can manage. And from next day onwards, I changed everything about my diet, the way I trained, everything, and from then on, it was just an obsession.
0: कोहलीको जन्म नोभेम्बर 5 तारिक सन् 1988 दिल्लीमा एउटा पन्जाबी हिन्दू परिवारमा भएको थियो। उनकी आमा सरोज कोहली गृहिणी हुन् भने उनका बुबा प्रेमनाथ कोहली फौजदारी वकिलको रूपमा काम गर्थे। उनका एउटा जेठा भाइ विकास र एउटा दिदी भावना छन्। उनका सुरुवाती वर्षहरू उत्तम नगरमा बिते। उनले आफ्नो प्राथमिक शिक्षा विशाल भारती पब्लिक स्कुलमा प्राप्त गरे। उनको परिवारको अनुसार कोहलीले 3 वर्षको उमेरमा क्रिकेटमा प्रारम्भिक रुचि देखाएका थिए। उनी ब्याट उठाउँथे र आफ्नो बाबुलाई बलिङ गर्न लाउँथे। सन् 1998 पश्चिम दिल्ली क्रिकेट एकाडेमीको स्थापना भयो। मे महिनामा उनका बुबाले उनलाई राजकुमार शर्मासँग भेट्ने व्यवस्था मिलाइदिए। उनका छिमेकीहरूको सुझावमा कोहलीका बुबाले आफ्नो छोरालाई व्यावसायिक क्रिकेट एकाडेमीमा भर्ना गर्ने विचार गरे। बाह्य कारणहरूले गर्दा कोहलीले अन्डर 14 दिल्ली टिममा स्थान सुरक्षित गर्न सकेनन्। उनका बुबाले आफ्नो छोरालाई प्रभावशाली क्लबहरूमा स्थानान्तरण गर्ने प्रस्तावहरू प्राप्त

गरेको बताएको छ, जसले उनको छनौट सुनिश्चित गर्नेछ। तर उनले ती सबै प्रस्तावहरू अस्वीकार गरे। कोहली अन्तत अन्डर 15 टोलीमा प्रवेश गरे। उनले एकाडेमीमा प्रशिक्षण लिएर वसुन्धरा इन्क्लेभमा रहेको सुमित डोगरा एकाडेमीका खेलहरूमा भाग लिए। आफ्नो क्रिकेट करियरलाई अघि बढाउन उनी 9 कक्षामा हुँदा सेभियर कन्भेन्ट स्कुलमा सरुवा भए। 18 डिसेम्बर 2006 तिनको बुबाको ब्रेन स्ट्रोकको कारण मृत्यु भयो। उनकी आमाका अनुसार बुबाको मृत्युपछि कोहलीको व्यवहारमा उल्लेखनीय परिवर्तन आयो। उनले क्रिकेटलाई नयाँ गम्भीरताको साथ लिए, खेल्ने समयलाई प्राथमिकता दिएर आफूलाई पूर्ण रूपमा खेलमा समर्पित गरे। जुलाई 2006 कोहलीलाई इङ्ल्यान्ड भ्रमणको लागि भारतको अन्डर 19 टोलीको लागि छनौट गरिएको थियो। उनले इङ्ल्यान्ड अन्डर 19 विरुद्धको 3 खेलको एक दिवस श्रृङ्खलामा औसत 105 र 3 खेलको टेस्ट श्रृङ्खलामा पनि 49 रनको औसत बनाएका थिए। भारत अन्डर 19 एक दिवसीय र टेस्ट श्रृङ्खलाको दुवैमा सफलता हासिल गरेपछि टोलीका प्रशिक्षक लालचन्द राजपूतले कोहलीको तीव्र र स्पिन बलिङ दुवैको सामना गर्ने क्षमताको उल्लेख गरेका थिए र उनको तकनिकी दक्षताको प्रशंसा पनि गरेका थिए। सेप्टेम्बरमा अन्डर 19 टोलीले पाकिस्तानको भ्रमण गर्यो। पहिलो टेस्टमा कोहलीले 63 र 28 रन बनाए, जसमा भारतले पाकिस्तान अन्डर 19 विरुद्ध 271 रनको जित हासिल गर्यो। दोस्रो टेस्टमा उनले 83 रनको महत्त्वपूर्ण योगदान दिए। 2007 सुरुमा कोहली इङ्ल्यान्ड भ्रमण गर्ने भारत अन्डर 19 टोलीको हिस्सा थिए, जहाँ तिनले पहिलो टेस्टमा 113 रन बनाए। श्रृङ्खला बराबरीमा समाप्त भयो। त्यसैको अर्को महिना टोलीले इङ्ल्यान्ड अन्डर 19 र श्रीलङ्का अन्डर 19 विरुद्ध त्रिकोणीय श्रृङ्खलाको लागि मलेसियाको यात्रा गर्यो, जहाँ कोहलीले ब्याटिङ गर्ने धेरै अवसरहरू पाएनन्। जुलाई अगस्तमा भारत अन्डर 19 श्रीलङ्का अन्डर 19 र बङ्गलादेश अन्डर 19 विरुद्ध त्रिकोणीय श्रृङ्खलाको लागि भ्रमण गर्यो, जहाँ उनको प्रदर्शन भने जस्तो राम्रो रहेन। उनले अर्को टेस्ट श्रृङ्खलामा 144 र अभिजित 94 रनको स्कोर बनाएर फर्किए। जुन 2008 कोहली र उनका अन्डर 19 टोलीका साथी प्रदीप साङवान र तन्मय श्रीवास्तवलाई बोर्डर गावस्कर छात्रवृत्ति प्रदान गरिएको थियो। छनौट गरेका क्रिकेटरको सिपलाई सम्मान गर्ने उद्देश्यले गरिएको यो छात्रवृत्तिले ब्रिस्बेनमा क्रिकेट अस्ट्रेलियाको उत्कृष्टता केन्द्रमा 6 सप्ताहसम्म प्रशिक्षण गर्ने अवसर प्रदान गर्यो। कोहलीलाई 2008 इमर्जिङ प्लेयर्स टुर्नामेन्टमा भारत इमर्जिङ प्लेयर्सको प्रतिनिधित्व गर्ने छनौट गरिएको थियो, जुन प्रतियोगिता सिनियर टोलीको लागि सम्भावित प्रतिभा पहिचान गर्ने उद्देश्यले गरिएको थियो। प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन न्युजिल्यान्ड इमर्जिङ प्लेयर विरुद्ध थियो, जहाँ उनले 120 रन बनाएर भारतलाई 7 विकेटको जित दिलाए। कुल 204 रनको साथ कोहलीको प्रदर्शन उनको प्रगतिको निगरानी गरिरहेका छनौटकर्ताहरूको नजरमा बाहिरिन सकेन। त्यही साल उनले कोलम्बोमा सिनियर टोलीमा सामेल भएर आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरे। कोहलीको अन्तर्राष्ट्रिय करियर अगस्त 2008 सुरु भयो, जब 19 वर्षीय कोहलीलाई श्रीलङ्का भ्रमणको लागि एक दिवसीय टोलीमा आश्चर्यजनक कलअप गरियो। उनले वरिष्ठ खेलाडीहरूको चोटको कारण ब्याटिङको सुरुवात गरे। चौथो खेलमा आफ्नो पहिलो अर्धशतक बनाए। भारत ए टोलीसँग छोटो समय बिताएपछि उनले एक टुर म्याचमा बलियो अस्ट्रेलियाई बलिङ लाइनअप विरुद्ध शतक जडे। बिसिसिआईको प्रारम्भिक सम्झौताको बावजुद टोलीमा कोहलीको स्थान सुरक्षित थिएन। अस्ट्रेलियामा 2009 इमर्जिङ प्लेयर टुर्नामेन्टमा एउटा मोड आयो, जहाँ उनी सर्वाधिक रन बनाउने खेलाडी थिए र फाइनलमा शतक बनाएर आफ्नो टोलीलाई जित दिलाए। 2000 सुरुमा उनी 22 वर्षको उमेर नपुग्दै 2 जोडी शतक बनाउने तेस्रो भारतीय खेलाडी बने। 2010 कोहलीलाई जिम्बाब्वेमा भएको त्रिकोणीय श्रृङ्खलाको लागि उपकप्तान नियुक्त गरेको थियो र त्यति बेला 1000 ODI रन बनाउने सबैभन्दा तेज भारतीय बने। उनले जुन 2011 वेस्ट इन्डिज विरुद्ध आफ्नो पहिलो टेस्ट डेब्यू गरे, तर सुरुमा सङ्घर्ष गरे र उनलाई बाहिर राखियो। 2013 कोहली भारतीय ब्याटिङ अर्डरको मुख्य आधार थिए, विशेष गरी रन चेजमा। उनले भारतको 2013 च्याम्पियन्स ट्रफी जित्नमा महत्त्वपूर्ण भूमिका खेलेका थिए र वेस्ट इन्डिजमा भएको त्रिकोणीय श्रृङ्खलाको क्रममा पहिलो पटक कप्तान नियुक्त भएका थिए।

0: जहाँ उनले कप्तानको रूपमा पहिलो शतक पनि बनाएका थिए। पछि उनले धेरै रेकर्डहरू बनाए जसमा भारतीयले बनाएको सबैभन्दा छिटो एक दिवसीय शतक पनि समावेश छ। सन् 2014 इङ्ल्यान्डको कठिन भ्रमणपछि जब उनको औसत 13.4 थियो कोहलीले फेरि फर्म प्राप्त गरे र अस्ट्रेलिया भ्रमणको क्रममा एमएस धोनीको अवकाशपछि पूर्ण रूपले तिनलाई टेस्ट कप्तान घोषित गरियो। स्थायी कप्तानको रूपमा आफ्नो पहिलो श्रृङ्खलामा कोहलीले आफ्नो पहिलो 3 इनिङ्समा 3 शतक बनाए। उनी T20 ढाँचामा पनि निरन्तर खेलि नै रहे। 2014 आइसिसी विश्व T20 319 रन बनाए जसले गर्दा म्यान अफ द टुर्नामेन्टको अवार्ड तिनलाई प्रदान गरियो। विश्वकप अघि कोहलीको फर्म उत्कृष्ट थिएन, यद्यपि उनले 2015 विश्वकप पाकिस्तान विरुद्ध शतक बनाएर बलियो सुरुवात गरे। 2016 2018 कोहली आफ्नो करियरको शिखर चरणमा प्रवेश गरे। 2016 उनी आइसिसी विश्व T20 प्लेयर अफ द टुर्नामेन्ट चुनिए। उनी लगातार 4 टेस्ट श्रृङ्खलामा 2 शतक बनाउने पहिलो ब्याट्सम्यान बने र 2017 च्याम्पियन्स ट्रफीको लागि कप्तान पनि नियुक्त भए, जुन अवधिमा उनले 8,000, 10,000 र 11,000 एक दिवसीय रन बनाउने सबैभन्दा छिटो ब्याट्सम्यान बन्ने सहित धेरै रेकर्डहरू तोडेका थिए। 2018 उनी नम्बर 1 क्रममा टेस्ट ब्याट्सम्यान बने र भारतलाई अस्ट्रेलियामा पहिलो टेस्ट श्रृङ्खला जित दिलाए। 2019 उनी भारतको सबैभन्दा सफल टेस्ट कप्तान बनेका थिए। लगातार 3 वर्षसम्म आइसिसी टेस्ट ऱ्याङ्किङमा प्रथम स्थान रहँदै उनले नोभेम्बर 2019 आफ्नो 17 अन्तर्राष्ट्रिय शतक बनाए, तर त्यसपछि उनको प्रदर्शन लामो समयसँग कमजोर रह्यो। 2020 2022 कोहलीलाई रनको लागि धेरै सङ्घर्ष गर्नु पर्यो र उनलाई लगातार T20 एक दिवसीय र टेस्ट कप्तानीबाट पनि हटाइयो। कोहलीको फर्ममा फर्कने सुरुवात सन् 2022 एसिया कपबाट सुरु भयो, जहाँ उनले आफ्नो पहिलो T20 शतक पनि बनाए, जुन 1,000 दिनभन्दा बढी समयमा कुनै पनि ढाँचामा उनको पहिलो शतक थियो। उनी 2022 T20 विश्वकपमा पाकिस्तान विरुद्ध प्रभावशाली अभिजित 82 रन बनाएर अग्रणीय रन बनाउने खेलाडी थिए। उनको पुनरुत्थानको चरम सीमा घरेलु भूमिमा 2023 विश्वकपमा आयो, जहाँ उनलाई एकै संस्करणमा रेकर्ड 765 रन बनाएर प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित गरियो। यसै प्रतियोगिताको क्रममा उनले आफ्नो 50औं एक दिवसीय शतक बनाए, जसले तेन्दुलकरको लामो समयदेखि रेकर्डलाई उछिन्यो। भारतको जितमा महत्त्वपूर्ण भूमिका खेलेर 14,000 ओडिआई रन पुरा गर्ने सबैभन्दा छिटो खेलाडी पनि बने। 12 मई सन् 2025 बोर्डर गावस्कर ट्रफीमा खराब प्रदर्शनपछि उनले यो टेस्ट श्रृङ्खला आफ्नो अन्तिम हुने घोषणा गरे र यसरी टेस्ट क्रिकेटबाट तिनले सन्यास लिए।
1: This was my last T20 World Cup, and this is exactly what we wanted to achieve. This is an amazing game. I was telling Rohit today when we went out to bat, I was like, one day you feel like you can't get a run, and then you come out and then things happen. God is great. I bow my head in gratitude. I'm just really grateful I was able to get the job done for the team on the day that it mattered the most.
0: अब विराट कोहलीको अन्तर्राष्ट्रिय रनहरूबारे केही चर्चा गरौँ। विराट कोहलीलाई हामी उपनाम चिकु भनेर पनि चिन्ने गर्छौँ। उनको विवाह बलिउड अभिनेत्री अनुष्का शर्मासँग सन् 2017 भएको छ। विराट कोहलीले आफ्नो पहिलो टेस्ट जुन 20 तारिक 2011 वेस्ट इन्डिज विरुद्ध खेलेको थियो भने अन्तिम टेस्ट 3 जनवरी 2025 अस्ट्रेलिया विरुद्ध खेलेको थियो। त्यसरी नै एक दिवसीय डेब्यू 18 अगस्त सन् 2008 श्रीलङ्का विरुद्ध गरेका थिए भने T20 उनले 12 तारिक जुन 2010 जिम्बाब्वे विरुद्ध पहिलो खेल खेलेको थियो भने अन्तिम जुन 29 तारिक 2024 दक्षिण अफ्रिका विरुद्ध खेलेका थिए। विराट कोहलीले आफ्नो टेस्टको 123 इनिङ्सहरूमा 9,230 रन 46.85 औसतले बनाएका छन्। यसमा उनको सर्वाधिक अभिजित 254 रन रहेको छ भने 30 शतक अनि 31 अर्धशतक बनाएका छन्। त्यसरी नै 304 एक दिवसीय खेलहरूमा विराट कोहलीले 14,181 रन 57.41 औसतले बनाएका छन्, जसमा 51 शतक र 74 अर्धशतक रहेका छन्। यी एक दिवसीयहरूमा सर्वाधिक रन 183 रहेको छ। त्यसरी नै T20 बारे भन्न पर्दा T20 125 खेलहरूमा विराट कोहलीले 48.69 औसतले 4,188 रन

लोटो श्रोता महानुभावहरु विश्वका एक महान बल्लेबाज विराट कोहली बारे जानकारी दिँदा दिँदै आजलाई भने विश्वमा हामीको कार्यक्रमबाट बिदा मागिरहेको छु। फेरि पनि आउँदो अङ्कहरूमा हामी यस्तै खेलाडीहरू विषय लिएर जानकारी लिने वचनको साथ र आजलाई भने बिदा चाहन्छु। हवस् त, नमस्कार।

श्रोताहरू विविध चर्चाका कार्यक्रम अन्तर्गत आज म श्रोताहरूलाई क्रिकेट खेल अनि यससँग सम्बन्धित एक रोचक खेलहरूबारे जानकारी दिइरहेको छु। श्रीलङ्का वर्ल्ड क्रिकेट च्याम्पियन्स।

श्रोतागण, सबैको आफ्नो मनपर्ने खेलहरू हुन्छ। कसैलाई फुटबल मनपर्छ त कसैलाई क्रिकेट। आज म तपाईँहरूलाई क्रिकेट खेलमा भएको एउटा रोचक खेलबारे जानकारी दिइरहेको छु, जुन खेलको परिणामले हामीलाई खेल समाप्त नभइन्जेल उत्तेजित नहुनु अनि अति आत्मविश्वासी नहुनु भन्ने पनि शिक्षा दिँदछ। म जानकारी राखिरहेको छु सन् 2010 अस्ट्रेलिया अनि पाकिस्तान माझ भएको टेस्ट म्याचबारे। उक्त म्याचमा अस्ट्रेलियाको पहिलो पारी केवल 127 रनमा नै ठामठिम भएको थियो, त पाकिस्तानले जवाबमा कुनै विकेट नगुमाई एक समय 109 रन बनाइसकेको थियो। तरै पनि अन्तमा पाकिस्तानको हार भयो यस म्याचमा। निश्चय नै सोच्नु हुनुहुन्छ होला त्यो कसरी सम्भव भयो होला भने, तर यो सत्य हो। सिडनीमा भएको यस खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई अन्तमा 36 रनले पराजित गरेको थियो। पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाका सम्पूर्ण दल केवल 127 रनमा अलर्ट भयो। पाकिस्तानी मिडियम पेसर मोहम्मद आसिफले उत्कृष्ट बलिङ गर्दै 6 अस्ट्रेलियन खेलाडीहरूलाई आउट गरे। जवाबमा एक समय पाकिस्तानको स्कोर 109 रन थियो कुनै विकेट नगुमाइकन। तर समय बलवान भने चाहिँ त्यसको केही क्षणपछि पाकिस्तानको सम्पूर्ण खेलाडीहरू केवल 133 रनमा अलर्ट भए। तरै पनि पहिलो पारीको आधारमा पाकिस्तानले अस्ट्रेलियाको विरुद्ध 206 रनको बढत प्राप्त गरेको थियो। यस समय पाकिस्तानी खेलाडीहरूको खुट्टा भुइँमा थिएन। मैदानमा पाकिस्तानी समर्थकहरूको हातमा अस्ट्रेलियाका खेलाडीहरूलाई खिसी गर्दै बनाएको कार्टुनको पोस्टरहरू देखिन थाल्यो। यहाँसम्म कि अस्ट्रेलियन क्याप्टन रिकी पोन्टिङको जोकर बनाएको पोस्टर मैदानमा देखियो। तर समयले एकपल्ट जसलाई पनि मौका दिन्छ। टेस्ट म्याचमा पनि प्रत्येक दलको दोस्रो पारी हुन्छ। सायद पाकिस्तानी खेलाडीहरूले अति आत्मविश्वासको कारणले गर्दाखेरि त्यो याद गरेन। अब अस्ट्रेलियाको दोस्रो पारीको खेल सुरु भयो। अस्ट्रेलिया दोस्रो पारी खेल्न मैदानमा उत्रिए।

अनि उनीहरूले जुझारु खेलको प्रदर्शन गरे। दोस्रो पारीमा सेन वाटसनको 97 रन अनि माइक हसीको 134 रनको फलस्वरूप अस्ट्रेलियाले दोस्रो पारीमा 381 रन बनाउन सफल भयो। पाकिस्तानलाई यसरी जितको निम्ति 176 रनको लक्ष्य मिल्यो, जुन एक प्रकारले या एक दृष्टिकोणले सजिलो त थियो तर अस्ट्रेलिया जस्तो जुझारु दलको अघि त्यति पनि सजिलो थिएन जुन देखिँदै थियो। पाकिस्तानी खेमा निश्चिन्त थियो, जित मुठीमा थियो, विश्वास थियो, तर भनिन्छ नि क्रिकेट इज अ गेम अफ अनसर्टन्टी, यानि कि क्रिकेट अनिश्चितताको खेल हो। अनि अन्तत त्यो सत्य पनि भयो। दोस्रो पारीमा 176 रनको लक्ष्य प्राप्तिमा ओर्लेको पाकिस्तानको सम्पूर्ण खेलाडीहरू केवल 139 रनमा नै अल आउट भयो। पाकिस्तानले अन्तत 36 रनले जितेको म्याच पनि हार्न पर्यो। पाकिस्तानले अन्तत 36 रनले जितेको म्याचमा पराजयको सामना गर्नु पर्यो। एक प्रकारले भन्दा अस्ट्रेलियाले बाघको मुखबाट हारेको म्याच खोसेर जित हासिल गर्यो। यस खेलको परिणामपछि अस्ट्रेलियन मिडियाले पाकिस्तानी टिमको इज्जत उतार्नुमा कुनै कसर छोडेन। त्यसैले भनिन्छ, जबसम्म अन्तिम बल फ्याँकिँदैन क्रिकेटमा जित भयो भनेर सोच्नु हुँदैन। यस खेलको परिणामले हामीलाई पनि एउटा शिक्षा दिन्छ। आत्मविश्वासी हुनु ठिक हो, तर अति आत्मविश्वासी हुनु भने कदाचित हुनुहुँदैन। लौ त श्रोतागण, विविध चर्चाको कार्यक्रममा आज एक शिक्षास्पद खेल परिणामबारे सामान्य ज्ञानको साथ त्यसको बारेमा जानकारी पनि हजुरहरू समक्ष राखे। आगामी दिनहरूमा पनि हामी खेलहरू सम्बन्धी अथवा खेलहरू सम्बन्धित व्यक्तिहरूलाई लिएर विविध जानकारी दिनेछौँ भन्दै आजलाई भने बिदा चाहन्छु। तर जाँदा जाँदै भन्न चाहन्छु, सेल्फ कन्फिडेन्स इज अ मस्ट, बट ओभर कन्फिडेन्स मे लिड टु यु इन अ लुजिङ पोजिसन। त्यसैले धैर्यतापूर्वक परिणामको प्रतीक्षा गर्नुहोस्। जबसम्म परिणाम तपाईँको पक्षमा रहँदैन, त्योभन्दा अघि उत्साहित भई अन्यलाई सानो सम्झने भूल कदाचित नगर्नुहोस्, खोच्याउने भूल कदाचित नगर्नुहोस्। यसै भनाइको साथमा विविध चर्चाको कार्यक्रमबाट म बिदा माग्दछु र आगामी दिनहरूमा पनि यस्तै खेलहरू सम्बन्धित रोचक तथ्यहरू लिएर आउनेछु भन्ने वचन दिँदै आजलाई भने म बिदा मागिरहेको छु। हवस् त, नमस्कार, धन्यवाद।

0: अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले चेन्नई मेट्रो रेल परियोजनाको दोस्रो चरणको पुनमल्ली वडापलानी खण्डको उद्घाटन गर्नुभयो। भारतले सऊदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणको कडा निन्दा गरेको छ। माता दुर्गाको आराधनाको नौ दिने पर्व नवरात्र आजबाट धार्मिक श्रद्धा र हर्षोल्लासका साथ सुरु भएको छ। गुजरातमा गान्धीनगर नगर निगम, थारा र ओखा नगरपालिका सहित स्थानीय निकाय चुनावका लागि मतदान शान्तिपूर्ण रूपमा चलिरहेको छ र भारत वेस्ट इन्डिज बीच तेस्रो टी ट्वेन्टी क्रिकेट म्याच आज इन्दौरमा हुनेछ।

0: अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान तमिलनाडुको राजधानी चेन्नई पुग्नु भएको छ। उहाँले आज चेन्नईमा 13,000 करोड रुपियाँ भन्दा अधिकका परियोजनाहरूको उद्घाटन गर्नुहुनेछ। तमिलनाडुका मुख्यमन्त्री श्री सी जोसेफ विजय, उहाँको मन्त्रीमण्डलका सहयोगीहरू, एआईएडीएमकेका महासचिव र पूर्व मुख्यमन्त्री के पलानी स्वामी लगायतले विमानस्थलमा प्रधानमन्त्रीलाई स्वागत गरे। प्रधानमन्त्रीले चेन्नईमा रोड शो गर्नुभयो र पोरुर पुनमल्ली मेट्रो रेल सेवालाई हरियो झण्डा देखाउनुभयो। प्रधानमन्त्रीले तमिलनाडुका मुख्यमन्त्री श्री जोसेफ विजयसँग मेट्रो यात्रा गर्नुभयो। लगभग 4.25 किलोमिटर लामो पुनमल्ली पोरुर कोरिडोरमा चालक रहित डबल डेकर मेट्रो सञ्चालनको लागि उन्नत सिग्नलिङ प्रणाली जडान गरिएको छ। प्रधानमन्त्रीले 750 करोड भन्दा अधिकको रेल पूर्वाधार परियोजनाहरूको पनि उद्घाटन गर्नुभयो। यसमा पलानी, वेल्लोर छाउनी, अम्बा समुद्रम, परमाकुडी र नमक्कलमा अवस्थित 5 अमृत स्टेशनहरू समावेश छन्। यी स्टेशनहरूलाई अमृत भारत स्टेशन योजना अन्तर्गत पुनर्विकास गरिएको छ। सऊदी अरबको राजधानी रियाद स्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणको भारतले कडा निन्दा गरेको छ। यी आक्रमणमा धेरै मानिस मारिएका छन् भने धेरै घाइते भएका छन्। विदेश मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। यस्तै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस र कैयौं देशले सऊदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणको कडा निन्दा गर्नु भयो। यी आक्रमणमा 12 जनाको मृत्यु भएको छ भने 309 जना घाइते भएका छन्। सर्वोच्च अदालतले शान्तिपूर्वक भेला भएका मानिसहरूलाई गैर कानूनी रूपमा हिरासतमा नराख्न र यातायात सहज रूपमा चल्न दिन निर्देशन दिएको छ। अदालतले दिल्लीमा ब्यारिकेटिङ व्यवस्थाको समीक्षा गर्न, मेट्रो सेवाहरू तालिका अनुसार कायम राख्न र निर्बाध इन्टरनेट सेवा सुनिश्चित गर्न पनि भनेको छ। यसैबीच दिल्ली पुलिसले राष्ट्रिय राजधानी दिल्लीमा कानून र व्यवस्थाको अवस्थालाई ध्यानमा राख्दै आजका लागि यातायात परामर्श जारी गरेको छ। पुलिसले मानिसहरूलाई यात्रा गर्नुअघि जानकारी लिन र अनावश्यक यात्राबाट टाढा रहन सल्लाह दिएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले नानाजी देशमुखलाई उनको जन्म जयन्तीमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णन, गृहमन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंहले स्वतन्त्र सेनानी लोकनायक जयप्रकाश नारायणलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली दिनुभएको छ। उहाँहरूले लोकनायकको समर्पणले आगामी पुस्तालाई मार्गदर्शन गरिरहने बताउनुभयो। माता दुर्गाको आराधनाको 9 दिने पर्व नवरात्र आजबाट धार्मिक श्रद्धा र हर्षोल्लासका साथ शुरू भएको छ। यस समयमा मा दुर्गाका 9 रूपको पूजा गरिन्छ। नवरात्रको पहिलो दिनमा मा दुर्गाको शैलपुत्री रूपको पूजा गरिन्छ। मा शैलपुत्री शक्ति, स्थिरता र नयाँ शुरूआतको प्रतीक हो। यसैबीच उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेतृत्वहरूले नवरात्रिको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। पश्चिम बंगाल सरकारले हिजो कोलकाताको इडेन गार्डनमा महालयको अवसरमा आयोजना गरिएको भव्य उमा अगमानी कार्यक्रमका साथ देवी दुर्गाको आगमनको स्वागत गरेको छ। यसलाई दुर्गा पूजाको औपचारिक शुरूआत मानिन्छ।
1: कोलकाता में देवी पक्ष की शुरुआत के साथ ही दुर्गा पूजा की रौनक बढ़ गई है। पश्चिम बंगाल सरकार ने शनिवार को ईडन गार्डन्स में उमा आगमन कार्यक्रम आयोजित किया। मुख्यमंत्री सुवेंदु अधिकारी ने इस कार्यक्रम के साथ दुर्गा पूजा उत्सव की औपचारिक शुरुआत की। 3,000 ढाकियों ने एक साथ पारंपरिक ढोल बजाकर गिनीज वर्ल्ड रिकॉर्ड बनाया। ड्रोन शो में आसमान पर देवी दुर्गा की महिषासुर मर्दिनी स्वरूप की छवि दिखाई गई। उत्सव की रौनक रोड पर भी देखने को मिली, जहां विभिन्न पंडालों में पश्चिम बंगाल के अलग अलग जिलों की सांस्कृतिक विरासत को दर्शाया गया। कोलकाता से संदीपन दास गुप्ता की रिपोर्ट के साथ समाचार कक्ष से अमीशा।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। उहाँको यात्रा जनसेवा, राष्ट्रसेवा र राष्ट्रपतिको अटुट प्रतिबद्धताको मन्त्रबाट प्रेरित छ। सेवा र सुशासनलाई केन्द्रमा राखेर सरकार 2047 सम्ममा

सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज। अबको प्रस्तुति रहेको छ सामूहिक गीत अनि पाठको कार्यक्रम।

Lalita Purna Kumpala.

ಮಾತಾಡುವ ಕದ ಈಗಲ ಜಯ ದಿಶಾಂತ ಗತ ಸಕುಂತ

0: नमस्कार आदरणीय श्रोता सधैँको आइतबार झैं आज पनि बाल बगैचा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु। आशा छ तपाईहरू पनि कार्यक्रम सुन्न तयारीमा हुनुहुन्छ होला। सर्वप्रथम सम्पूर्ण श्रोता साथै मेरा ससाना नानीहरूलाई आजको बाल बगैचा कार्यक्रममा स्वागत अनि न्यानो अभिवादन। तिमीहरू आइपुग्यौ
1: दिदी,
0: अनि तिमीहरू कस्तो छौ त?
1: सन्चै छौ, ठिकै छौ दिदी।
0: धेरै राम्रो। अनि आज फेरि पुनः एक सप्ताह बाद कार्यक्रममा हाम्रो भेट भएको छ। कस्तो लागिरहेको छ तिमीहरूलाई? उत्साहित छौ?
1: धेरै उत्साहित छौ।
0: हो र, त्यसो भए आजको कार्यक्रम

0: तिर लागौ है।
1: जान्छ दिदी।
0: नानी हो, आज तिमीहरू पहिला के गर्ने?
1: दिदी म कविता भन्छु।
0: कसले पहिला भन्ने कविता?
1: म भन्छु दिदी।
0: नोजनाले कविता भन्ने पहिला, अनि अन्वेषाले चाहिँ के भन्ने?
2: कविता भन्छु दिदी।
0: कविता नै भन्ने, ठिक छ। अनि संस्कृतले हामीलाई भायोलिनमा राम्रा राम्रा धुन बजाएर मनोरञ्जन गराउने छ। लौ त अब नोजना छेत्रीबाट प्रथममा कविता सुनेर कार्यक्रमको थालनी गरौँ ल।
2: हुन्छ दिदी।
0: नोजना, अघि आएर तिम्रो कविता हामीलाई सुनाइदेऊ।
1: नमस्ते, मेरो नाम नोजना छेत्री हो, म कक्षा 5 पढ्छु। मेरो कविताको शीर्षक छ साहित्य शुद्ध, कवि धरणीधर शर्मा। अति सुन्दर मानव जीवन यो, अझ सुन्दर पार्नु कसो गरी हो, गरी काव्य शुद्ध रस पान अरे, गर मानव जीवन साधर गरे। न त झक्री न वैद न ज्योतिषले, उपचार गरिकन शान्ति दिने, मन रोग निरोग गराइदिने, बुझ काव्य शुद्ध रस औषधि हो। सब कर्मश नासी सुकाउँछ, यो मनमोद विनोद बढाउँछ, यो दुःख दूर दूर पारी हटाउँछ, यो मन फुरफुर पारी नचाउँछ, यो नै त यस मानव जीवनको गति, नै त यस मानव जीवनको गति व्यर्थ छ, यो अकितार्थ भयो, यस हेतु यहाँ बिन्ती यही हो, पिउ काव्य शुद्ध मधु मानव हो। धन्यवाद।
0: नोजना छेत्रीले हामीलाई कति राम्रो कविता सुनायो। कविताको शीर्षक थियो साहित्य सुधा। तिमीहरूलाई कस्तो लाग्यो साथीको कविता?
2: राम्रो लाग्यो दिदी।
0: नोजनाको कविता पछि हामी अन्वेषा बमजनको कविता केही क्षणमा सुन्नेछौँ। र नानी हो, आज अन्तर्राष्ट्रिय बालिका दिवस। यो दिवस प्रत्येक वर्ष 11 अक्टोबरको दिन अथवा आजको दिन पालन गर्ने गरिन्छ। यो दिवस पालन गर्नुको मुख्य उद्देश्य संसारभरिका बालिकाहरूले पाउने अधिकार, उनीहरूको शिक्षा स्वास्थ्य साथै उनीहरूको अगाडि आउने चुनौतीहरूको बारेमा जागरूक बढाउनु हो। यो दिवस संयुक्त राष्ट्रद्वारा घोषित गरिएको हो। र नानी हो, यस बारेमा अझ धेरै जानकारी गराउन आज हामीले निम्ताएका छौँ दिदी समीक्षा राईलाई। दिदी पनि आइसक्नु भएको छ, दिदीलाई स्वागत पनि गरौँ। अनि दिदीबाट ध्यान लगाएर सुन अन्तर्राष्ट्रिय बालिका दिवसको बारेमा, अनि दिदीलाई नबुझेका नजानेका कुराहरू सोध्ने पनि है।
2: हुन्छ दिदी। नमस्ते दिदी।
3: नानी हो, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ?
2: सन्चै छौ दिदी।
3: र नानी हो, आज हामी एउटा धेरै रमाइलो र महत्त्वपूर्ण विषयमा कुराकानी गर्नेछौँ। तर आज दिदीले मात्र बोल्ने होइन, तपाईँहरूले पनि धेरै बोल्नुपर्छ है।
2: हुन्छ दिदी।
3: नानी हो, तपाईँहरूलाई आफ्नो जन्मदिन मनाउन कस्तो लाग्छ? रमाइलो हुन्छ नि?
2: रमाइलो हुन्छ दिदी।
3: हो, रमाइलो हुन्छ। र जसरी हाम्रो आफ्नो जन्मदिन विशेष हुन्छ, त्यसै गरी संसारभरिका सबै बालिकाहरूको लागि एउटा विशेष दिन हुन्छ र त्यसलाई हामी भन्छौँ अन्तर्राष्ट्रिय बालिका दिवस। र आजको हाम्रो विषय पनि यही रहेको छ, अन्तर्राष्ट्रिय बालिका दिवस। बुझ्नुभयो सबैजनाले?
2: बुझ्यौ दिदी।
3: त्यसो भए मलाई भन्नुहोस् त, आज हामी कुन विषयमा कुरा गर्न लागिरहेका रहेछौ?
2: अन्तर्राष्ट्रिय बालिका दिवस दिदी।
3: हो, अन्तर्राष्ट्रिय बालिका दिवस। र नानी हो, आज चाहिँ अन्तर्राष्ट्रिय बालिका दिवस हो। यसैले यस दिवसको विषयमा बुझ्न अघि म यहाँ उपस्थित हुनुभएका सबै बालिकालाई अन्तर्राष्ट्रिय बालिका दिवसको हार्दिक शुभकामना भन्न चाहन्छु।
2: धन्यवाद दिदी।
3: ल त अब हामी यस दिवसको विषयमा कुराकानी सुरु गरौँ।
2: हुन्छ दिदी।
3: नानी हो, सबैभन्दा पहिले म तपाईँहरूलाई केही प्रश्नहरू सोध्नेछु। त्यसो भए लु भन्नुहोस् त, बालिका भनेको के हो?
2: बालिका भनेको सानी छोरी हो।
3: हो, बालिका भनेको सानी छोरी वा किशोरी हो। अनि अन्तर्राष्ट्रिय भन्नाले चाहिँ के बुझ्नुभयो?

0: संबंधित रहेको भने बुझिन्छ दिदी।
1: स्याबास, एकदम सही भन्नुभयो। अब यो दिवस शब्दले चाहिँ के बुझ्नु भयो नानी हो?
0: विशेष दिन दिदी।
1: हो, विशेष दिन। र नानी हो, अब यी शब्दहरूबाट नै तपाईँहरूले थाहा पाउनुभयो होला कि अन्तर्राष्ट्रिय बालिका दिवस भनेको के रहेछ भनेर।
0: थाहा पायो दिदी।
1: त्यसो भए भन्नुहोस् त, के रहेछ अन्तर्राष्ट्रिय बालिका दिवस भनेको?
0: विश्वभरि मनाइने सानी छोरीहरूको लागि विशेष दिन दिदी।
1: स्याबास, एकदम सही बुझ्नुभयो तपाईँहरूले। अब म पनि तपाईँहरूलाई थोरै बुझाउँछु है।
0: हुन्छ दिदी।
1: नानी हो, यो अन्तर्राष्ट्रिय बालिका दिवस संसारभरिका बालिकाहरूको अधिकार, शिक्षा, सुरक्षा, स्वास्थ्य, सम्मान र समान अवसरको महत्व सम्झने एकदम विशेष दिन हो। भन्नुको अर्थ चाहिँ नानी हो, यस दिन हामी बालिकाले पनि पढ्न पाउनुपर्छ, सुरक्षित भएर हुर्कन पाउनुपर्छ, आफ्नो कुरा भन्न पाउनुपर्छ र आफ्नो सपना पुरा गर्न अवसर पाउनुपर्छ भनेर कुरा गर्छौँ। किनभने नानी हो, संसारमा कतिपय ठाउँहरूमा बालिकाले विद्यालय जान नपाउने, खेल्न नपाउने जस्ता समस्याहरू छन्। त्यसैले हरेक बालिकाले पढ्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ, सुरक्षित भएर हुर्कन पाउनुपर्छ र आफ्ना सपनाहरू पुरा गर्न पाउनुपर्छ भनेर सम्झाउन यो दिवस मनाएको हो। बुझ्नुभयो सबैजनाले?
0: बुझ्यौ दिदी।
1: नानी हो, अब सोचौ, यदि छोरालाई विद्यालय जान दिइन्छ भने छोरीलाई पनि विद्यालय जान दिनुपर्छ कि पर्दैन?
0: दिनुपर्छ दिदी।
1: यदि छोरालाई खेल्न दिइन्छ भने छोरीलाई पनि खेल्नु दिनुपर्छ कि पर्दैन?
0: दिनुपर्छ दिदी।
1: अनि छोराले आफ्नो कुरा भन्न पाउँछ भने छोरीले पनि आफ्नो कुरा भन्न पाउनु पर्छ कि पर्दैन?
0: पाउनुपर्छ दिदी।
1: हो, पाउनुपर्छ। र नानी हो, अब म तपाईँहरूलाई एउटा छोटो तर साँचो कथा सुनाउने छु। सबैजनाले राम्रोसँग ध्यान दिएर सुन्नुहोस् है।
0: हुन्छ दिदी।
1: धेरै वर्ष अघि एउटा सानो गाउँमा एउटी गरिब नानी थिइन् र उनलाई पढ्न धेरै मन लाग्थ्यो। तर उनको गाउँका मानिसहरू भन्थे, केटी मान्छे पढेर के गर्छौ, घरकै काम गर्नुपर्छ। तर उनले हार मानिनन्। उनले लुकी लुकी किताबहरू पढिन्, धेरै मेहनत गरिन् र पछि गएर उनी नोबेल पुरस्कार पाउने विश्वकै सबैभन्दा कान्छी व्यक्ति बनिन्। र नानी हो, उनी थिए मलाला युसुफजई। अब भन्नुहोस् त, यो छोटो कथाबाट तपाईँहरूले के शिक्षा पाउनुभयो?
2: यो कथाबाट छोरी मान्छेले पनि जे चाहियो त्यही बन्न सक्छन् भन्ने शिक्षा पायौं दिदी।
1: स्याबास।

0: अनि मलाला युसुफ जयले संसारभरिका बालिकाहरूको शिक्षाको निम्ति ठूलो आवाज उठाएकी थिइन्। अब भन्नुहोस् त, तपाईँहरू पनि उनी जस्तै बन्न वा आफ्नो सपना पूरा गर्न के गर्नुपर्ने रहेछ?
1: धेरै पढ्नुपर्ने रहेछ, धेरै मेहनत गर्नुपर्ने रहेछ दिदी।
0: हो, धेरै पढ्ने साथै धेरै मेहनत गर्ने।
1: हुन्छ दिदी।
0: अब नानी तपाईँ भन्नुहोस् त, तपाईँलाई ठुलो भएर के बन्ने इच्छा छ?
2: दिदी मलाई डाक्टर बन्ने इच्छा छ।
0: अनि तपाईँलाई नि?
3: मलाई शिक्षक बन्ने इच्छा छ।
0: अब तपाईँको इच्छा पनि भन्नुहोस् त नानी।
2: मलाई पाइलट बन्ने इच्छा छ दिदी।
0: स्याबास, कति ठुला र सुन्दर सपना। तपाईँका यी सपनाहरू अवश्य पूरा हुनेछ, मनमा विश्वास राख्ने, धेरै पढ्ने र धेरै मेहनत गर्ने है।
1: हुन्छ दिदी।
0: यदि कसैले तपाईँहरूलाई भन्यो तिमी छोरी हौ, तिमी यो गर्न सक्दैनौ, त्यो गर्न सक्दैनौ, त के गर्नुहुन्छ नानी? तपाईँ भन्नुहोस् त।
3: म भन्नेछु पखेटा केटा वा केटीको हुँदैन, सपनाको हुन्छ। र म धेरै पढेर मेहनत गरेर आफ्नो सपना पुरा गर्नेछु।
0: स्याबास नानी, तपाईँले एकदम राम्रो भन्नुभयो। सबैजनाले सुन्नुभयो होइन? साथीले कति राम्रो उत्तर दिनुभयो।
1: सुन्यौ दिदी।
0: अब सबैजनाले एकसाथ मिलेर भनौ त, छोरीले पढ्न पाउनु पर्छ।
1: पाउनु पर्छ दिदी।
0: छोरीले खेल्न पाउनु पर्छ।
1: पाउनु पर्छ दिदी।
0: छोरीले आफ्नो सपना देख्न पाउनु पर्छ।
1: पाउनु पर्छ दिदी।
0: छोरीले आफ्नो कुरा भन्न पाउनु पर्छ।
1: पाउनु पर्छ दिदी।
0: छोरीलाई सम्मान गर्नुपर्छ।
1: गर्नुपर्छ दिदी।
0: स्याबास, धेरै राम्रो। र नानी हो, तपाईँहरूलाई अघि नै मैले भनिसके कि आज अन्तर्राष्ट्रिय बालिका दिवस हो र तपाईँहरूलाई शुभकामना पनि दिइसके। अब तपाईँहरूलाई पनि थाहा भयो होला कि यो दिवस कहिले मनाइँदो रहेछ भनेर।
1: अक्टोबर 11 दिदी।
0: हो, आज अक्टोबर 11 तारिक हामी अन्तर्राष्ट्रिय बालिका दिवस मनाउँछौँ। तर नानी हो, एउटा कुरा सम्झनु पर्छ है कि बालिकालाई सम्मान, माया र सहयोग अक्टोबर 11 मात्र होइन, हरेक दिन गर्नुपर्छ।
1: हुन्छ दिदी।
0: अब अर्को कुरा, यो अन्तर्राष्ट्रिय बालिका दिवस हामी कसरी मनाउने नानी हो?
1: गीत गाएर, नाचेर, कविता बनेर, चित्र बनाएर, नाटक गरेर दिदी।
0: हो, हामीले यस दिन बालिकाको अधिकार बारे कुराकानी गर्ने, शिक्षा र सुरक्षाको महत्व बुझाउने, चित्रकला प्रतियोगिता गर्ने, बालिकाहरूलाई आफ्ना सपना र विचार भन्न दिने, गीत कविता वा नाटक प्रस्तुत गर्ने, बालक र बालिका बीच समानताको बारेमा कुरा गर्ने र बालिकालाई सम्मान र हौसला दिने। तर नानी हो, के बालिका दिवस मनाउनु भनेको कार्यक्रम गर्नु मात्र हो?
1: होइन दिदी।
0: त के हो त नानी हो, कसले भन्नुहुन्छ?
3: म भन्छु दिदी, बालिका दिवस मनाउनु भनेको बालिकालाई हरेक दिन माया गर्नु हो, उनीहरूको सम्मान सुरक्षा गर्नु हो, उनीहरूलाई पढ्न र सिक्न अवसर दिनु हो।
0: च्याब्बास, धेरै राम्रो भन्नुभयो नानी तपाईँले। र नानी हो, आज हामीले तीनवटा मुख्य कुरा बुझ्यौ। पहिलो, अन्तर्राष्ट्रिय बालिका दिवस कहिले मनाइन्छ, दोस्रो किन मनाइन्छ र तेस्रो कसरी मनाइन्छ। आशा राख्छु तपाईँहरूले पक्कै पनि बुझ्नुभयो होला।
1: बुझ्यौ दिदी।
0: नानी हो, छोरी पनि

0: बुद्धिमान र सक्षम हुन्छन् अनि उनीहरूको शिक्षा स्वास्थ्य र सपनाहरू उत्तिकै महत्वपूर्ण छन् भनी संसारलाई सम्झाउन यो अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको हो भनी बुझ्नुपर्छ है।
1: हुन्छ दिदी।
0: अब सबैले मसँग भनौ, हरेक बालिका महत्वपूर्ण छन्।
1: हरेक बालिका महत्वपूर्ण छन्।
0: हरेक बालिकालाई
1: हरेक बालिकालाई
0: माया र सम्मान चाहिन्छ।
1: माया र सम्मान चाहिन्छ।
0: हरेक बालिका
1: हरेक बालिका
0: सुरक्षित हुनु पर्छ।
1: सुरक्षित हुनु पर्छ।
0: धन्यवाद नानी हो, आजको कुराकानीमा धेरै राम्रोसँग सहभागी हुनु भएकोमा सबैलाई धन्यवाद। फेरि पनि अन्तर्राष्ट्रिय बालिका दिवसको सबैलाई शुभकामना।
2: नानी हो, तिमीहरूले आज दिदी समीक्षा राईबाट धेरै महत्त्वपूर्ण विषय अन्तर्राष्ट्रिय बालिका दिवसको बारेमा धेरै राम्रा राम्रा जानकारी पायो होइन?
1: हजुर दिदी।
2: कस्तो लाग्यो त तिमीहरूलाई?
1: धेरै राम्रो लाग्यो।
2: हो र, आज समय पनि धेरै भएकोले दिदीलाई पनि बिदा दिऊ।
1: नमस्ते दिदी। धन्यवाद दिदी।
0: नमस्ते नानी हो।
2: दिदी समीक्षा राईलाई बिदा दिए पश्चात अब पालो भएको छ हामी सबै मिलेर बालगीत सुनेर मनोरञ्जन गर्ने। लौ त सुनौ तिमीहरू जस्तै ससाना नानीहरूको समूह आवाजमा बालगीत।

0: तिमीहरूलाई कस्तो लाग्यो त बाल गीत?
1: राम्रो लाग्यो।
0: ठिक छ, अब अन्वेषा बमजनले पनि कविता सुनाउँछु भन्दै थियो। अन्वेषा, अघि आऊ कविता सुनाउनलाई।
2: नमस्ते, मेरो नाम अन्वेषा हो, म कक्षा तिनमा पढ्छु। मेरो पाठशालाको नाम डेज स्कुल हो। मेरो कविताको शीर्षक छ सयपत्री। कवि हुनुहुन्छ सिद्धिचरण श्रेष्ठ। पारी बारी झलमल्ल पारी, मुसु मुसु हाँस शरद पुजारी। माया गरी गरी पुतली तानी, आई उसे पत्री रानी। स्वर्ग पहेल पाली नाली, शीतल सुन्दर शरद जुमेली। वासलाई बत्ती बाली, हेरा खरा सयपत्री नानी। धन्यवाद।
0: अन्वेषा बमजनले पनि कति राम्रो कविता सुनायो। कविताको शीर्षक थियो सयपत्री। त अन्वेषालाई पनि धेरै धेरै धन्यवाद कविता सुनाएकोमा। त नानी हो, अब हामी कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौँ। अब संस्कृतले हामीलाई भायोलिनमा राम्रा राम्रा धुन बजाएर सुनाउनेछ। त नानी हो, तिमीहरू पनि ध्यान लगाएर सुन है।
1: हुन्छ।

भायोलिनमा राम्रा राम्रा धुन संस्कृत थापाबाट सुनिहाल्यौं। संस्कृत थापालाई धेरै धेरै धन्यवाद यति राम्रा राम्रा धुन भायोलिनमा सुनाएकोमा। अब समय पनि धेरै भइसक्यो, हामी पनि कार्यक्रमबाट बिदा लिने, अर्को आइतबारसम्मलाई हामी पनि बिदा दिउँ। नमस्ते।

त श्रोताहरू सुन्नुहुँदैछ कार्यक्रम जय जवान। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। खेल खेल मे चलचित्रबाट गुन्जने स्वर रहेको छ शैलेन्द्र सिंहको। शब्दकार हुनुहुन्छ गुलशन बाउरा अनि सङ्गीतकार हुनुहुन्छ राहुल देव बर्मन। त श्रोताहरू स्वीकार्नुहोस् यस गीतलाई।

श्रोताहरू सुन्नुहुँदैछ फौजी श्रोताहरूको निम्ति हिन्दी फिल्मी सङ्गीतको कार्यक्रम जय जवान। त अहिले सुन्नुभयो खेल खेलमे चलचित्रबाट गुन्जनी स्वर रहेको थियो शैलेन्द्र सिंहको, जसमा शब्दकार हुनुहुन्थ्यो गुलशन बाहुरा अनि सङ्गीतकार हुनुहुन्थ्यो राहुल देव बर्मन। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्, कभी कभी चलचित्रबाट गुन्जनी स्वर रहेको छ लता मङ्गेशकर अनि किशोर कुमारको, शब्दकार हुनुहुन्छ साहिर अनि सङ्गीतकार हुनुहुन्छ खैयाम। त श्रोताहरू स्वीकार्नुहोस् यस गीतलाई।

त श्रोताहरू स्वीकार्नुहोस् अघिल्लो प्रस्तुति कर्ज चलचित्रबाट, माफ गर्नुहोला, हम किसी से कम नहीं चलचित्रबाट गुन्जने स्वर रहेको छ किशोर कुमारको। शब्दकार हुनुहुन्छ मजरू अनि सङ्गीतकार हुनुहुन्छ राहुल देव बर्मन।

त श्रोताहरू, सुन्नुहुँदैछ फौजी श्रोताहरूको निम्ति हिन्दी फिल्मी सङ्गीतको कार्यक्रम जय जवान। त अहिले सुन्नुभयो हम किसी से कम नहीं चलचित्रबाट गुञ्जनेश्वर रहेको थियो किशोर कुमारको, शब्दकार हुनुहुन्थ्यो मजरू अनि सङ्गीतकार हुनुहुन्थ्यो राहुल देव बर्मन। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्, कर्ज चलचित्रबाट गुञ्जनेश्वर रहेको छ मोहम्मद रफीको, जसमा शब्दकार हुनुहुन्छ आनन्द बक्सी अनि सङ्गीतकार हुनुहुन्छ लक्ष्मीकान्त प्यारेलाल।

श्रोताहरू सुन्नुहुँदैछ फौजी श्रोताहरूको निम्ति हिन्दी फिल्मी संगीतको कार्यक्रम जय जवान। अहिले सुन्नुभयो कर्ज चलचित्रबाट गुन्जने स्वर रहेको थियो मोहम्मद रफीको, शब्दकार हुनुहुन्थ्यो आनन्द बक्सी अनि संगीतकार हुनुहुन्थ्यो लक्ष्मीकान्त प्यारेलाल। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्, खेल खेल मे चलचित्रबाट गुन्जने स्वर रहेको छ आशा भोसले अनि किशोर कुमारको, शब्दकार हुनुहुन्छ गुलशन बाहुरा अनि संगीतकार हुनुहुन्छ राहुल देव बर्मन।

श्रोताहरू सुन्नुहुँदैछ फौजी श्रोताहरूको निम्ति हिन्दी फिल्मी सङ्गीतको कार्यक्रम जय जवान। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्, झुटा कहीका चलचित्रबाट गुन्जने स्वर रहेको छ आशा भोसले अनि किशोर कुमारको, शब्दकार हुनुहुन्छ गुलशन बाउरा अनि सङ्गीतकार हुनुहुन्छ राहुल देव बर्मन।

0: सत्य निष्ठा केवल एक शब्द होइन, यो हाम्रो कार्य संस्कृतिको पहिचान हो।
1: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफदेहिता,
0: यही हो सत्य निष्ठा, यही हो समृद्धिको बाटो। किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
1: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
0: सफा सोच, सही काम, सत्य निष्ठा हाम्रो पहिचान। एनटिपिसी रमामसँग सत्य निष्ठादेखि समृद्धिको विश्वास।
2: श्रोताहरू सुन्नुहुँदैछ गणेश कुमार घिसिङको स्वरमा लोकगीत, स्वीकार्नुहोस् यो अब।

0: यो आकाशवाणी खरसाङ हो। अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वले उदयमान चुनौतीहरूको समाधान खोजिरहेको बताउनु भएको छ। उहाँले भारतका युवाहरूसँग ती समाधानहरू प्रदान गर्ने प्रतिभा र क्षमता रहेको विश्वास व्यक्त गर्नुभयो। भारतीय रिजर्भ ब्याङ्कले सार्वजनिक क्षेत्रका तेल बिक्री वितरण गर्ने कम्पनीहरू इन्डियन ओयल, हिन्दुस्तान पेट्रोलियम र भारत पेट्रोलियमको अमेरिकी डलर सम्बन्धी दैनिक आवश्यकता पूरा गर्न एक विशेष सुविधाको घोषणा गरेको छ। पूर्वी अफ्रिकाको जिबुती तटमा 305 जना सवार नौका पल्टिँदा 109 जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार जिबुतीबाट यमनतर्फ गइरहेको बेला बिहिबार राति यो घटना भएको हो। त्रिपुराका गभर्नर इन्द्र सेना रेड्डी नल्लूले विद्यार्थीहरूको चरित्र निर्माण, मूल्यमा आधारित शिक्षा र सर्वाङ्गीण विकासको महत्वमा जोड दिनुभएको छ। उहाँले आज सिपाही जाला जिल्लामा आयोजित एक सांस्कृतिक कार्यक्रम तथा स्वदेशी बाउल महोत्सवमा यो कुरा बताउनु भएको हो। दिल्ली विश्वविद्यालय अन्तर्गतको डाक्टर भीमराव अम्बेडकर कलेजमा आज छात्रका लागि उडान सपना ठूलो छ, अनेकौं बाटोहरू पहिल्याउनुहोस् भन्ने नारासहितको आत्मविकास तथा शिव विकास कार्यक्रम आयोजना गरियो। आज बिहान नेपालको गोर्खा जिल्लास्थित बुढी गण्डीको नदीमा आएको आकस्मिक बाढीले धेरै घर र पुलहरू बगाएको छ। तत्काल मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन। लगभग 50 जनालाई उद्धार गरिएको छ भने 10 जना अझै निखोज छन्। नार्कोटिक्स कन्ट्रोल ब्युरोको गुवाहाटी एकाईले 53 किलोग्राम भन्दा बढी मेटफाइन र WY ट्याब्लेट बरामद गरेको छ। तिनको अनुमानित बजार मूल्य लगभग 43 करोड रुपियाँ छ अनि भारत र ब्रिटेन बीचको द्विपक्षीय सामुद्रिक अभ्यास कोंकण 26 भाग लिन भारतीय नौसेनाको जहाज INS त्रिशूल ब्रिटेनको प्लाइमाउथ पुगेको छ। यसका साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।
0: श्रोताहरू, अब प्रस्तुत छ हिन्दी सिनेमाका गीत। प्रथम प्रस्तुति स्वीकार्नुहोस् कर्ज चलचित्रबाट आशा भोसले अनि किशोर कुमारको युगल आवाजमा। शब्दकार रहेको छ आनन्द बक्सी अनि सङ्गीतकार हुनुहुन्छ लक्ष्मीकान्त प्यारेलाल। त्यसभन्दा पहिले सुनौ यो।

त श्रोताहरू स्वीकार्नुहोस् अर्को प्रस्तुति फूल खिले हे गुलशन गुलशन चलचित्रबाट गुञ्जने स्वर रहेको छ किशोर कुमारको शब्दकार हुनुहुन्छ रजिन्दर कृष्ण संगीतकार हुनुहुन्छ लक्ष्मीकान्त प्यारेलाल

0: नमस्ते आदरणीय श्रोता, साप्ताहिक कार्यक्रम बोल्छ च्याबेरी सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतामा सर्वप्रथम म च्याङ्गको नमस्ते। त श्रोता, सधैँ नै हामीले विभिन्न जग्गाबाट विभिन्न विषयहरू लिएर अतिथिलाई निम्ताउने गरेका छौँ भने आज हामीले सोनादा नालीचोर निवासी श्री रामराज राईज्यूलाई हामीले हाम्रो सभामा निम्तसकेका छौँ र यहाँलाई हाम्रो नमस्ते छ।
1: नमस्कार।
0: त यहाँले चाहिँ आज हामीलाई विशेष दार्जिलिङका चियामा ह्रास आउनुको कारण अनि यसका निवारणहरू के कस्ता हुनुपर्ने यस विषयमा बताउनुहुन्छ र बताउनुहोस् न।
1: हजुर, आजको वार्ता राख्नुभन्दा पहिला अगाडि चाहिँ दार्जिलिङको चिया बगानको छोटो इतिहास राख्नु अति नै आवश्यक छ। इतिहास एउटा साहित्यको विधा हो, यो सृष्टिदेखि अन्तसम्म लेखिन्छ अनि भनिन्छ औ पढिन्छ। सृष्टिको सूक्ष्माति सूक्ष्म अनि महत ब्रह्माण्डको इतिहास हुन्छ, जो आजन्म अनन्त हुन्छ र हिजो थियो र आज भएको छ। यही समयावधिको पुष्पहार नै इतिहास हो। इतिहास नै हाम्रो अस्तित्व अनि चिन्हारी पनि हो। यसैले इतिहास लेखिनुपर्छ, पढिनुपर्छ अनि भनिरहनु नै पर्छ। यो निधिध्यासन नै हाम्रो भविष्यको विजयको एउटा परिणति अथवा परिणाम हो
0: हुनेछ। हजुर हजुर। त सर्वप्रथम प्रश्न यस हजुरलाई है कि अब दार्जिलिङको चिया विषयमा हाम्रो श्रोताहरूलाई छोटकरीमा
1: प्राय 350 ख्रिस्टाब्द पूर्व नै चियाको खेती चाहिँ चीन देशमा गरिन्थ्यो। विश्वलाई चिया चिनाउने चीन देश नै हुन् भने भारतवर्षको जो उत्तर पूर्वीय राज्यमा चाहिँ सन् 1820 चियाको खेती सुरु भएको थियो। यसै क्रममा 1834 चाहिँ अङ्ग्रेज साहेब क्रमलिनले सर्वप्रथम दार्जिलिङको जलपहाडमा चियाको बिरुवा लगाएका थिए र पठित दस्तावेज अनुसार चाहिँ यसै चियाको बिरुवा लगाउने परीक्षण कार्यमा चाहिँ सन् 1841 डाक्टर क्याम्बेलले चाहिँ 7,000 फुट अग्लो दार्जिलिङमा चिया बगान लगाएको पाउँछौँ र यहाँ साह्रै अग्लो भएकोले गर्दा राम्रोसँग चियाको बिरुवा हुन सकेन। यसै क्रममा जाँदा 6,800 फिट उचाइ भएको स्थान आलुबारीमा चियाको बिरुवा लगाइयो। यहाँ धेरै नै राम्रो सप्रेको
0: थाहा लाग्यो।
1: यसै परीक्षण कार्यमा चाहिँ

0: डाक्टर जेडी हुकरले 6000 फुट उचाइ लेभलमा चियाको बिरुवा लगाएपछि यहाँनिर सफलता साथ चियाको बिरुवा उम्रियो र हामी आउँछौँ सन् 1856 चाहिँ क्याप्टन म्यासनले दार्जिलिङमा जब तब्भर चियाबाट नै व्यावसायिक रूपमा चाहिँ उद्योग धन्दा सुरु गरेको हामी पाउँछौँ यहाँबाट चाहिँ चियाको दार्जिलिङको चियाको इतिहास सुरु हुन्छ
1: हजुर हजुर र राजु अब हामी आजको वार्ता विषयमा लागौँ है
0: हजुर हजुर
1: के दार्जिलिङको जुन चिया छ नि यस चियामा ह्रास आउनुको मुख्य कारणहरू चाहिँ के होला त
0: प्रथमत मुख्य कारण चियामा ह्रास आउनुको कारण चाहिँ चिया बगानहरूमा धेरै पुरानो भएकोले हो प्राय यहाँको चिया बगानहरू 150-60 वर्ष नाघिसकेको छ अनि यसै कारण उत्पादन शक्ति हराउँदै जानु स्वाभाविकै नै हो तर यद्यपि आजसम्म चियाबारीहरू जीवित नै छन् हरियाली छन् भनौँ उचित उपयोगी र स्याहार सुझार देखरेख पाउन नसकेको कारणले पनि चियामा ह्रास आएको हुनुपर्छ दोस्रो मुख्य कारण चाहिँ यस भूभागका चिया उद्योग धन्दाहरूको क्षेत्रफल सालिनी भल पहिरो प्राकृतिक प्रकोपले भूक्षय हुँदै गइरहेको छ साथै चिया बगानको सिमानाहरू वन जङ्गलले ढाकिँदै पुरिँदै गइरहेको छ भनौँ प्राकृतिक भौगोलिक र व्यवस्थापनको गठनले गर्दा पनि चियामा ह्रास आएको आइरहेको छ
1: हजुर हजुर र यहाँको ध्यान पुन आकर्षित गर्दै नि
0: हजुर
1: दार्जिलिङ चिया उद्योग धन्दामा कति क्षेत्रफलमा चाहिँ ढाकिएको पाउँछ होला त
0: हजुर दार्जिलिङ पार्वती अञ्चलको भौगोलिक क्षेत्रफल लिखित दस्तावेज अनुसार चाहिँ 241,715 हेक्टर छ यसमा 54% वन जङ्गल 6.6% सिन्कुना बगान र 10.7 चाहिँ चियाबारीले ढाकिएको छ र बाँकी भूमि चाहिँ बस्तीहरू अनि सहर बजारले ढाकिएको छ र साँचोमा नयाँ नयाँ चिया बगानहरू बसाल्ने कामहरू यस्ता धेरै उत्तम उपयोगी ठाउँहरू छन् यहाँनिर तर अङ्ग्रेजको समयदेखि पछाडि चाहिँ भारतीय चिया व्यवसायी वर्गले नयाँ चिया बगानहरू बसाल्ने काम गरेनन् भनौँ एक सय भागमा केवल एक भाग मात्र चिया उद्योग धन्दा छ यसै कारण चिया दिनोदिन ह्रास आइरहेको हामी पाउँछौँ
1: हजुर र चियामा नि ह्रास आउनुको अब कारण त धेरै होला नि
0: हजुर होइन
1: हजुर यस विषयमा हजुरको मन्तव्य चाहिँ के रहन्छ
0: हजुर विभिन्न यस्तो कारण छन् हामी सबैलाई ज्ञात भइरहेको विषय नै हो व्यक्तिगत सामाजिक राजनैतिक राज्य राष्ट्रिय अनि अन्तर्राष्ट्रिय प्रशासन व्यवस्थापनको कारणले यस्तो धेरै कारणले गर्दा चियामा ह्रास आइरहेको पाइन्छ चिया गाजहरू अथवा उद्योग धन्दाहरू एउटा प्राकृतिक सम्पदा हो यो दोषविहीन यस एकदमै निष्कलङ्क स्वच्छ अनि विश्व सम्पद पनि हो जति राम्रो सुरक्षा अनि सुव्यवस्था हामीले गर्न सक्यौँ उति नै यसले उपयोगी अनि उति नै प्राकृतिकको प्रदान हामीले पाउँछौँ तर मानवीय व्यवस्थापनको कारणले व्यावसायिकताको स्वार्थ पूर्तिको कारणले मूल्यविहीन कार्यकलापले गर्दा यस्ता दैविक प्राकृतिक सम्पत्तिहरू प्राकृतिक सम्पत्तिहरू शिकार भइरहेको छ दिनोदिन पतन हुने दिशामा अग्रसर भइरहेको हामी पाउँछौँ
1: र चियामा ह्रास आउनुको कारणहरूमा व्यक्तिगत अनि सामाजिक पक्ष चाहिँ के रहन्छ होला
0: हजुर प्रत्येक उद्योग धन्दाहरूमा प्रत्येक कर्मचारीहरूको अथवा प्रबन्धक व्यवस्थापकहरूको व्यक्तिगत लगाउ अथवा भूमिका असल हुनुपर्छ एउटा बिग्रेको आलुले अन्य सबै आलुले बिगार्यो चाहिँ एकजनाको लापरवाहीले अरूलाई बिगार्न
1: सक्छ
0: यसरी नै चिया बगानको प्रबन्धक व्यवस्थापकहरूको अझ ठुलो जिम्मेवारी छ र उनीहरूको एक सानो भूल अथवा निर्णयले चिया बगान बन्द हुन पनि सक्छ आज यहाँका चिया बगानहरू यसै गतिविधिको शिकार भइरहेको छ अनि चियाको चियामा ह्रास आउनुको मुख्य कारण यो हो चिया उद्योग धन्दामा सामाजिक पक्षको कुरा गर्दा एउटा आवश्यक विषय छ आज सामुदायिक एकताको कमी अनि सुरक्षाको शक्तिको कमीले चियामा ह्रास आउँदैछ धेरै खाउँ अनि छिटो र कम मेहनतमा बेसी कमाउँ भन्ने निर्णयले मानिसहरू पलायन भइरहेको छ बाहिर गइरहेको छ टाढो नजिक राम्रो भएको छ अनि नजिक चाहिँ टाढो नराम्रो भएको छ यो दशाले मानिस एकदमै रोगी भइरहेको छ कमानहरू बस्तीहरू बाँझो भइरहेको छ सहर बजारहरू बढिरहेको छ धरती प्राकृतिक ठाउँहरूमा ठाउँहरू कुनै दोष छैन

0: मानव प्रवृत्तिको दोषले बढिरहेको छ, यसको प्रत्यक्ष परिमाण चाहिँ हाम्रो विश्व प्रसिद्ध चियामा ह्रास आएको पाउँछौँ।
1: हजुर, त चियामा ह्रास आउनुको कारणहरूमा नि राजनीतिक, राज्य स्तरीय अनि अन्तर्राष्ट्रिय पक्षहरू पनि त
0: हजुर छन्।
1: के होला त?
0: हजुर छन्, उद्योग धन्दा वाणिज्य केन्द्र राज्य अनि अन्तर्राष्ट्रिय राज्यको एउटा सम्पत्ति हो।
1: हजुर,
0: राज्य सरकार अनि केन्द्र सरकार राजनीतिक व्यवस्थापनमा सञ्चालित हुँदछ। देशका उद्योग धन्दाहरूमा राजनीतिक प्रशासन व्यवस्थापनको सिधा प्रभाव पर्दछ। यसै प्रभावले यहाँको चियाबारी उद्योग धन्दामा परिरहेको हामी पाउँछौँ, जसको कारणले एकैचोटि 10-वटा 12-वटा चिया उद्योग धन्दा बन्द भइरहेको छ। यसको सठिक निगरानी सुरक्षा सरकारले लिनुपर्ने हो, तर लिएका छैन। केवल कर्मचारीहरूलाई एउटा सहानुभूतिक रकम प्रदान गरेर अझै अलस्यपन अल्छी जगाइरहेको छ। साँचोमा सरकारले चिया कम्पनीहरूलाई अथवा चिया बगान बन्द नगर्ने कठोर नियम कानुनहरू बनाउनु पर्ने हो, तर आज यसै व्यवस्थापनको कमीले चियामा ह्रास आइरहेको हामी पाउँछौँ।
1: त अर्को विषय पनि हो अन्तर्राष्ट्रिय
0: हजुर
1: पक्षले पनि त चियामा ह्रास आउँदै गरेको छ।
0: हजुर हजुर, र सीमा रूपमा भन्नु हो भने नेपाल र भारतको सीमा जो दार्जिलिङ पहाडी अञ्चलको एउटै आँगनले जोडिएको छ, त्यहाँका जैविक नयाँ चिया बगान का चियापत्तीहरू सोझै विदेशमा निर्यात भइरहेको हामी पाउँछौँ भने दार्जिलिङको पुरानो 62 चिया बगानहरूले उचित र प्रशस्त मात्रामा चिया उत्पादन गर्न क्षमता छैन, भइसकेको छ। यसैले यहाँको चियामा ह्रास आएकोमा हामी पाउँछौँ। अर्को कारण चाहिँ सन् 1990 यताको जति पनि विश्वमा खाद्य पदार्थहरू जम्मै जैविक आधारमा ल्याउने एउटा आन्दोलन, व्यावसायिक आन्दोलन नै सुरु भएको थियो, सुरु भयो। यसैले 1995 चाहिँ यहाँको जति पनि चिया बगानहरू सबै नै जैविक अब त बायो अर्ग्यानिक पद्धतिमा चिया उत्पादन गर्न सुरु गरे। तर यहाँका पुरानो चिया बगानहरूलाई एकैचोटि यसरी जैविक पद्धतिमा लगाउँदा चिया उत्पादन घटेर गयो। हजुर, र विदेशको बजारको माग अनुसार दार्जिलिङको चिया बगानले त्यसको माग पूर्ति गर्न सकेनन्। त्यसो हुनाले अन्तर्राष्ट्रिय जति पनि छेउछाउको जति पनि देशहरूको चियापत्तीहरू चाहिँ त्यहाँनिर त्यो आपूर्ति पूर्ण गर्न थाले। यसरी चियामा यहाँको चियामा ह्रास आएको पनि हो।
1: हजुर, त के यो चिया कम्पनीहरूको प्रशासनिक अनि व्यवस्थापनको कारणहरू पनि चियामा ह्रास आएको होला त?
0: अवश्य, भारतवर्ष स्वाधीन भएपछि यस अञ्चलका प्रायः जति पनि चिया बगान उद्योग धन्दाहरू ठुल्ठुलो कम्पनीहरूले लिएनन्, स्थानीय मसिना कम्पनीहरूले सहकारितामा लिएर चिया बगानहरू चलाए र समयकालमा चिया उद्योग धन्दा प्रशासनिक र व्यवस्थापनको धेरै समस्याहरू आइलाग्यो। साझेदारी पद्धतिमा चलाएको चिया बगान भएकोले गर्दा धेरै कमानहरू, धेरै चिया बगानहरू बन्द भए अनि चियामा ह्रास आउनु पनि मुख्य कारण पनि यही नै मान्नुपर्छ। तर आज पर्यन्त ठुल्ठुलो कम्पनी जस्तै जयश्री बिरला, गुडरिक जस्ता कम्पनीहरूको अधीनमा रहेको चिया बगानहरू सही ढङ्गमा नै अनि राम्ररी नै सञ्चालित भइरहेको हामी पाउँछौँ, उत्पादनमा कुनै ह्रास पनि आएको छैन। यसबाहेक कतिवटा चिया बगानहरू सरकारी सहनिरीक्षणमा पनि सञ्चालित छन्, यस्ता बगानहरू अति असल ढङ्गमा हामीले अहिले पनि चलिरहेको हामी पाउँछौँ। यस तथ्यबाट हामीलाई ज्ञात भयो कि चिया बगान उद्योग धन्दा एउटा प्राकृतिक वनस्पति हो, धरती माताको वरदान स्वरूप एउटा उपहार हो, जसको सुरक्षा अनि उन्नति मानवले गर्नुपर्छ, अनि ह्रास आउने लक्षण पटक्कै हुँदैन
1: पाइन पनि नि होइन।
0: हजुर,
1: त राम यसबाहेक पनि यहाँका चियामा ह्रास आउनुको अन्य कारणहरू के छन् होला त?
0: हजुर, र दार्जिलिङको चिया बगान को आफ्नो जो सुगन्ध र गुणवत्ता ले विश्व प्रसिद्ध भएको त हामीलाई थाहै छ। एक केजी पक्का चियापत्तीको दाम हजार रुपियाँमा बिक्री भएको हामीले थाहा पाउँछौँ, यो सर्वविदित नै हो। र अन्य ठाउँको चिया बगान चियाहरू चाहिँ दार्जिलिङको नाममा अन्तर्राष्ट्रिय बजारमा प्रशस्त मात्रामा बिक्री भएको तथ्य पनि सर्वविदित नै छ। यसै कारण यस यहाँको चियामा ह्रास आएको एउटा कारण हो। यसबाहेक आजको जति पनि नवा युवा युवतीहरू छ अथवा आजका मानिसहरूले चिया अति नै कम्ती पिउने गर्दछ, साथै विभिन्न परिकार सुगन्धको मिश्रण बनाएको चियाहरू सेवन गर्ने प्रवृत्ति बसेको छ। जस्तै ग्रिन टी, लेमन टी, व्हाइट टी, गोल्डन टी, ओरेन्ज टी

0: टी आदि आदि यस्ता प्राकृतिक सुगन्धहरू जडित चियाहरू पिउने गर्दछ, तर यहाँको जुन प्राकृतिक अर्थोडक्स चिया चाहिँ सायद कम्तीले पिउँछ, यसै कारणले पनि चियामा ह्रास आएको हुनसक्छ।
1: त राज्य भाइ, उक्त विषयहरू चियामा आएका हासपन है समस्याहरू भए, अब यसका प्रमुख निवारणहरू पनि त
0: हजुर, यसको निवारणहरू चाहिँ प्रथमत चियापत्ती एक प्राकृतिक सम्पद हो हामीले भनिहाल्यौँ, जसको विस्तार अनि वृद्धि व्यापक रूपमा गर्न सके, यसको सुरक्षा अनि विकास गर्दै गयो भने प्राकृतिकले पनि उत्तिकै प्रचुर मात्रामा हामीलाई उन्नति दिने गर्दछ। एक दाना मकैले एक घोगा पूर्ण मकै दिन्छ भनौँ, प्राकृतिकलाई एक दियो भने उसले हजार दिन्छ। यसैले यहाँको भूभागहरू पुरानोमा अथवा पुरानो चिया बगानहरूलाई नवीकरण गरेर नयाँ नयाँ चिया बगानहरू स्थापन गर्न सकिन्छ। यस्तो विकासमूलक कार्य कि त सरकारले गर्नुपर्छ, कि त ठुल्ठुलो कम्पनीहरूले गर्नुपर्छ, अथवा कम्पनीहरूलाई सुम्पिनुपर्छ, र चिया बगानको सञ्चालन प्रबन्ध व्यवस्थामा उचित नियम कानुनहरू सरकारले बनाउनु पर्छ। यसरी चिया बगानको विस्तार वृद्धि व्यापक रूप ढङ्गमा हुन गयो भने यहाँको चियामा आउने ह्रासलाई निवारण गर्न सकिन्छ। र दोस्रो प्रमुख निवारणता विषय चाहिँ हो निम्न रोज रकम, कर्मचारीहरूले पाउने सहुलियत र आजको राष्ट्र अन्तर्राष्ट्रिय स्तरको मूल्य स्फीति अनुरूप यहाँका कर्मचारीहरूले रोजगार अति नै कम पाएका छन्, साथै अन्य सहुलियत पनि सामूहिक रूपमा पाउँदैनन्, सन्तोषप्रद नै छैन। यसै कारण चिया कमानका मानिसहरू पलायन भइरहेको हामी पाउँछौँ, साथै बगानमा काम खाली राखेर सहर बजारमा फाल्टो काम गर्न बाध्य भइरहेको छ। यस अञ्चलको चियामा ह्रास आउनेको प्रमुख कारणमा चिया बगानलाई नवीकरण गरिकन सही ढङ्गमा सही निर्णयमा व्यवस्थापन अथवा उचित सहुलियतमा दिएर प्रदान गरेर सञ्चालन गर्यो भने चियामा चियाको साँचो निवारण यही हुनेछ।
1: हजुर, त अब यसबाहेक चियामा आउने ह्रास छ नि
0: हजुर,
1: ह्रास परिणतिलाई चाहिँ रोक्ने अन्य निवारणहरू के के छन् होला?
0: ज्यू, मेरो व्यक्तिगत विचारमा चिया बगानलाई राजनीतिक दण्ड भूमि बनाउनु हुँदैन। यस्ता राजनीतिक विभिन्न रणनीति कूटनीतिको कारणले चिया बगान उद्योग धन्दा बन्द भइरहेको छ। साँचोमा कर्मचारी वर्गले आफ्नो अधिकार हक मुताबिक सहुलियत समयमा पायो भने राजनेताले राजनीति गर्ने अवसर नै पाउँदैन। तर चिया बगानका नेताहरू, प्रबन्धक अनि व्यवस्थापकहरूले राजनीति खेल्ने क्षेत्र चाहिँ चिया बगानलाई बनाएको छ, जसको प्रत्यक्ष प्रभाव चाहिँ यहाँको चियाको गाजहरूलाई परिरहेको छ, र कुनै समयमा यो चियाको गाजहरू मासिनु अथवा पनि सक्छ। यसै कारण विश्व प्रसिद्ध दार्जिलिङको चिया बगान उद्योग धन्दाको सुरक्षा सञ्चालन सरकारले लिनुपर्छ, कि चाहिँ अघि नै भन्यो ठुल्ठुलो कम्पनीलाई यहाँको चियाको सञ्चालन व्यवस्थापन सुम्पिनुपर्छ, तब मात्र यहाँको चियामा आइरहेको ह्रासपन चाहिँ निवारण हुन सक्छ।
1: र अरू के के छ बताइदिनुहोस्?
0: यसबाहेक व्यवहारिक नैतिक बौद्धिक अनि आध्यात्मिक पक्षको पक्षधार पनि छन्, जसको कारणले चियामा आइरहेको ह्रासपन सविस्तार सुगम ढङ्गले निवारण हुँदै जानु सक्छ। यस भूमिमा अवस्थित भएको चिया उद्योग धन्दाहरू यहाँका सम्पूर्ण बासिन्दाहरूको साझेदारी सम्पत्ति हुन्, कम्पनीको मात्र होइन। यसै कारण व्यवहारिक पक्षधार अनुसार चिया उद्योग धन्दा हाम्रो एउटा चिन्हारी हो, अस्तित्व हुन्। हाम्रो पूर्वजले आफ्नो परिश्रम मेहनत खर्चेर बसालेको चिया बगान हाम्रो इतिहास हुन्। यसैले चिया बगानप्रति हाम्रो सद्भावना सद्विचार हुनु, सुरक्षा प्रदान गर्नु हाम्रो कर्तव्य हुन जान्छ।
1: हाम्रो पनि मेन दायित्व त्यही,
0: हाम्रो दायित्व यही हुन जान्छ। हामीले हाम्रो आफ्नो ज्ञान बुद्धि विवेकद्वारा चिया बगान सुरक्षित राख्ने भावना राख्नुपर्छ, किनकि हामी यही चिया गाजहरूलाई समातेर जन्मेका हुर्केका अनि बढेका पढेका हौ, यसर्थ हाम्रो बौद्धिक जिम्मेवारी निभाउनु नै हाम्रो धर्म हो। र चिया प्रत्येक गाजको चियाको गाज हाम्रो सञ्जीवनी हुन्, यही वैदिक भावना हामीमा ओतप्रोत हुनुपर्दछ। आज यही आध्यात्मिक मूल्यको कमीले उत्पादन व्यवसायमा ठुल्ठुलो नोक्सान हुन गइरहेको छ। र विद्याको अन्त अनुशासन हो, ज्ञानको अन्त प्रेम हो, अनि व्यवसायको अन्त नैतिकता हो। र आज यही मानव मूल्य आत्मसात गरेर अगाडि बढ्यौँ भने चाहिँ यो समस्त लोक नै सुख समृद्धिले सम्पन्न हुनेछ।
1: हजुर, हामीले हाम्रो सम्पत्तिलाई हामीले
0: जोगाड गरिराख्नु पर्छ।
1: त स्वत आज हाम्रो सभामा यहाँ रामराज राईज्यू आउनुभएर दार्जिलिङका चियामा ह्रास आउनुको कारणहरू अनि यसको निवारण

0: विषयमा एकदमै राम्रोसँग बताइदिनु भयो र यसरी बताउँदा बताउँदै समय पनि भइगएकोले यहाँ राइजुलाई बिदा दिइरहेछौँ। हवस् त नमस्ते।
1: नमस्कार।
0: त स्वत वर्षमा दिनको यस चाडमा आउनुहोस्, केही क्षण माल सुनेर रमाइलो गरौँ।

त स्वत अहिले हामीले यसरी मासिक सुनेर रमाइलो गराए पश्चात अब हामी भारतको श्रम संहिता 2025 सम्बन्धमा केही जानेका कुराहरू बताउन लागिरहेछौँ। भारतमा 21 नोभेम्बर 2025 चारवटा नयाँ श्रम संहिता लेबर कोड लागू भएका छन्। यी संहिताले पुराना 29 केन्द्रीय श्रम कानूनलाई 4 मुख्य कोडमा एकीकृत गरेका छन् भनेदेखि कोड अन वेजेस 2019 यसले श्रमिकलाई न्यूनतम ज्याला समयमै तलब र समान कामका लागि समान ज्याला पाउने अधिकारलाई व्यवस्थित गर्छ। रोजगारदाताले कानूनले तोकेको न्यूनतम ज्याला भन्दा कम तलब दिन पाउँदैन। इन्डस्ट्रियल रिलेसन कोड 2020 यसले श्रमिक र

प्राप्तहरूको बीचको सम्बन्ध, ट्रेड युनियन, औद्योगिक विवाद, हडताल तथा कामबाट हटाउने प्रक्रियालाई व्यवस्थित गर्छ। अनि अर्को कोड अन सोसियल सिक्युरिटी 2020, यस अन्तर्गत PFESI, ग्रेच्युटी, मेटर्निटी बेनिफिट लगायत सामाजिक सुरक्षालाई विस्तार गर्ने व्यवस्था छ। साथै असङ्गठित श्रमिक, जिग वर्कर र प्लेटफर्म वर्कर्सलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने प्रावधान रहेको छ। यसरी नै अर्को रहेको छ अकुपेसनल सेफ्टी हेल्थ एन्ड वर्किङ कन्डिसन कोड 2020। यसले श्रमिकका लागि सुरक्षित र स्वस्थ कार्यस्थल, नियुक्ति पत्र, स्वस्थ परीक्षण, काम गर्ने उचित वातावरण तथा सुरक्षा उपायमा जोड दिन्छ। र मुख्य उद्देश्य के रहेको छ भनेदेखि, नयाँ लेबर कोडको मुख्य उद्देश्य श्रमिकको अधिकार र सामाजिक सुरक्षा बलियो बनाउनु, उचित ज्याला सुनिश्चित गर्नु, काम गर्ने ठाउँलाई सुरक्षित बनाउनु, रोजगारदाताहरूका लागि श्रम सम्बन्धी नियमलाई सरल बनाउनु हो। चारवटै कोडलाई मिलाएर हेर्दा यसको मुख्य आधार उचित ज्याला, रोजगारीको सुरक्षा, सामाजिक सुरक्षा अनि सुरक्षित कार्यस्थल हो। तसर्थ अहिले हामीले भारतका श्रम संहित लेबर कोड्स 2025 विषयमा जानेका धेर थोर कुराहरू बताइलियौ र यसरी बताउँदै समय पनि भइगएकोले म स्याङ्गालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते।

नमस्ता श्रोता, यसरी वर्षमा दिनको चाडमा मानसिक गीत सुनाउँदा सुनाउँदै समय पनि भइगएकोले म च्याङबालाई पनि बिदा दिनुहोस्। अवस्था नमस्ते।

नेपाली हिन्दू धर्मावलम्बीहरूको प्रमुख चाड बडा दशैं आजदेखि विधिवत रूपमा सुरु भएको छ। नवरात्रिको पहिलो दिन आज घर घरमा घट स्थापना गरी जमरा राख्नुका साथै देवी दुर्गाको पूजा आराधना गरिँदैछ। घट स्थापनाका दिन शुद्ध स्थानमा विधिपूर्वक कलश स्थापना गरी जौ लगायत अन्न छरिन्छ। यसरी राखिएको अन्न उम्रिएपछि तयार हुने जमरा विजय दशमीका दिन टीकासँगै शिरमा सिउरिने धार्मिक परम्परा छ। नवरात्रका नौ दिनसम्म देवी दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिन्छ। बडा दशैंलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा पनि लिइन्छ। घट स्थापनासँगै सुरु हुने यस पर्वको मुख्य दिन विजय दशमीमा मान्यजनबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा रहेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सोरेङ जिल्लाको जोम स्थित रक गार्डनमा 2026 पहिलो अन्तर्राष्ट्रिय डाउनहिल माउन्टेन बाइक प्रतियोगिताको शुभारम्भ गरेका छन्। जावरवन एक्सट्रिमको आयोजनामा जुम ग्राम पञ्चायत एकाइको सहकार्यमा आयोजित प्रतियोगिताले सिक्किममा साहसिक खेलकुद तथा पर्यटनको सम्भावनालाई थप उजागर गरेको छ। जावरवन एक्सट्रिम लिजेन्ड सिरिज अन्तर्गत आयोजित यस प्रतियोगितामा इरान, अस्ट्रेलिया, ब्राजिल, इटली, चेक रिपब्लिक, ताइवान, नेपाल र भारत गरी 8 देशका खेलाडीहरूले सहभागिता जनाएका छन्। 2025 कश्मीर, असम र मेघालयमा आयोजना गरिएको यस श्रृङ्खलाको 2026 संस्करण सिक्किमबाट सुरु भएको हो। यसपछि लद्दाख र महाराष्ट्रमा पनि प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा 5 पटकका राष्ट्रिय च्याम्पियन तथा गत वर्षका विजेता डगलस विएरा, प्रख्यात खेलाडी माते चारभाट र 8 पटकका माउन्टेन बाइक विश्व च्याम्पियन सामुएल हिल्स लगायत अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको थियो। मुख्यमन्त्री प्रेमसिंह तामाङ हिजो बेलुकी रम्फूमा मानव उत्थान सेवा समितिद्वारा आयोजित सद्भावना सम्मेलनमा सहभागी बनेका थिए। सम्मेलनमा उत्तराखण्ड सरकारका पर्यटन मन्त्री एवं मानव धर्मका प्रमुख सतपालजी महाराजको प्रमुख उपस्थिति रहेको थियो। सम्मेलनलाई सम्बोधन गर्दै सतपालजी महाराजले सनातन

0: धर्म, आध्यात्मिक मूल्य, नैतिक आचरण र मानव सेवाको महत्वमाथि प्रकाश पारे। उनले सिक्किमसँगको आफ्नो लामो सम्बन्ध स्मरण गर्दै राज्य सरकारका विकासमूलक तथा जनकल्याणकारी पहलहरूको प्रशंसा गरे। मुख्यमन्त्री तामाङले मानव धर्मले शारीरिक स्वास्थ्य, मानसिक शान्ति र आध्यात्मिक विकासबीच सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। मुख्यमन्त्रीले सतपालजी महाराजको आध्यात्मिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा रहेको योगदानको प्रशंसा गर्दै मानव धर्मका शिक्षालाई दैनिक जीवनको व्यवहारमा उतार्न भक्तजनहरूलाई आग्रह पनि गरेका थिए। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज जोरथाङ नजिकै आयोजित चिरबिरे रिभर फेस्टमा सहभागिता जनाएका छन्। प्रकृतिको सुन्दरता, साहसिक गतिविधि तथा स्थानीय समुदायको समृद्ध सांस्कृतिक पहिचानलाई उत्सवको रूपमा मनाउने उद्देश्यले आयोजित यस महोत्सवले स्थानीय सांस्कृतिक, पर्यटन र नदीसँग सम्बन्धित गतिविधि मार्फत समुदायलाई एकजुट बनाउने सन्देश दिएको छ। मुख्यमन्त्री तामाङले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिक्किमका स्वच्छ जलस्रोतमा मत्स्य पालन तथा जलचल पालनको पर्याप्त सम्भावना रहेको उल्लेख पनि गरेका छन्। 42औं गभर्नर्स गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सिक्किम आक्रमण एफसीले इस्ट बंगाल एफसीको रिजर्भ टोलीलाई 2-1 पराजित गर्दै सेमी फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। खेलको पहिलो हाफमा नुहु सिडुले गोल गर्दै सिक्किम आक्रमणलाई अग्रता दिलाए। दोस्रो हाफको अन्त्यतिर इस्ट बंगालले बराबरी गोल फर्काए पनि अतिरिक्त समयमा टेन्डन लेप्चाले निर्णायक गोल गर्दै घरेलु टोलीलाई जित दिलाए। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: भोलि प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्त विवरण दिइरहेछौं। अबको केही क्षणमा अर्थात् 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार प्रसारण गरिनेछ भने 7 सुनाउनेछौ कार्यक्रम कथा सारथी अन्तर्गत इन्द्रबहादुर राईद्वारा लिखित कथा चपरासी। यसरी नै 7:45 भूटानी कार्यक्रमको प्रसारण गर्नेछौ भने 8 सुनाउनेछौ कार्यक्रम युवावाणी। 8:30 सुनाउनेछौ सेवा संकल्प अभियान बारे विशेष प्रस्तुति, जसमा विषय रहनेछ लेबर कोड। अनि यसको अतिरिक्त दिल्ली केन्द्रको प्रसारण गरिने कार्यक्रमहरूमा 9:15 स्पटलाइट अनि राति 10 रवि वसारिया अखिल भारतीय संगीत सभा। यसरी नै भोलिको अधिवेशनको सुरुवात हुनेछ 6:30 भक्ति संगीतको कार्यक्रम अर्चनाबाट। 7:05 बिहानी सूचनामूलक जानकारीहरूको साथमा सुन्नुहुनेछ आधुनिक गीत। 8:30 सुन्नुहुनेछ कार्यक्रम कथा सफलताको अन्तर्गत प्रस्तोता छिरिङ डोमाद्वारा सुनिता नरेनको सफलताको कथा। सनबहादुर माझीको स्वरमा मादली गीत सुन्नुहुनेछ 8:40। यसरी नै सन्दर्भ सुन्नुहुनेछ 8:45 अनि 9:30 कार्यक्रम मार्गदर्शन सुनाउनेछौँ। 10:02 कार्यक्रम हेलो खरसाङ सुनाउनेछौँ भने 11:05 सुनाउनेछौँ विविध कलाकारहरूको स्वरमा मालश्री। यसरी नै 12:05 सुनाउनेछौँ कार्यक्रम तपाईँको अनुरोधमा। पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम 12:30 अनि लोक तथा आधुनिक गीत सुन्नुहुनेछ 2:30। 3:20 कार्यक्रम विश्वमा हामी सुन्नेछौँ अनि 3:55 सुनाउनेछौँ देशभक्ति गीत। 4 प्रसारण गर्नेछौँ कार्यक्रम विज्ञान दर्पण अनि कार्यक्रम शिक्षा ज्योति प्रसारण गर्नेछौँ 4:30। कार्यक्रम जय जवान सुनाउनेछौँ 5:05 अनि पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी सुनाउनेछौँ 5:30 अनि 6:10 सुनाउनेछौँ कार्यक्रम गाउँले सभा। कार्यक्रमको रूपरेखा 6:45 अनि लोकलहरी सुनाउनेछौँ 7। यसरी नै 7:45 सुनाउनेछौँ भुटानी कार्यक्रम। 8 प्रसारण गर्नेछौँ कार्यक्रम युवावाणी अनि 8:30 सुनाउनेछौँ सेवा संकल्प अभियानबारे विशेष प्रस्तुति। यसै गरी दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौँ 9:15 स्पटलाइट अनि 10 कार्यक्रम आजका फङ्कार। त श्रोताहरू, यो त थियो अहिलेका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण।

0: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। माँ दुर्गाको आराधनाको नौ दिवसीय पर्व नवरात्रि आज धार्मिक श्रद्धा अनि हर्षोल्लासका साथ सुरु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि मुख्यमन्त्री शुभेन्दु अधिकारीले नवरात्रिको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। बंगाल पुलिसको विशेष कार्यबलले हिज दुई छुट्टा छुट्टै कार्यवाहीको क्रममा गाजा र ब्राउन सुगर जप्त गरेको छ। आज बिहान नेपालको गोर्खा जिल्ला स्थित बुढी गण्डकी नदीमा आएको आकस्मिक बाढीले धेरै घर र पुलहरू बगाएको छ। तत्काल मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडले राष्ट्रिय राजमार्ग 717 एमा आज बिहान 10 बजेदेखि 13 अक्टोबर साँझ 7 बजेसम्म सवारी साधन आवत जावतमा स्थायी प्रतिबन्ध लागू हुने बताएको छ। र पश्चिम बंगालको मौसममा आज क्षेत्रगत भिन्नता देखिन सकिनेछ। दक्षिण बंगालका अधिकांश जिल्लाहरूमा मौसम मुख्यतया शुष्क हुने सम्भावना छ। अब समाचार विस्तारमा। माँ दुर्गाको आराधनाको नौ दिवसीय पर्व नवरात्रि आज धार्मिक श्रद्धा अनि हर्षोल्लासका साथ सुरु भएको छ। यस अवधिमा माँ दुर्गाको नौ स्वरूपको पूजा गरिन्छ। नवरात्रिको पहिलो दिन माँ दुर्गाको शैलपुत्री स्वरूपको पूजा गरिन्छ। माँ शैलपुत्री शक्ति, स्थिरता अनि नवीन सुरुवातका प्रतीक हुन्। प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री शुभेन्दु अधिकारीले नवरात्रिको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले माता जगदम्बाको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य ल्याओस् भन्ने कामना गर्नुभयो। साथै उहाँले यस पर्वले राष्ट्रिय एकताको भावना र देशको प्रगतिको संकल्पलाई अझ सुदृढ बनाओस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभयो। पश्चिम बंगाल सरकारले यस वर्षको दुर्गा पूजाको अवसरमा स्वच्छतामा विशेष जोड़ दिइरहेको र यसका लागि आवश्यक सम्पूर्ण तयारीहरू भइरहेको राज्यकी नगर एवं शहरी विकास राज्य मन्त्री अग्निमित्र पलले जानकारी दिनुभएको छ। उहाँले व्यक्तिगत रूपमा डस्टबिन राख्ने कार्यको निरीक्षण गर्नुभयो र चाडपर्वभरि सरसफाई कायम राख्न अधिकारीहरूलाई निर्देशन दिनुभयो। अग्निमित्र पलले मुख्यमन्त्रीको नेतृत्वमा सबै विभागहरूले सहकार्य गरिरहेको र सरसफाईको मापदण्ड कायम राख्न व्यापक तयारी भइरहेको बताउनुभयो। उहाँले सरसफाई, खानेपानी आपूर्ति, सड़क मर्मत सम्भार र ढल निकासको सरसफाई सुनिश्चित गर्ने कार्य आफ्नो विभागको क्षेत्र अधिकारभित्र पर्ने उल्लेख गर्नुभयो। मन्त्रीले अघिल्लो सरकारको कार्यकालमा यी विषयहरूलाई प्राथमिकता नदिएको आरोप लगाउँदै त्यसबेला मुख्यतया राजस्व संकलनमा मात्र ध्यान केन्द्रित गरिएको बताउनुभयो। उहाँले प्रशासनलाई व्यवस्थापनको अनुगमन गर्न र परिस्थितिको निरन्तर निगरानी राख्न निर्देशन दिनुभयो। बंगाल पुलिसको विशेष कार्यबलले हिज दुई छुट्टा छुट्टै कार्यवाहीको क्रममा गाजा र ब्राउन सुगर जप्त गरेको छ। निमता थाना क्षेत्रमा 5 जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट लगभग 90 किलोग्राम गाजा, 5 लाख रुपियाँ

0: र तीनवटा सवारी साधन जप्त गरिएको छ। जबत गाजाको अनुमानित बजार मूल्य 44,50,000 रुपियाँ रहेको बताइएको छ। एसटिएफको लागू औषध विरोधी कार्यबलले उत्तर 24 परगना जिल्लाको निमता थाना क्षेत्रमा उक्त कार्यवाही गरेको हो। पक्रा परेका 5 जना मध्ये 2 जना ओडिसाका बासिन्दा हुन्। उनीहरू गाँजा पुर्याउन आएको बताएको छ भने अन्य 3 जना गाँजा प्राप्त गर्ने व्यक्ति रहेको जनाएको छ। यसै गरी गोप्य सूचनाका आधारमा दार्जिलिङ जिल्लाको बागडोग्रा थाना क्षेत्रमा अर्को कार्यवाही गरियो। उक्त कार्यवाहीका क्रममा नक्सलबाडी थाना क्षेत्रका एक व्यक्तिलाई पक्राउ गरिएको छ। उनीबाट लगभग 1 किलोग्राम ब्राउन सुगर जफत गरिएको छ, जसको अनुमानित मूल्य 2 करोड रुपियाँ रहेको बताइएको छ। आज बिहान नेपालको गोर्खा जिल्ला स्थित बुढी गण्डकी नदीमा आएको आकस्मिक बाढीले धेरै घर र पुलहरू बगाएको छ। तत्काल मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन। लगभग 50 जनालाई उद्धार गरिएको छ भने 10 जना अझै निखोज छन्। नेपाली सेना र अन्य निकायका टिमहरू खोजी तथा उद्धार कार्यमा जुटेका छन्। मानिसहरूलाई सुरक्षित स्थानमा सार्न 4 वटा हेलिकप्टर र उद्धार टिमहरूले सहयोग गरिरहेका छन्। नदी किनारमा बसोबासो गर्ने बासिन्दाहरूलाई सुरक्षित क्षेत्रमा जान सुझाव दिएको छ। न्याक्षेत र फिल्म बजार जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। सल्लेरीमा निर्माणाधीन बुढी गण्डकी जलविद्युत परियोजना र अर्को एक जलविद्युत परियोजनामा पनि क्षति पुगेको छ। समाचार आकाशवाणी खर्साङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवामा 25 वर्ष पूरा गरिरहनु भएको छ। जनसेवादेखि देशसेवा उहाँको यस यात्राको मूल मन्त्र रहेको छ। सेवा अनि सुशासनको यस दृष्टिकोणसितै सरकार भारतलाई 2047 विकसित राष्ट्रको लक्ष्य प्राप्त गराउनको निम्ति लगातार कार्य गरिरहेको छ। समावेशी विकास अनि सामाजिक सशक्तिकरण मार्फत मानिसहरूको जीवनमा परिवर्तन ल्याउने प्रयास गरिँदैछ। आज यस विशेष श्रृङ्खलामा हामी औपनिवेशिक मानसिकताबाट मुक्तिको निम्ति गरिएको पहलबारे छलफल गर्नेछौँ।
1: आधुनिक भारतको इतिहास ब्रिटिस उपनिवेशवादको 2 शताब्दी अनि स्वतन्त्र पछिका दशकहरूसित गहिरो रूपमा सम्बन्धित छ। विगतका केही वर्षहरूमा सरकारले बिस्तारै भारतलाई ब्रिटिस शासनको यी अवशेषहरूबाट टाढो लैजान थालेको छ। वर्ष 2022 76 स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाबाट राष्ट्रलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले आगामी 25 वर्षको निम्ति 5 संकल्प वा पञ्चप्रणको रूपरेखा प्रस्तुत गर्नुभएको थियो। दोस्रो प्रणको बारेमा विस्तार गर्नुहुँदै उहाँले भन्नुभयो, नागरिकको अस्तित्वको कुनै पनि भागमा मनको कुनामा वा व्यवहारका पनि दासत्वको कुनै अंश हुनुहुँदैन। देशलाई यसको औपनिवेशिक विरासतबाट मुक्त गर्न र एउटा विशिष्ट भारतीय पहिचानलाई प्रोत्साहन दिन एउटा ठोस प्रयासमा सरकारले विभिन्न क्षेत्रहरूमा श्रृङ्खलाबद्ध पहलहरू गरेको छ। नयाँ दिल्लीको ऐतिहासिक राजपथको नाम परिवर्तन गरेर कर्तव्य पथ राखियो र वर्ष 2022 प्रधानमन्त्रीले उद्घाटन गर्नुभयो। त्यस्तै प्रकारले स्वतन्त्रता सेनानी नेताजी सुभाष चन्द्र बोसको भव्य प्रतिमा इन्डिया गेट छेउ स्थापना गरियो, जसले किङ जर्ज द फिफ्थको मूर्तिको स्थान लियो। भारतीय नौसेनाले वर्ष 2022 नयाँ झण्डा अप्नायो, जो पहिलोको सेन्ट जर्ज क्रसको डिजाइन रहेको थियो। सरकारले 2017-18 बजेट वर्षबाट रेल बजेटलाई केन्द्रीय बजेटमा मिलाएको, जसद्वारा वर्ष 1924 शुरू भएको प्रथाको अन्त्य भएको छ। भाजपा नेता राम माधवले भारतको सांस्कृतिक र सभ्यतागत पहिचानलाई बहाल गर्नु आत्मसम्मानको प्रतीक रहेको बताएका छन्। सारण मगर, आकाशवाणी समाचार, खरसाङ।
0: दार्जिलिङ स्थित पद्मजा नायडू हिमालयन जुलोजिकल पार्कमा 3 वटा हिमालयन घोरलका बच्चाको जन्म भएको छ। जुलोजिकल पार्क व्यवस्थापनका अनुसार लगभग 2 हप्ता अघि जन्मिएका ती बच्चाहरूलाई हाल तिनका आमाहरूसँगै राखिएको छ र वन विभागका कर्मचारीहरूले निरन्तर निगरानी गरिरहेका छन्। स्नो लियोपार्ड र रेड पाण्डाको सफल प्रजननका लागि विश्वभरि प्रख्यात यस पार्कमा नयाँ घोरलका बच्चाहरूको जन्मले व्यवस्थापन पक्ष निकै उत्साहित छ। यिनीहरूको आगमनसँगै पार्कमा हिमालयन घोरलको संख्या लगभग 25 पुगेको छ। यसका साथै यहाँ रेड जंगल फाउल र कालिज लगायतका विभिन्न चराहरूको पनि जन्म भएको छ। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडको कालिम्पोङ स्थित परियोजना व्यवस्थापन एकाईले जारी गरेको कार्यालय आदेश अनुसार उक्त सडक खण्डमा आज बिहान 10 बजेदेखि 13

0: शुक्रबार साँझ 7 बजेसम्म सवारी साधन आवतजावतमा स्थायी प्रतिबन्ध लागू हुनेछ। आदेश अनुसार राष्ट्रिय राजमार्ग 717A क्षतिग्रस्त सड़कको मर्मत र पुनर्स्थापनाको काम सुरक्षित तरिकाले गरिनेछ। काम पूरा गर्ने र सड़क प्रयोगकर्ताहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले यो निर्णय गरिएको हो। एनएचआईडीसीएल राजमार्ग प्रशासक तथा कालेबुङ स्थित महाप्रबन्धक राहुल कुमार गुप्ताले जारी गरेको आदेशमा भनिएको छ कि मर्मत कार्य सम्पन्न भएपछि सड़कमा सुरक्षित र सहज यातायात सुनिश्चित गरिनेछ। यस अवधिमा आवश्यक ट्राफिक व्यवस्थापनको लागि सम्बन्धित जिल्ला प्रशासनहरूलाई पनि सूचित गरिएको छ। यस सम्बन्धमा कालेबुङ, दार्जीलिङ, जलपाइगुडी, नाम्ची, पाक्योङ र गान्तोकका प्रशासनिक र पुलिस अधिकारीहरूलाई सूचित गरिएको छ। पश्चिम बंगालको मौसममा आज क्षेत्रगत भिन्नता देखिन सकिनेछ। दक्षिण बंगालका अधिकांश जिल्लाहरूमा मौसम मुख्यतया शुष्क हुने सम्भावना छ भने उत्तर बंगालका केही भागहरूमा हल्कादेखि मध्यम वर्षा साथै मेघगर्जन हुने सम्भावना रहेको छ। कोलकाता, हावडा, हुगली, उत्तर एवं दक्षिण 24 परगनामा अधिकतम तापक्रम 32-33 डिग्री सेल्सियस र न्यूनतम 24-26 डिग्री सेल्सियस रहने सम्भावना छ। अलिपुर मौसम केन्द्रमा बिहान 5:30 बजे तापमान 26.4 डिग्री सेल्सियस एवं सापेक्षिक आर्द्रता 90% रेकर्ड गरिएको थियो। यो समाचार युट्युबमा @airpersian मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। माँ दुर्गाको आराधनाको 9 दिवसीय पर्व नवरात्रि आज धार्मिक श्रद्धा अनि हर्षोल्लासका साथ सुरु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि मुख्यमन्त्री शुभेन्दु अधिकारीले नवरात्रिको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ। बंगाल पुलिसको विशेष कार्यबलले हिजो 2 छुट्टाछुट्टै कार्यवाहीको क्रममा गाजा र ब्राउन सुगर जफत गरेको छ र पश्चिम बंगालको मौसममा आज क्षेत्रगत भिन्नता देखिन सकिनेछ। दक्षिण बंगालका अधिकांश जिल्लाहरूमा मौसम मुख्यतया शुष्क हुने सम्भावना छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
1: यो आकाशवाणी खरसाङ हो। प्रस्तुत छ कार्यक्रम कथा सारथी।
2: नमस्कार सम्पूर्ण श्रोता साथीहरूलाई, कार्यक्रम कथा सारथीमा स्वागत जनाउन चाहन्छु। कार्यक्रम कथा सारथीको आजको बसाइमा पनि म हाम्रो नेपाली साहित्यको महान स्रष्टा इन्द्रबहादुर राईद्वारा रचित कथा लिएर आइसकेको छु। मैले यहाँबाट धेर थोर उहाँको कथाहरू सुनाइरहेको छु। शिवकुमार राई, इन्द्रबहादुर राई जस्ता स्रष्टाहरूको कथाहरू अहिलेको पिँढीले पनि सुन्नुपर्छ भन्ने ध्येय लिएर म उनीहरूद्वारा रचित कथाहरू यहाँबाट सुनाइरहेको छु। आजको बसाइमा पनि म एउटा मिठो कथा लिएर आइसकेको छु। मैले यसभन्दा अघिका बसाइहरूमा स्रष्टाबारे परिचय साटिसकेको छु श्रोता समक्ष। आजको बसाइमा कथा पर्न गएको छ चपरासी। कथा प्रस्तुत छ चपरासी। रामलाल चपरासीलाई आफ्नो छोराले त्यति पढिसकेकोमा अति गर्व र गौरव लाग्छ। मोटो कालो लुगाको कोट र सुरुवाल लाउने, रातो तुलको फेटा बाँध्ने आफ्नो बाबु भएकोमा अजयलाई तर समय समय साह्रै शरम लाग्थ्यो। चपरासी काममा इज्जत नै छ भनेर अझैले उहिलेदेखि आफैलाई बन्दी ल्याएको छ। चपरासी बराबरका 100 काम छन्, 1000 काम चपरासीभन्दा तलका छन्। के ती सब शरमका गुण हुन्? अझैले यस्तो तर्कलाई अनेकपल्ट मनमा दोहोऱ्याएको छ। केटा बुद्धिवाला थियो, एकखेप असफल नभई स्कुल फाइनल पास यस साल गर्यो। हेर्दा पनि अझै गतिलो र राम्रो पनि छ, तर कुनै कुरामा कहीँ कसैले बाबुको काम सोधिहाल्दा भने उसको स्वर स्याप्प सुक्छ। बिस्तारैसँग भन्छ, चपरासी काम गर्दैछ। अब यो सुनेर मान्छे एकछिन चुप रहेकोमा अझै घोर अपमान र दया गरिएको थाहा पाउँछ। पुलिस, बेरा, चौकीदार, मालीहरू पनि चपरासीकै दर्जाका हुन् भन्ने उसको विवेकले वर्गीकरण गर्थ्यो। तर उसको मनले चाहिँ चपरासीको कालो रातो पहिरनले नै सबैभन्दा दुर्भागी थाहा थियो। काममा जाँदा मात्रै त्यो लुगा लाउनु नि बाबुले, छुट्टीको दिनमा बजारतिर जाँदा, काकीहरूकोतिर जाँदा त त्यो नलाउनु नि। पोहोर साल अझैले घरमा प्रथमबार असन्तोष प्रकट गर्यो। तँलाई लाज लाग्छ? रामलालले छोरालाई झम्टेर पिटला झैँ गर्यो। मैले चपरासीको लुगा लाएर ल्याएको भात किन खान्छस्? लाज लाग्छ तँलाई भने नबस मेरो घरमा। अझैको आँखामा आँसु आइसकेको थियो। मैले लाज लाग्छ कहिले भने? मान्छेले तिम्रो अरू लुगा छैन भन्छ होला भनेर पो मैले त्यसो भनेको। तिमीले काम गरेर आमालाई, मलाई, बहिनीलाई खुवाएको पढाएको हामीले देखिरहेको छौ। हामी छिटो पढिसकेर तिमीलाई सघाउला भनेर बहिनी हामी कति कुरा गरिरहन्छौ। अझैले अरू बोल्न सकेन, आमातिर फर्केर साह्रै रुन थाल्यो। नर्मदा सानो भान्सा कोठामा सिमी छिल्दै थिए, झन घोप्टेर छिल्लिरहे। आमाले भनिन्, बित्थैमा तिमी यसलाई गाली गर्छौ, यसले के भनेको रहेछ र राम्रै त भनेको रहेछ। कालो सुरुवाल मात्र लगाइसकेको कालो कालो खपटे नाक लामो आँखा ठिकैको ठुलो भएको चपरासीले अहिले इजारको लामो छेउ नेफामा घुसार्दै भन्यो, मलाई थाहा छ यसले के भनेको। त्यहाँदेखि प्राय एक वर्ष यस्तो घटना घरमा भएन। दुई महिना जति अघि जब अझै फाइनलको परिणाम पर्खेर बसिरहन्थ्यो, एक दिन एउटा मान्छे निकै टाइफाई लागेको आएर दैलोदेखि यसो भित्र लम्केर करायो, चपरासीको घर यही हो, अझै

पत्नी पाए अब अझैले परिवारको चपरासी छाप मेट्न खोजिरहेको छ। हिजो उसले आमासँग भन्यो, अब बाबुले काम नगरोस्। 21 वर्ष अघि भर्खर आफू पनि 21 वर्षको केटा हुँदा रामलालले नोकरी समातेको थियो। पहिले 3-4 वर्ष ओभरसियरको चपरासी बसेर बिताएपछि खतेवडा बुढा मरेर खाली भएको ठाउँमा रामलाल इन्जिनियरको चपरासी भयो र त्यो ठाउँमा हुँदा पवित्रलाई बिहा गरी अब उमेर पनि ढल्कन थालिसकेको छ। उसले अनेक कामका फाइलहरू चिन्नुपर्छ। कुन फाइल कस कहाँ लानु, फाइल हेरियो हेरिएन, सही भयो भएन उसले जान्नुपर्छ। कुन सही कसको हो बाबुहरूले पनि भन्न सक्दैनन्, उसले बताउनुपर्छ। ठेकादारहरूले आफ्नो काम निकाल्नलाई अफिसमा बाबुहरूलाई चिया मगाइदिन्थे, चपरासी दोगर्नुपर्छ। बाबुहरूले उसँग सापटी माग्दा दिन नसक्नु पनि उसको असरकारी अयोग्यता जस्थ्यो। रामलालले धेरैवटा बडा साहेबहरू पछाइसकेको छ। पहिले उसले भेटेको अङ्ग्रेज इन्जिनियर मुस्किलको मान्छे थियो। फाइलहरूको रातो कुम्लो बोकाएर रामलाललाई दिन रात गाडीमा कुदाएको कुदाएकै गर्थ्यो। आज दार्जिलिङ छ त भोलि बाख्राकोट पुगिन्थ्यो। रात टिस्टाको डाकबङ्गलामा बास हुन्थ्यो। मुठीभरिको सानो छोरा यही अझै, घरमा दिन रात नियर नियर रोगी, रामलालले झन्डै नोकरी छोडेको, तर दार्जिलिङ जिल्ला त्यही हिसाबले बनाएको हो भनेर रामलालले भन्न सक्छ। अस्तिको इन्जिनियर महिनामा करैले एकचोटि अफिस छोडेर जान्थ्यो, नत्र अफिसभित्र के गरी बस्थ्यो बस्थ्यो, रामलालले पनि भन्न सकेन। अहिलेको यो इन्जिनियर खुब तेजी छ, यस्तो यस्तो प्लानहरू बनाएको छ, ती सब हुन सक्यो भने जिल्ला अर्कै हुन्छ। आजकल पनि रामलाललाई महिनामा 10-12 दिन बाहिर जाँचमा साहबसँग जानै पर्छ। खरसाङ वरतिर गोराबारीको पहिरोमा कसले कोसँग मिलेर कति हजार खायो, कालेबुङ अलगाडा जाने बाटो बनाउँदा ढुङ्गा कहाँको र किन आयो, धेरै कुरा रामलाल जान्दछ। सबैतिर रामलाल घुमिसक्यो, अब त वाक्का पनि लाग्छ। तर उसलाई सुबुकको बाघपुल साह्रै मनपर्छ। ऊ त्यति माथि पुलदेखि तल हरियो टिस्टालाई हेरिरहन ऊ कहिले अगाउँदैन। घर फर्केपछि बडो प्रभावित भएर उसले स्वास्नी र छोराछोरीलाई सुबुकको वर्णन गर्थ्यो। त्यहाँदेखि तिनतिर बाटो छुट्टिन्छ, त्यहाँ टिस्टा चालचुल नगरी बगिरहन्छ, साह्रै ठुलो टिस्टा छ, गहिरो त कति हो कति, कसले बिचमा गएर नाप्ने, उसले भन्थ्यो। त जान्छस् भने हिँड मसँग, म साहबलाई भन्छु गाडीमा एक कुनामा चुपचाप बसेर घुमेर आइज, उसले छोरालाई भन्थ्यो। जान्छु भनेर पहिले चम्के पनि अझै कहिले गएन। 80 ड्राइभरहरूको वनभात दल गाडीको ताँती लाएर सिलगढी झर्दा अझै पनि मिसिएर गयो। अनि साथी बसन्त चाहिँको ल्यान्ड रोभरमै चढेर सुबुकको पुल पनि हेरेर फर्केछ। अझैले आमालाई भन्यो, साँच्ची नै त्यो ठाउँ हेरिराख्ने लायकको रहेछ आमा, म एक दिन तिमीलाई लान्छु। रामलाल रातो क्यानभस जुत्ता धोएर घाममा सुकाउँदै अझै र आमा चाहिँको कुरा सुनिरहेको थियो। सुनिसकेपछि अन्तमा उसले भन्यो, पुलको उत्तरपट्टिको मुखको एउटा बाघ माथिबाट पहरा खसेर आएर चक्नाचुर भएको छ। बेलैतीको बाघ फुटेर भित्रका छडहरू करम जस्तो निस्किरहेको छ। अस्ति मैले साहबलाई देखाएँ, अब त्यो फेरि बन्छ, अब बाबुले काम नगरोस्, 2 महिनापछि दोस्रोपल्ट अझैले आमालाई भन्यो। आमाले एकछिन केही भनिन, हामीलाई धेरै ऋण छ, त्यसपछि तिमीले भनिन्, हामीलाई 300-400 ऋण छ, तिमीहरू दुवै बाबु छोराले काम गरेपछि त्यो ऋण छिनाउनु पर्छ, त्यति ऋण पनि तिमी धेरै भन्छौ, अझैले मुख बङ्गाएर हाँसिदियो। बाबुले 87 रुपियाँ त पाउँछ, त्यो चाहिँ खाएर तेरो 103 चाहिँ चकचकी तिरेर 4-5 महिनामा उक्सिनु भन्ने मेरो हिसाब, त्यसपछि सब पैसा खाऊ, मन परेको लगाऊ, तेरो बिहा गर्नुपर्छ। छाड न त्यो थाङ्ने कुरा, बाबुले गाडीदेखि उछिटिएर खुट्टा एक दिन नभाचिन्छसम्म काम नछाड्नु भनेर के लेखा पढी छ, उसले सोध्यो। अब काम म गर्छु, म पाल्छु सबलाई, बाबुले काम छोडेर बसोस् घरमा, म अझै एउटा फाल्टो 103 कमाएर ल्याउँछु, अझैले जिद्दी गर्यो। काम छोडेर बाबुले घरमा के गरिबस्छ, आमाले सोधिन्। आराम गर्छ, अझैले भन्यो। आमाले प्रत्युत्तरमा केही भन्न सकेनन्। सबले भन्छ हामीलाई चपरासीको छोरा, चपरासीको छोरी, अझैले फेरि आफै भन्यो। अफिसमा मलाई हाम्रो चपरासीहरूले पनि त्यसै भन्छ, हाम्रो अर्को नाम हुँदैन, चपरासीको छोरी भनेपछि अनपढ र चोरले पनि मेरो बहिनीलाई हेर्ने आँट गर्छ, तिमीलाई धम्काउने हिम्मत गर्छ। आमाको अन्तरमा कहाँ छोयो, तिनी भित्र कोठामा पसिन्। राति बाबु र आमा बात गुनगुन गरिरहेको अझैले सुन्दै थियो। रामलालको स्वर चढ्दै आयो, अनि अन्तमा अँध्यारैमा ऊ कराउन थाल्यो। खुब ठुलो बाबु काम गर्ने जन्मेछ यो घरमा, नाथे घमण्डी, अहिले उठेर त्यसको बाल घिसारेर नि सडकमा निकालिदिन्छु म, यस्तो बाबु काम गर्नेहरूको हालत बहुत देखेको छु, तँलाई चपरासीको छोरा हुन लाज लाग्छ भने गइहाल निस्केर। अझै ओर्नेभित्र कक्रक्क परिरह्यो, सास फेर्न पनि कोसिस गर्नु पर्यो। स्वास्नीले होस् होस् अब भन्दै सम्झाउथिन्, तर रामलाल अझै कराइरह्यो। भरै भए कराउन छोडेपछि पनि अझै निदाएको थिएन। ऊ आफै अहिले छटपटाउन लागेको थियो, कलकत्ता वा आसामतिर नोकरी खोजेर जान्छु भन्ने पनि लाग्यो, बहिनीको औ बहिनीको मात्रै माया पनि लाग्यो। नर्मदा केही भन्दिनँ, तर त्यसलाई पनि मनमा पोलेको होला, बाबुको चपरासी नामलाई मैले भागेर हरियै छडिराख्नु हुँदैन भन्ने साहस पनि आयो। अरू चपरासीका छोराहरूलाई पनि सम्झ्यो, तिनीहरूको मन कोट्याएर हेर्न पाए। त्यो रात अझैले छर्लङ्ग ननिँदै काट्यो। रामलालले घरमा त्यत्रो विरोध गर्यो, तैपनि अफिसमा पुरानो प्रधान बाबुलाई एक दिन विस्तारसँग भन्यो, हजुर अब बुढो पनि भइयो, यो दिन रात डुल्ने काम सकिँदैन, अब म त पेन्सन लिउँ भन्दैछु, छोराले पनि त्यसै भन्दछ, छोराले अब एक किसिमले घर हेर्छ, काम गर्दैछ। प्रधान बाबुले खोल्दै गरेको फाइल पनि छोडेर रामलालले हेरे। रामलाल तँ हतार नगर रामलाल तँ हतार नगर, तिनले भने, हेर तर म 21 साल यहाँ काम लागेको,

दुई वर्ष पर्खी सँगै बिदा लिनुपर्छ। उहिले बेला थियो, कस्तो कस्तो मजा गरिए अफिसमा। अब हामी बुढा भयो, अफिस चाहिँ झन् तन्नेरे हुँदैछ। तेरो त छोरा पनि छ, काममा पनि लागेछ। मलाई त छोरा न छोरी केही दिएन भगवान्ले, तर तँ हतार नगर, दुई वर्षपछि सँगै निस्कौँला। तँलाई बाहिर काम साह्रो भयो भने म तँलाई मेरो चपरासीमा राख्छु, तर अझै अलिक दिन बस, काम गर। हवस् बस्छु, भन्यो रामलालले। अब निकै साथीहरू अजयले घरमा डाक्थ्यो। अब तिनीहरू अजयको घर खोज्दै आउँथे। तिनीहरू अफिस, सिनेमा र हकीका कुरा गर्थे, किताबहरू साटासाट गर्थे। अजयकी आमालाई तिनीहरूले घर भनेर खुसी लाग्थ्यो। छिमेकीहरूले पनि अजयको घर भनेको सुन्दा मनै मन तिनलाई विजय लाग्थ्यो। त्यत्रो वर्षदेखि बानीले पनि होला, उमेरले पनि होला, रामलाला 4 बजी बिहानदेखि निद्राले चट्ट छाडिहाल्थ्यो। आधा घन्टा जति झ्यालमा उज्यालोलाई पर्खेर हेरिरहन्थ्यो। त्यसभन्दा व्रत सुतिरहँदा उसका ढाड र खुट्टा घोडाहरू दुख्थे। रामलाल उठिहाल्थ्यो, राति चिरिराखेको तख्ताको दाउराको आगो सल्काउँथ्यो। कितली बसाएर चियाको पानी तातिँदै गर्दा उसले चिसै पानीले मुख हात धोएर घर बढारिसक्थ्यो। पानी उम्लेर पत्तीको पोखा डुबाएपछि मात्र उसले नर्मदाला उठाउँथ्यो। एक गिलास चिया खाएपछि 10 बजीसम्म घरका नालीहरू बढारिबस्थ्यो। बटुकाहरू निकालेर मास्थ्यो, तौलिया पर्दाहरू धुन्थ्यो, खानु दिउँसो घर आउँथ्यो। अझैको काम घरमा किताबहरू मिलाएर राख्नु, नक्सा झुन्ड्याउनु, इस्त्री लाउनु थियो। यसरी नै घर मिलाउँदै गर्दा केही दिन अघि उसले नर्मदाले लेखेको एउटा चिठी भेट्यो। म त दुःखी गरिब चपरासीकी छोरी, नर्मदाले लेखेकी थिइन्। पढेर अझै आगो भयो। त्यसकै 2 दिनपछि बसन्तका आमा र दिदी नर्मदालाई घरमै छोपेर आइपुगी। दिदीले चाहिँ गाउँ नै उचालेर कराई, खुब ताकी छ, कसलाई नपारा चपरासीको छोरीले, रूप पनि कालीमाईको जस्तो छ, आफ्नै दर्जाको खोज्नु नि, हाम्रो पैसा देखिस् तैँले होइन, चयन गरौँला भन्छेस्, सुहाउँदिनस् हाम्रो घरमा, आशा नगर। आमा र बहिनीलाई हकारेर पनि कराउन नदी अझै अगाडि सर्यो। उसको मुख पनि खुब लाग्ने थियो। तिम्रो बाबु पनि अहिले पो गाडीको मालिक भयो, हिजो अस्तिसम्म के थियो सबलाई थाहा छ, टाढोको इतिहास होइन। मेरो बहिनी कालीमाई भई तिमी साह्रै राम्री, मेरो अनुहार त्यस्तो भयो त म झुन्डेर मर्ने थिएँ, कुन आशाले के गर्ने बाँचिरहे कि। अझै निकै भनाभन भएपछि बसन्तको ठुलो दाजु आएर ती दुईलाई तानेर लग्यो। भरि फेरि यहाँ आएर सम्झाएर माफी मागेर गयो। यो माफी मगाईले अझैको मनमा ठिक विपरीत काम गर्यो। अघिसम्म उतासम्म उठेको रिस अब आफ्नै घरमाथि खनियो। बाबुले चपरासी काम रोजेकोले नै अहिले त घरकोले यत्रो अपमान र लाज बोकिरहनु परेको छ। अब बहिनीको यो कलङ्क बिर्साउनलाई समयले पनि थाकिन्जेल बितिसक्नुपर्छ। अझैले पालैसँग बहिनीलाई हकार्यो, आमालाई हकार्यो। बाबु अझै 2-3 दिनपछि मात्रै घर फर्किने थियो। उसलाई सबको मूल कारण मानेर करायो। घर फर्केको भोलिपल्ट रामलाललाई दिउँसो खाना आउँदा यसपल्ट अझैकी आमाले भनिन्, होस् होला, अब तिमीले काम नगर, काम छोडिदेऊ। घाँस हातैमा लिएर रामलालले स्वास्नीलाई राम्ररी हेऱ्यो। हेरिरह्यो अनि सोध्यो, किन, कति घटिन्छौ काममा? स्वास्नीले भनिन्, अब बुढेसकालमा बिसाउनु पनि पर्छ, त्यसपछि फन्डको पैसा झिकेर तिम्रो पेन्सन पनि बेचेर एउटा राम्रो घर ठड्याउनु पर्छ, भाडामा 2-4 कोठा लाएर बुढेसकालमा बसी खाने आम्दानी पनि हुन्छ, आफूलाई पनि बस्ने राम्रो ओत हुन्छ, इज्जत पनि हुन्छ। तँलाई यस्तो बुद्धि कसले दियो? अझैकी आमा चुप लागिन्। रामलालले भात मुस्न थाल्यो तर घाँस हटाएन। होस् तब, हामी केही भन्दैन, जसो आउँछ तिम्रो मनमा त्यसै गर। एकछिनपछि स्वास्नीले बेङ्टिएर भनिन्, मेरो हातखुट्टा चलुन्जेल म कुनै नाथे नातिनीको कमाइको आशी भएर बस्दिनँ। उसले घोषणा चाहिँ गर्यो। कामबाट निस्केपछि तर के गर्ने, यो कुरा रामलालले आफैलाई निकैपल्ट सोधिसकेको थियो। आजदेखि अझ विचार गर्न थाल्यो। फन्ड र पेन्सन बेचेको गरी पाइएला 7-8 हजार, त्यतिले काठको निकै ठुलो घर बन्न सक्नेछ। नोकरी छाडेपछि बजारमा सागसब्जी बेच्नेछ, मतिगढा नक्सल धाउन सके झन् पैसा छ। उसले सब सोच्यो। 2-3 दिन मनमा कुरा लिइहालेपछि उसले अझैलाई ढाकेर भन्यो, 5-6 हजारसम्मको एउटा घर, अलिक बारी पनि भएको, अर्धसट्टा राजबारीतिर, तैँले याद गरे, आफै खोज्दै जाने होइन, यसो याद गर्दै गर्नु भनेको। अझैले हुन्छ, म तरुन्तै टाउको ढल्कायो। त्यस रात अझैले बढी दार्शनिक र भावुक पनि भएर मनसँग हर्का बढाइमा बन्यो। बादलदेखि उकालिएर आकाशलाई भेट्नुभन्दा वीरले तल समुद्रको अतलदेखि उठेर त्यसलाई छुने रोज्छ। वीरताको नाप कठिनताको धेरपनले हुन्छ। राजाको महलमा जन्मेर अलिकति मात्र उन्नति गर्नु पाउनुभन्दा मलाई तल चपरासीको छाप्रोदेखि माथिसम्म पुग्नु प्यारो छ। निधाएपछि सपनामा अझैले धेरै दोकानहरू देख्यो। उसलाई धेरै दुध चाहिएको रहेछ, तर कति दोकानमा पस्दै सोद्धा पनि दुध कसै कहाँ थिएन। ऊ अझै खोज्दै थियो, भ्युज्यो। छोरा र बाबुको केही दिन नबिती फेरि झगडा भयो। घर बेच्ने 5-6 वटा भेटिएका थिए, तर रामलालले हतार नदेखाउँदा घरका सब क्रुद्ध, निराश र असन्तुष्ट भइसकेका थिए। चपरासी बुढाले किन हाम्रो भलो हेर्छ र?

आमाकै अघि भन्यो, आमा रिसाइन पनि भन्न रोकिनन् पनि। रामलाल कुट्न गयो, छोरा चाहिँ मुर्की बाँधेर उभियो, अझैले केही भन्न बाँकी राखेन। क्रोधमा रामलालले पाकिसकेको भात दाल सब बाहिर सडकतिर फ्याँकिदियो। हेर्न उनीहरूको बजार लागिसकेको थियो। नोकरलाई जत्तिकै दल्छ बाबु चाहिँलाई यिनीहरूले कसैले भनिरहेको थियो। म यो कप्टीलाई एक दिन मार्छु मार्छु, सुतेको बेलामा घिच्रो छिनाएर मारिदिन्छु, रामलाल करायो। त्यसपछि म चोक बजारमा आफै गएर बिल्डिङमाथि चढेर सबले सुन्ने गरेर सबलाई सुनाएर भन्छु, ए अपर र गरिब बाबुहरू हो, तिमीहरूले आफ्ना छोराछोरीलाई कहिले पनि नपढाऊ, यो भूल तिमीहरूले कहिले नगर। छोराछोरीले पढेर हामीलाई सुख दिन्छ भन्नु जस्तो झुट्टा कुरा यो संसारमा केही छैन। म यति कुरा भन्छु भन्छु, यो कुरा दार्जिलिङको मान्छेलाई सुनाएर मात्रै म पनि मर्छु। रामलाल रातिसम्म कराइरह्यो, आगो बालेर बसिरह्यो। 2 बजी बिहानतिर चोलामै सायद एकछिन निदायो, फेरि बिउजेपछि गनगनाइरह्यो। आवाजहरूबाट चिया पकाएर खाँदै रहेछ भन्ने अझैले अन्दाज गर्यो। उसलाई पनि मनमा अत्यन्त दुःख लागेको थियो। बाबुसँग क्षमा माग्न सकौँ जस्तो लागिरहेको थियो, तर केले केले उसको शिर र छातीलाई अँठाएर त्यसो गर्न नसक्ने बनाएको थियो। बाकसदेखि कमिजहरू झिकेर रामलालले सानो पोका बनायो, आफ्नो कम्बल पनि त्यसैमाथि पट्याएर राख्यो। मै नराम्रो छु यो घरमा होइन, उसले भन्दै थियो। नर्मा त ओछ्यानमै उठेर रुन थाले। पल्लो घरकाहरू पनि आइपुगेर रामलाललाई सम्झाउन थाले, बाबु नजाउ न, नर्मदा रुँदै थिए, अझै र आमा चाहिँ अरूले रोकिदिउँ न भने चाहिँ उभिएर हेरिरहेका थिए। केटाकेटीको कुराले त्यसो गर्नुहुन्छ, घर त हामी बाबु आमाको पो हो त, भक्तिमानले हकार्दै भन्यो। अनेक गरेर रोकेपछि रामलाल गएन। रामलाल गएन, तर त्यस दिनदेखि घरमा उसलाई अर्कै व्यवहार भयो जस्तो लाग्यो। बिस्तार बिस्तार घरमा उसको परवाह रहेन, अझै बोल्दैन थियो उसँग। त्यस दिन रामलालले त्यस्तो लाज पारेको उसको मनमा आलय र असह्य जस्तै भएको थियो। भात चुलामाथि चिसै छाडिदिइराखेर अझैकी आमा कता गएकी हुन्थिन्। घरमा उसका लुगाहरू जतासुकै फ्याँकिएका हुन्थे। नर्मदाले मात्रै बाबुको कमिजहरू धोइदिन्थे, खाना बोलाउँथे। नुनाउँदा आमाले मेरो कुरा गर्छ, उसले छोरीलाई एक दिन सोध्थ्यो। गर्दैन, नर्मदाले भनी। चपरासीकी स्वास्नी हुँदा त्यसलाई पनि लाज हुन्छ, अब अझै बाबुको आमा भएर ठुलो भएर बसोस्, रामलालले छोरीलाई भन्यो वा आफैलाई। नर्मदा चुप लागि बसिरहे। ठिकै छ, रामलालले उतातिर हेरेर भन्यो। 3 दिन जतिपछि बिहान छिट्टै भात खाइसकेर रामलाल 9 बजीतिर घरदेखि निस्क्यो, छोरीलाई 1 रुपियाँ दिइराख्यो, अरू कसैलाई केही मनेन। सिलगढी पुलमुनि महानदीको पानीमा कालै कालो कागहरू नुहाउँदै उड्दै गर्दै थिए। पहाडी देखिएको कालीको मन्दिरतिर धोएका लुगाहरू सुकाई कुम्लो बनाएर छोराछोरीलाई बोकाई आइमाईहरू घर फर्कन लागिसकेका थिए। तर दिनभरि घामले तातिएको बगरमा बालुवामा 5-6 जना आइमाईहरू र 2 जना बुढाबुढा उमेरका मानिसहरू अझै कतै नहेरी एको रोटोडा कुटिरहेको छन्। बोरा तानेर त्यही बसी हेरिरहेको रामलालले छेउको बुढालाई सोध्यो, तिमी कहाँदेखि यहाँ आएको? 25 वर्ष पुरा मैले कालेबुङ फारसको डाक बङ्गलामा चौकीदारी गरेँ, अब पेन्सन भयो, महिनाको 8 रुपियाँ पाउँछु। यहाँ त गरम पनि छ, अस्तिसम्म टिस्टामा कुटेँ, त्यहाँ काम सकियो र यहाँ आएँ। टिस्टाको ढुङ्गा कुट्नु सजिलो, कमलो हुन्छ, आफै गोल मिल्छ। यहाँ महानदीको त पानीले पनि खान नसकेको मुटु ढुङ्गा जस्तो छ, यी मार्तोलाई उफार्छ यसरी। छोराछोरी छैन र हेर्दैन? अकस्मात रामलालले यस्तो प्रश्न गर्यो। छ, रोडा कुट्ने बुढाले ढिलो गरेर भन्यो, छोरा छ, कलेज पास गरेको छ, तर त्यसको पैसाले त्यसलाई पुग्दैन। छोराले बाबु जस्तो नगरोस् तर स्वास्नीले पनि लोग्ने जस्तो नगर्दा हाम्रो मन बिग्रन्छ, रामलालले आफ्नै कुरा गर्यो। उतापट्टि एउटी आइमाईले अलिक पर मन नपरी नपरी अलिकति रोडा कुटेर ठुस्की बसेको एउटा 12-14 वर्षको केटालाई हकारेर भने, जा जा त जा, मन लाएर मेरोसँग कुटिरहेको भए यति बेलासम्म कति कुटिने थियो, घरमा गएर आगो फुक्दै गर। तिम्रो छोरा? सोध्यो रामलालले। अँ, खरसाङ छेमा चाहिँ कोमा बसेर स्कुल पढ्छ, छुट्टीमा यहाँ आएको, अलिक सघाउला कि भनेको, रामलालले केटालाई बोलाएर भन्यो। हामी सबले तिमीले जम्मा 10 कप चिया लिएर आऊ, ठुलो रोटी पनि 2 ल्याऊ, रामलालले 5 को नोट निकालेर दियो। भोलिपल्ट दिउँसो रामलाल सुबुकको बाघपुलमा एक्लै हिँडिरहेको थियो, बिचमा पुगेर अडियो अनि बेलायतीको बलियो रेलिङदेखि तहलाई हेऱ्यो। हरियो गहिरो टिस्टा निशब्द बगिरहेको छ, कति धेरै पानी, छेउछाउको जङ्गलदेखि उडेर पानीमा खसेका पातहरू एकदम बिस्तारैसँग उँधो बग्दै जान्छन्।

कति ठुलो छ टिस्टा, कति धैर्यशील, कति शान्तिमय। हेरिरहनेलाई यसले शान्ति दिन्छ मनमा, यसले चाह्यो भने वरिपरि सबै बगाएर भत्काएर लैजान सक्ला, तर यसले त्यसो नगर्नै मानेको छ। हृदयमा हेर्दै हेर्दै कति हर्ष लागेर आउँछ। गोजीमा भएको जम्मै पैसा उसले तहला पानीमा खसाइदियो। हावाले सोझै खस्न नदिई पैसाहरू पर पर पानीमा खसे। सबै पैसाले हरियो बग्दो पानीमा सेता सेता धब्बाहरू एकछिन जन्माए। गोजीदेखि डोरी झिकेर उसले उँधो पानीमा फ्याँकिदियो। बिस्तारै लमतन्नै हुँदै फेरि गुडुल्किएर नयाँ डोरीमा पानीमा पस्यो। फेरि अलि तल झलक्क देखिए हरायो। अब उसँग केही थिएन, कोट फ्याँकिदियो। हावाले जोडले पल्टाउँदै गएर आखिर त्यो फाटेको भित्री देखाएर पानीमा उत्तानु पर्यो अनि एकपल्ट पानीमा उठ्न खोजे जस्तो गर्यो। रामलालको मनभित्र कता कता दुःख जोडले बजिरहेको थियो, तर टिस्टामा मर्ने हर्ष उसलाई साँच्चै लागिरहेको थियो। रेलिङमाथि चढेर उसले अन्तिम प्रार्थना गर्यो। हाम फालेर खोज्दा खोज्दै म नमरिहालु टिस्टा, म तिम्रो पानीमा मर्न पाऊँ। दुई माइल हुँदो गाउँको मुखमा रामलालको लास निस्क्यो। अजयले यहाँदेखि मान्छेहरू लगेर लास उहीँ पोलेर आयो। उसले त्यस दिनको आफ्नो डायरीमा लेख्यो। ऊ बाँच्दा पनि हामीलाई लाजै थियो, यसरी मरेर झन् पछि सम्मैलाई लाज पारिदियो। समर्थनमा जै आमा चाहिँले एक थोपा आँसु पनि झारिनन्। हवस् त श्रोतावर्ग, यति मर्मस्पर्शी कथा यहीँ टुङ्गिन पुग्छ। हाम्रा स्रष्टाहरूद्वारा रचित कथाहरू कति गहकिलो, कति यथार्थवादी कथाहरू हुन्छन्। आजको समयमा पनि हामीले यस्ता घटनाहरू देखिरहेका छौँ। फेरि अर्को बसाइहरूमा पनि म यस्तै गहकिलो यथार्थवादी कथाहरू लिएर आउने नै छु। आजको बसाइबाट भने यी मिठा गीतको साथमा मलाई बिदा दिनुहोस्। धन्यवाद।

0: प्रस्तुत छन् प्रमुख समाचार। प्रधानमन्त्रीद्वारा चेन्नईमा 13,000 करोड परियोजनाको शिलान्यास र उद्घाटन। प्रधानमन्त्रीले गर्नुभयो जयगोपाल गरोडिया विद्यालयले गरेको योगदानको प्रशंसा। नेपालको गोरखामा बढी गण्डकी नदीमा अचानक बाढी, धेरै घर र पुल बगे। भारतद्वारा संयुक्त राष्ट्र मानवाधिकार कार्यालयको दोहोरो मापदण्डको आलोचना। अनि कोकण 26 सहभागी हुन आईएनएस त्रिशूल बेलायतमा। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज चेन्नई स्थित आईआईटी मद्रासमा 13,000 करोड रुपियाँ भन्दा अधिकका विकास परियोजनाहरूको उद्घाटन तथा शिलान्यास गर्नुभयो। यसमा सड़क, रेल, बन्दरगाह, पेट्रोलियम र वैज्ञानिक अनुसन्धान सम्बन्धी परियोजनाहरू समावेश छन्। कार्यक्रममा तमिलनाडुका मुख्यमन्त्री श्री जोसेफ विजय पनि उपस्थित हुनुहुन्थ्यो। प्रधानमन्त्रीले लगभग 4,900 करोड रुपियाँको लागतमा निर्मित चेन्नई मेट्रो रेलको दोस्रो चरण अन्तर्गत पुनमल्ली बडा पल्लानी खण्डको उद्घाटन गर्नुभयो। करिब 15 किलोमिटर लामो यस खण्डमा 11 एलिभेटर स्टेशन छन्। उहाँले यी परियोजनाहरूले यातायात, व्यापार, औद्योगिक विकास र रोजगारका अवसरहरूलाई बढावा दिने बताउनुभयो। यस अवसरमा प्रधानमन्त्रीले आईआईटी मद्रासमा सुधा गोपाल कृष्ण ब्रेन सेन्टर राष्ट्रलाई समर्पित गर्नुभयो। इस्केमिक स्ट्रोकबाट प्रभावित मानव मस्तिष्कको विस्तृत नक्सा सी स्ट्रोक पनि सार्वजनिक गर्दै श्री मोदीले भन्नुभयो,
1: मन्दिर से मेट्रो तक तमिलनाडु के अनुभव यही आज के भारत की स्पिरिट है। भारत अपनी सांस्कृतिक शक्ति से प्रेरणा लेता है, विज्ञान की प्रगति से आगे बढ़ता है और आधुनिक इंफ्रास्ट्रक्चर के जरिए नए अवसरों का निर्माण कर रहा है। हमारी विरासत और भविष्य की हमारी आकांक्षाएं साथ साथ आगे बढ़ रही है।
0: प्रधानमन्त्रीले तमिलनाडुको सांस्कृतिक सम्पदा, वैज्ञानिक उपलब्धि र आधुनिक पूर्वाधारले राज्यको विकासलाई बल पुर्याइरहेको बताउँदै जनतालाई नवरात्रको शुभकामना पनि दिनुभयो। पछि प्रधानमन्त्रीले तमिलनाडुको जयगोपाल गरोडिया हिन्दू विद्यालयको स्वर्ण जयन्ती समारोहमा भाग लिँदै यस संस्थानले शिक्षाको क्षेत्रमा 5 दशकदेखि महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभयो। स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले युवाहरूलाई विकसित भारतको संकल्प साकार पार्ने शक्ति भएको बताउनुभयो। प्रधानमन्त्री श्री मोदीले युवाहरूलाई ठूला सपना देख्न, उच्च लक्ष्य निर्धारण गर्न र विश्वका चुनौतीहरूको समाधान खोज्न आह्वान गर्नुभयो। उहाँले युवाहरूका लागि आज अनेकौं अवसर उपलब्ध रहेको उल्लेख गर्दै सामूहिक प्रयासबाट कुनै पनि लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। छिमेकी राष्ट्र नेपालको गोरखा जिल्लामा बुढी गण्डकी नदीमा आज बिहान अचानक आएको बाढीले धेरै घर र पुल बगाएको छ। घटनामा लगभग 50 जनाको उद्धार गरिएको छ भने 10 जना अझै निखोज छन्। हालसम्म मानवीय क्षतिको पुष्टि नभएको बताइएको छ। नेपाली सेना र अन्य उद्धार टोलीले 4 हेलिकप्टरको सहयोगमा खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। बाढीले न्याकचेत र फिल्म बजार जोड्ने झोलुङ्गे पुल बगाउनका साथै सल्लेरीमा निर्माणाधीन जलविद्युत परियोजनामा क्षति पुर्याएको छ। बाढीको कारण अझ स्पष्ट भएको छैन। मनासुल पदयात्राका क्रममा केही

एकपटक बाढीका कारण फसेका भए पनि सुरक्षित रहेको अधिकारीहरूले बताएका छन्। नदी किनारका बासिन्दालाई भने सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। भारतले संयुक्त राष्ट्र मानवाधिकार उच्चायुक्तको कार्यालय ओएचसिएचआरको दोहोरो मापदण्ड र सार्वजनिक घटनामाथि चयनित प्रतिक्रियाको आलोचना गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा हालै भएका घटनाबारे कार्यालयको टिप्पणीलाई अनावश्यक र भारतको आन्तरिक मामिलामा अस्वीकार्य हस्तक्षेप बताउनु भएको छ। श्री रणधीर जयसवालले भारतका छिमेकी राष्ट्रहरूमा विरोध प्रदर्शनमाथि भएका हिंसात्मक कार्यवाहीबारे कार्यालय मौन रहेको उल्लेख गर्दै यस्तो दोहोरो व्यवहारले संस्थाको विश्वसनीयता र बहुपक्षीयताप्रतिको विश्वास कमजोर बनाउने बताउनुभयो। श्री जयसवालले भारतको संविधानले शान्तिपूर्ण रूपमा भेला हुने अधिकार सुनिश्चित गरेको बताउँदै देशका स्वतन्त्र न्यायपालिका सञ्चार माध्यम र संस्थानहरूले नागरिकका अधिकारको सुरक्षा गर्ने उल्लेख गर्नुभयो। उहाँले कानून कार्यान्वयन गर्ने निकायहरूले कानून अनुसार काम गर्ने र उजुरीको समाधानका लागि अदालतहरू उपलब्ध रहेको पनि स्पष्ट पार्नुभयो। भारतीय नौसेनाको पोत आईएनएस त्रिशूल भारत ब्रिटेन द्विपक्षीय समुद्री अभ्यास कोकण 26 भाग लिन बेलायतको प्लाइमथ पुगेको छ। रोयल नेभीसँगको यो अभ्यास बिहिबारसम्म 2 चरणमा सञ्चालन हुनेछ। रक्षा मन्त्रालयका अनुसार यस अभ्यासले दुवै देशका नौसेनाबीच समन्वय, पारम्परिक साझेदारी र परिचालन सहयोगलाई सुदृढ बनाउनेछ। यसले सुरक्षित, खुल्ला र स्वतन्त्र समुद्री सुनिश्चित गर्ने भारत र बेलायतको साझा प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्नेछ। पलपलको रेडियो समाचारमा अपडेट रहन कृपया हाम्रो आधिकारिक एक्स ह्यान्डल एआईआर न्युज _ गेन्टोक र फेसबुक ह्यान्डल आकाशवाणी न्युज गेन्टोक फलो गर्नुहोस्। यो आकाशवाणी हो। भारतीय रिजर्व ब्याङ्क आरबीआईले सार्वजनिक क्षेत्रका तेल विपणन कम्पनीहरू इन्डियन ओयल, हिन्दुस्तान पेट्रोलियम र भारत पेट्रोलियमको अमेरिकी डलरको दैनिक आवश्यकता पूरा गर्न विशेष सुविधाको घोषणा गरेको छ। केन्द्रीय ब्याङ्कको प्रेस विज्ञप्ति अनुसार आरबीआईले नामित ब्याङ्कहरूको माध्यमबाट यी 3 कम्पनीहरूलाई यसको विदेशी मुद्रा आवश्यकता पूरा गर्न अमेरिकी डलर बेच्नेछ। यो सुविधा भोलिबाट प्रभावित हुनेछ अनि अघिल्लो सूचना नआएसम्म जारी रहनेछ। केन्द्रीय ब्याङ्कले भनेको छ यो निर्णय विद्यमान बजार स्थितिको आकलनपछि लिइएको हो। नार्कोटिक्स कन्ट्रोल ब्युरो एनसिबीको गुवाहाटी एकाइले 53 भन्दा अधिक मेथामफेटामाइन र WY ट्याब्लेट बरामद गरेको छ। बरामद लागु औषधिको अनुमानित बजार मूल्य 43 करोड रुपियाँ रहेको छ। यस सिलसिलामा 2 तस्करलाई पनि पक्राउ गरेको छ। एनसिबीका अनुसार यो खेप म्यानमारबाट ल्याइएको थियो। यस घटनामा अन्तर्राष्ट्रिय आपूर्तिकर्ता र घरेलु प्राप्तकर्ताहरूको पहिचान गर्न अनुसन्धान भइरहेको छ। अभियानमा विभिन्न केन्द्रीय तथा राज्य स्तरीय सुरक्षा र अनुसन्धान निकायहरूले समन्वय गरिरहेका थिए। भारतीय जनता पार्टीले सांसद तथा प्राध्यापक विमल अकुइजम विरुद्ध कारवाही नगरेको भन्दै कंग्रेसको आलोचना गरेको छ। भाजपा सांसद बाँसुरी स्वराजले आज नयाँ दिल्लीमा यस विषयमा कांग्रेस नेतृत्वको मौनतामाथि प्रश्न उठाउँदै सम्बन्धित सांसदलाई तत्काल निलम्बन गर्न र कडा अनुसन्धानत्मक कार्यवाही गर्न माग गर्नुभयो। सुश्री स्वराजका अनुसार यस वर्ष मई महिनामा 11 छात्रले अक्विजमा विरुद्ध यौन उत्पीडनको उजुरी दिएका थिए। आरोप सम्बन्धी अनुसन्धानपछि जवाहरलाल नेहरू विश्वविद्यालयले उहाँलाई प्राध्यापक पदबाट हटाउने निर्णय गरेको थियो। सर्वोच्च न्यायालयले शान्तिपूर्ण रूपमा भेला भएका मानिसहरूलाई गैर कानूनी रूपमा हिरासतमा नलिन र यातायात सुचारू राख्न निर्देश दिएको छ। न्यायालयले दिल्लीमा बेरिकेडिङ व्यवस्थाको समीक्षा गर्न, मेट्रो सेवा निर्धारित समय अनुसार सञ्चालन गर्न र इन्टरनेट सेवा निर्बाध राख्न पनि भनेको छ। न्यायालयले वकिलहरूलाई आफ्नो व्यावसायिक दायित्व निर्वाह गर्न बाधा पुर्याउन नहुने स्पष्ट पारेको छ। निर्देशन उल्लङ्घन गरेको आरोपमा दर्ता गरिएको अवहेलना याचिकामाथि सुनवाई गर्दै न्यायालयले सबै पक्षको कुरा सुनेर कसैलाई असुविधा हुन नदिने सुनिश्चित गर्ने बताएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवामा 25 पूरा गर्नुभएको छ। जनसेवाबाट देशसेवा उहाँको यस यात्राको मूलमन्त्र रहेको छ। सेवा र सुशासनको दृष्टिकोणका साथ सरकारले 2047 भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्य हासिल गर्न निरन्तर काम गरि

0: यो आकाशवाणी खरसाङ हो। अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वले उदयमान चुनौतीहरूको समाधान खोजिरहेको बताउनु भएको छ। उहाँले भारतका युवाहरूसँग ती समाधानहरू प्रदान गर्ने प्रतिभा र क्षमता रहेको विश्वास व्यक्त गर्नुभयो। भारतीय रिजर्भ ब्याङ्कले मुद्रा सट्टाबाजीलाई रोक्न र विदेशी विनिमय बजारको सुचारू सञ्चालन सुनिश्चित गर्न रुपियाँसँग सम्बन्धित डेरिभेटिभहरूमा नयाँ प्रतिबन्धहरू लगाएको छ। नार्कोटिक्स कन्ट्रोल ब्युरोको गुवाहाटी एकाइले 53 किलोग्रामभन्दा बढी मेथामफिटामाइन र डब्लुवाई ट्याब्लेटहरू बरामद गरेको छ। पूर्वी अफ्रिकाको जिबुती तटमा 305 जना सवार नौका दुर्घटनाग्रस्त हुँदा 109 प्रवासीको मृत्यु भएको छ। अनि भारत र वेस्ट इन्डिज बीच तेस्रो T20 म्याच इन्दोरको होल्कर स्टेडियममा जारी छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वले उदयमान चुनौतीहरूको समाधान खोजिरहेको बताउनु भएको छ। उहाँले भारतका युवाहरूसँग ती समाधानहरू प्रदान गर्ने प्रतिभा र क्षमता रहेको विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री मोदीले आज चेन्नईमा जयगोपाल गारोदिया हिन्दू विद्यालय को स्वर्ण जयन्ती समारोहमा यो कुरा बताउनु भएको हो। भारतको उत्पादन क्षेत्रको वृद्धिको सन्दर्भमा प्रधानमन्त्री मोदीले यस क्षेत्रको विस्तारले युवाहरूका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसरहरू सृजना गरेको बताउनुभयो।
2: आज कम्पोनेन्ट से टेक्नोलोजी और फिनिश प्रोडक्ट का हर राज्य में केन्द्र सरकार प्रोडक्ट चेन को मजबूत कर रही है और इन्हीं कोशिशों का परिणाम है आज हम दुनिया के सेकंड लार्जेस्ट मोबाइल मैन्युफैक्चरर है। 2014 से अब तक हमारे इलेक्ट्रॉनिक्स एक्सपोर्ट 11 टाइम्स बढ़े हैं, हमारे डिफेंस एक्सपोर्ट 50 टाइम्स बढ़े हैं और हमारे इंजीनियरिंग एक्सपोर्ट ने भी नया रिकॉर्ड बनाया है।
1: भारतीय रिजर्भ ब्याङ्कले मुद्रा सट्टाबाजीलाई रोक्न र विदेशी विनिमय बजारको सुचारू सञ्चालन सुनिश्चित गर्न रुपियाँसँग सम्बन्धित डेरिभेटिभहरूमा नयाँ प्रतिबन्धहरू लगाएको छ। केन्द्रीय ब्याङ्कले अधिकृत डिलरहरू र मान्यता प्राप्त स्टक एक्सचेन्जहरूको लागि हेजिङ वा अन्तर्निहित एक्सपोजर बिना गरिएको विदेशी विनिमय डेरिभेटिभ लेनदेनको सीमा 10 करोड डलरबाट घटाएर 50 लाख डलर गरेको छ। नयाँ दिशानिर्देशहरू अन्तर्गत अधिकृत डिलरहरूलाई यी निर्देशनहरू जारी गरेपछि रद्द गरिएका रुपियाँसँग सम्बन्धित विदेशी विनिमय डेरिभेटिभ सम्झौताहरू पुनः बुक गर्न अनुमति दिइने छैन। यद्यपि परिपक्वतामा सम्झौताहरूको रोल ओभरलाई अनुमति दिइनेछ। भारतले सार्वजनिक मामिलाहरूमा प्रतिक्रिया जनाउँदा अप्नाएको दोहोरो मापदण्ड र अत्यधिक छनौटपूर्ण दृष्टिकोणका लागि मानव अधिकारका लागि उच्च आयुक्तको कार्यालयको आलोचना गरेको छ। भारतले नयाँ दिल्लीमा हिजो भएको घटनाहरूबारे उक्त संस्थाले गरेको टिप्पणीलाई अस्वीकार गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक विज्ञप्ति जारी गर्नुहुँदै उक्त संस्थाको भनाइलाई अनुचित तथा देशको आन्तरिक मामिलामा अस्वीकार्य हस्तक्षेपको संज्ञा दिनुभएको छ। जयसवालले भारतको छिमेकी क्षेत्रमा भएका विरोध प्रदर्शनहरूमा देखाइएको हिंसक प्रतिक्रिया वा संस्थाकै वरिपरि क्षेत्रमा कानून कार्यान्वयन गर्ने निकायहरूले गरेका कार्यवाहीहरूबारे कुनै टिप्पणी नगरिएको कुरा बताउनुभयो। उहाँले यस्तो दोहोरो मापदण्डले संस्थाको विश्वसनीयतामा आँच पुर्याउने र बहुपक्षीयताप्रतिको विश्वास घटाउने बताउनुभयो। नार्कोटिक्स कन्ट्रोल ब्युरोको गुवाहाटी एकाइले 53 किलोग्रामभन्दा बढी मेथामफिटामाइन र डब्लुवाई ट्याब्लेटहरू बरामद गरेको छ। यसको अनुमानित बजार मूल्य लगभग 43 करोड रुपियाँ रहेको छ। यस कार्यवाहीको क्रममा 2 जना लागू औषध तस्करहरूलाई पनि पक्राउ गरिएको छ। एनसिबीका अनुसार बरामद गरिएको उक्त खेप म्यानमारबाट आएको थियो। एजेन्सीले अहिले अन्तर्राष्ट्रिय आपूर्तिकर्ता

सङ्गीत मानिसको भावना, विचार र अनुभूतिलाई स्वर, लय र ताल मार्फत अभिव्यक्त गर्ने एक सुन्दर कला हो। यसले खुसी, दुःख, प्रेम, आशा, पीडा र सम्झना जस्ता भावनालाई शब्दबिनै पनि व्यक्त गर्न सक्छ। सङ्गीत मनोरञ्जनको माध्यम मात्र नभई संस्कृति, परम्परा र पहिचान जोगाउने महत्त्वपूर्ण साधन पनि हो। नेपाली समाजमा लोकगीतदेखि आधुनिक गीत, शास्त्रीय सङ्गीतदेखि पप तथा रक सङ्गीतसम्म यसको आफ्नै विशेष स्थान छ। सङ्गीतले मानिसलाई मानसिक शान्ति दिनुको साथै विभिन्न सामुदायिक र पुस्ताबीच भावनात्मक सम्बन्ध जोड्ने काम गर्छ। त्यसैले सङ्गीतलाई मानव जीवनको अभिन्न हिस्सा मानिन्छ। नमस्कार सम्पूर्णमा, आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम युवावाणीमा म मौसम नेवालको न्यानो अभिवादन र आजको युवावाणीको अङ्कमा हामी हजुरहरूलाई सुनाउनेछौँ मिठा मिठा गीतहरू। माया मानिसको जीवनमा सबैभन्दा सुन्दर र पवित्र भावना हो। यसले मानिसहरू बीच आत्मीयता, विश्वास, सम्मान र समझदारीको सम्बन्ध निर्माण गर्छ। साँचो मायाले मानिसलाई खुसी, प्रेरणा र साहस प्रदान गर्छ तथा कठिन परिस्थितिमा पनि साथ दिने शक्ति दिन्छ। जहाँ माया हुन्छ त्यहाँ शान्ति, सहानुभूति र सद्भाव कायम रहन्छ। त्यसैले माया मानव जीवनको अमूल्य उपहार हो जसले संसारलाई अझ सुन्दर र अर्थपूर्ण बनाउँछ। र प्रथम गीत रहेको छ परेलीको आकाश एल्बमबाट माया जालेमा, जसमा स्वर रहेको छ रविन शर्माको, शब्द पुष्कर पराजुली अनि सङ्गीत रहेको छ शरद सिन्हाको।

पहिलो भेट सधैँ विशेष हुन्छ। अपरिचित दुई मन पहिलो पटक आम्ने सामने हुँदा मनमा अनौठो उत्सुकता, लाज र मिठो अनुभूति जन्मिन्छ। केही शब्द मात्र बोलिए पनि त्यो क्षण मनमा गहिरो छाप बनेर

पस्न सक्छ। पहिलो भेटमा देखेको मुस्कान, आँखाको भाव र बोलेका साना साना कुराहरू पनि लामो समयसम्म सम्झनामा रहन्छन्। कहिलेकाहीँ त्यही पहिलो भेट नै एउटा सुन्दर सम्बन्धको सुरुवात बन्छ, जहाँ अपरिचितबाट चिन्जान, चिन्जानबाट मित्रता अनि बिस्तारै मायाको यात्रा सुरु हुन्छ। र अर्को गीत रहेको छ बिमला राईको पहिलो पहिलो भेट हाम्रो, जसमा शब्द रहेको छ पुरुष ढकालको र सङ्गीत ओम प्रकाश विष्टको।

सपना भनेको आँखाले देख्ने दृश्य मात्र होइन, मनले बोकेको एउटा सुन्दर आशा पनि हो। कहिलेकाहीँ सपना निन्द्रामा आउँछ, कहिलेकाहीँ भविष्यको कल्पना बनेर मनभित्र जन्मिन्छ। जीवनमा जति कठिनाई आए पनि आफ्ना सपनालाई समातेर अघि बढ्ने मानिसले आशा र हिम्मत गुमाउँदैन। केही सपना पुरा हुन्छन्, केही अधुरा रहन्छन्, तर हरेक सपनाले हामीलाई नयाँ बाटो, नयाँ उद्देश्य र जीवनलाई अर्थपूर्ण बनाउने प्रेरणा दिन्छ। त्यसैले सपना देख्नु मात्र ठुलो कुरा होइन, त्यसलाई पुरा गर्ने साहस र निरन्तर प्रयास गर्नु नै जीवनको वास्तविक सुन्दरता हो। र अर्को गीत रहेको छ साकार सपना एल्बमबाट मेरी माया, जसमा शब्द, सङ्गीत अनि स्वर रहेको छ महेश्वर लामाको।

अर्को गीत रहेको छ रुमानी बतास एल्बमबाट एउटा मिठो सपना, जसमा स्वर रहेको छ रविन शर्माको, शब्द पुष्कर पराजुली अनि सङ्गीत रहेको छ सरज सिन्हाको।

0: श्रोताहरू, अब प्रस्तुत छ सेवा संकल्प अभियान बारे विशेष प्रस्तुति।
1: समाचार खर्साङको चर्चा चौतारी कार्यक्रममा आज हामीसित उपस्थित हुनुहुन्छ हाम्रो पहाड़का एकजना प्रसिद्ध कवि, समाजसेवी तथा विचारक श्री सुदर्शन प्रधानज्यू। वहाँसित आजको यस अंकमा भारत सरकारले लागू गरेको हालैको लेबर कोड अर्थात श्रम संहिता बारे वहाँसित चर्चा गर्नेछौ। सुदर्शनज्यू, तपाईलाई स्वागत अनि मेरो नमस्कार।
2: हजुर, मलाई यस चौतारी कार्यक्रममा एउटा अत्यन्त गहन र महत्वपूर्ण विषय लेबर कोड अर्थात श्रम संहिता बारे चर्चा गर्ने मौका दिनुभएकोमा आकाशवाणी खरसाङलाई पनि मेरो नमस्कार।
1: श्रोतागण, म प्रस्तोता रोशनी छेत्री श्री सुदर्शन ज्यूको अलिक परिचय गराउन चाहन्छु। वहाँ एक नामी कवि हुनुहुन्छ र तपाईहरूलाई थाहा नै छ कि कविहरू जति जति उच्च कोटिको कविता लेखन र वाचन गर्न थाल्छन् आफ्नो नामको पछाडि एउटा विशेष अलंकार या त विशेषण थप्ने गर्छन्। सुदर्शन ज्यू, तपाईले पनि त आफ्नो नामको पछाडि अम्बटे लेख्नुहुन्छ?
2: हजुर, हो नि, लेख्दै आउँदैछु। यसको पनि एउटा कारण छ, म जुन ठाउँमा जन्मे हुर्के बढे एउटा कविको नाताले मेरो परिचय त्यो ठाउँसित जोडेकै हुनुपर्छ। त्यसैले खरसाङको एउटा रमणीय तथा सुन्दर चिया बगान हो अम्बटिया, त्यो त तपाईँलाई थाहै छ। त्यहीबाट मेरो उदय भएको हो र आज श्रमिकहरूको हित र कल्याण सम्बन्धित हाम्रा यजस्वी दूरद्रष्टा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले हालै घोषित गरेको श्रम संहिता लेबर कोड बारे यस चर्चा सत्रमा भाग लिन पाउँदा मलाई अत्यन्त खुसी लागेको छ।
1: हजुर,
2: अनि अब त्यो लेबर कोड विषयमा अलिकति म यहाँहरूलाई जानकारी गराइहालौँ हगि। हुन त यी चार बुँदे श्रम कानून पारित गर्नुको पछाडि राष्ट्रिय श्रम एवं रोजगार मन्त्रालयले धेरै लामो कसरत र मन्थन गरेको छ। त्यसै बनेको होइन है, यो एकदमै लामो परिश्रम गरेको छ, कैयन पटक बैठक पनि बसेको छ, अनि मात्र निचोड निस्कन सकेको हो यो। यसै सिलसिलामा वर्तमान प्रधानमन्त्री आदरणीय श्री नरेन्द्र मोदी महोदयले भन्ने पनि गर्थे, सत्यमेव जयतेमा जतिको तागत छ नि श्रमेव जयतेमा पनि उत्तिकै सामर्थ्य छ।
1: हजुर, तपाईँ भारतका विभिन्न ठाउँहरूमा गएर कविता वाचन गरिसक्नु भएको छ। दार्जिलिङ पहाड़देखि तराई डुवर्समा पनि विभिन्न साहित्यिक कार्यक्रमहरूमा तपाईँले आफ्नो चाखलाग्दो कविता

0: गरेको हामीले सामाजिक सञ्जाल समाचार पत्रहरू मार्फत बेला बेलामा हेरिराखेका छौं। भनेपछि सुदर्शनज्यू, प्रधानमन्त्री श्री मोदीले हालै जुन श्रम संहिता लागू गर्नुभयो त्यसबारे तपाईँ के भन्नुहुन्छ?
1: हेर्नुहोस्, यहाँ कविताको पनि कुरा आयो, श्रम एक्टको पनि कुरा आयो र म अहिले कविताको कुरालाई अलिक पर थन्काएर यो श्रम एक्ट लेबर एक्टमाथि अलिकति कुरा राख्छु। हेर्नुहोस्, कुनै पनि देशको विकासमा कृषि अथवा कृषक उद्योग र श्रमिकको सबैभन्दा ठुलो महत्व र योगदान हुन्छ, यो त तपाईँहरूलाई थाहा भएकै कुरा हो, भन्नुपर्छ पर्दैन। जुन देशमा यी दुवै किसान र मजदुर बलियो हुन्छ, समृद्ध हुन्छ, त्यो देश अवश्य नै बलियो हुन्छ, आत्मनिर्भर हुन्छ अनि विकसित देश बन्न जान्छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकल्याण तथा जनहितौषी निर्णायकहरू र योजनाहरूका लागि जानिन्छ। भारतलाई 2047 सम्ममा एउटा विकसित राष्ट्र, आत्मनिर्भर राष्ट्र, शक्ति सम्पन्न राष्ट्र बनाउने ठूलो कल्पना बोकेर काम गर्दै हुनुहुन्छ उहाँले, हजुर प्रधानमन्त्रीज्यूले। त्यसैले उहाँको प्राथमिकता देशका किसान, देशका श्रमिक, देशका नारी अनि देशका युवाहरूको विकास सर्वोपरि रहेको छ। महिला, युवा र किसान कल्याणका लागि कैयन योजनाहरू चलाइरहेका छन्, श्रमिकहरूका लागि पनि कैयन योजनाहरू चलाइरहेका छन्, जो कुरो तपाईँहरूलाई थाहा छँदैछ, होइन? तर एउटा कुरो म स्पष्ट भन्न चाहन्छु, केवल योजना बनाएर मात्रै किसान, मजदुर, महिला र युवाको विकास भने सम्भव छैन। यसका लागि कानुनी व्यवस्थापन अनि बाधक कानुनहरूलाई पन्छाएर सहज र सरल कानुन बनाउन पनि आवश्यक हुन्छ। योजनाहरूमा भ्रष्टाचार गर्ने विरुद्ध कठोर कारवाही कानुनी प्रावधान हुनपर्छ अनि जनकल्याणका लागि कानुनी प्रक्रियाहरू पनि सरल हुनुपर्छ। अब यसलाई म अलिकति व्याख्या गर्दै तपाईँलाई म के भन्न चाहन्छु भनेदेखि, यसको पनि अब कसो भयो के भयो भन्ने कुरोलाई म अलिकति यसलाई चाहिँ विस्तृत रूपमा भन्छु। न्यू कोड लागू भएपछि, यो जुन चाहिँ श्रम कानुनको न्यू कोड लागू भएपछि सबै वर्गका श्रमिकहरूले निम्नतम वेतनका हकदार हुन्छन् नै हुन्छन्। यसमा चाहिँ मिनिमम वेजेस भन्छ नि, निम्नतम वेतन, त्यो पाउनुपर्छ भन्ने छ
0: श्रमिकहरूले।
1: अब श्रमिक भन्नाले यो कुनै पनि विभागको श्रमिक हुन्छ है, चिया श्रमिक भन्ने मात्रै होइन, कफीको श्रमिक मात्रै होइन, कुनै पनि श्रमिकले। तर त्यसबाहेक पनि भविष्य निधि अर्थात् हामी प्रोभिडेन्ट फन्ड भन्छौँ नि, प्रोभिडेन्ट फन्ड, जुन चाहिँ नोकरी सकिएपछि पाउने ग्रेच्युटी इत्यादि सबै सुविधाहरूको हकदार पनि हुनेछन्। किनभने कति ठाउँ चाहिँ ग्रेच्युटी नदिने पनि चलन थियो नि त अहिलेसम्म। ती सबैभन्दा मूल कुरो चाहिँ प्रत्येक महिनाको 7 तारिक भित्रमा वेतन दिनै पर्छ, प्रत्येक महिनाको 7 तारिक भित्रमा, नभए चाहिँ वेतन अड्काएर अड्काएर 15-20 तारिक पनि कोही बेला त 2 महिनामा पनि दिने गर्थ्यो, होइन? अब चाहिँ त्यस्तो चल्दैन, प्रत्येक महिनाको 7 तारिक भित्रमा वेतन दिनै पर्छ, चाहे त्यो कुनै पनि उद्योगको कर्मचारी किन नहोस् अथवा ठेकेदारको कर्मचारी पनि किन नहोस्, तर उनले पनि 7 तारिक भित्रमा चाहिँ आफ्नो वेतन पाएकै हुनुपर्छ। नयाँ कानुन अनुसार श्रम ज्यालामा महिला वा पुरुष कुनै भेदभाव राखिने छैन, यो पोस्टै पुरुषको लागि, यो पोस्टै महिलाको लागि भनिने छैन, बराबर यदि ऊ एबल छ भने चाहिँ उसले बराबर हकदार पाउनु हक पाउनु सक्छ। समय अवधि भन्दा धेर अर्थात् ओभर टाइम काम गर्न परे हाजिरा दोब्बर पाउनेछ। यदि ओभर टाइम कसैले काम गर्नुपर्छ भने उनलाई चाहिँ के गर्नुपर्छ त, डबल उसको हाजिरा दिनुपर्छ, त्यस्तो पनि प्रावधान छ। रात्रिको समयमा काम गर्न पर्ने स्थिति आइपरे महिला श्रमिकहरूलाई उनीहरूको इच्छालाई प्राथमिकता दिनुपर्नेछ। यदि लेडिजहरूले, महिलाहरूले पनि राति काम गर्नुपर्ने स्थिति आइलाग्यो भने चाहिँ सबैभन्दा पहिला चाहिँ उनीहरूको इच्छालाई सोध्नुपर्नेछ, के तिमी काम गर्छौ कि गर्दैनौ, भ्याउँछौ भ्याउँदैन, सक्छौ सक्दैन सोध्नु पर्यो, अनि मात्र उनको इच्छाको विरुद्धमा कुनै काम लगाउन पाइने छैन, त्यसै कारण उनीहरूलाई चाहिँ कुनै किसिमको कर कापमा हाल्न पाइने छैन। नयाँ कानुन अनुसार कुनै पनि तहका कर्मचारीहरूले नियुक्ति पत्र अर्थात् एपोइन्टमेन्ट लेटर पाएकै हुनुपर्छ, किनभने एपोइन्टमेन्ट लेटर नदिकेन अहिलेसम्म चाहिँ कतिलाई काम लगाइँदै थियो, अब त्यसो गर्नु पाइँदैन
0: श्रमिकहरूले। हो नि, कानुन जति नै सरल हुन्छ सर्वसाधारणलाई त्यति नै राम्रो हुन्छ। भ्रष्टाचारी, अपराधी, जमाखोरी वा जनताको हित विपरीत जघन्य कुकृत्य गर्नेहरू विरूद्ध कठोर दण्डात्मक कानून पनि जरूरी छ र यसैले श्री मोदी सरकारले क्रिमिनल प्रोसिज्योर कोड CRPS, इण्डियन पेनल कोड IPC, इण्डियन एभिडेन्स एक्ट कानूनहरूको जटिलतालाई

0: समाप्त गरी नयाँ भारतीय न्याय संहिता, भारतीय नागरिक सुरक्षा संहिता तथा भारतीय साक्ष्य अधिनियम गत वर्ष 1 जुलाई 2024 लागू गरियो, जसमा कैयन अप्रासंगिक अंग्रेजहरूको पालोदेखि चलिआएका कानूनहरूलाई निरस्त गरी ठोस, सहज र सरल तर अपराध गर्नेहरूका लागि कड़ा आधुनिक कानून लागू गरियो भनेपछि श्री मोदी सरकारलाई सुधारहरूको च्याम्पियन भन्न सकिन्छ।
1: निश्चय सकिन्छ। त्यो त विगत 2014 नै श्री नरेन्द्र मोदी सरकारमा आएपछि, नरेन्द्र मोदी जब सरकारमा आउनुभयो त्यसपछि नै स्पष्ट भइरहेको कुरा हो, त्यो सबैलाई थाहा छ। कठोर, साहसिक तथा जनकल्याणका लागि निर्णयहरू लिनका लागि देशको इतिहासले श्री मोदीलाई सदैव याद राख्नेछ। उनका कर्महरूलाई स्वर्ण अक्षरले लेख्नेछन्।
0: सुदर्शनजी, यो श्रम संहिता कतिवटा श्रम कानूनहरूलाई पन्साएर एउटा ठोस र सरल कानून ल्याएको हो?
1: अब हेर्नुहोस्, यो पुरानो कानून अनुसार चाहिँ 29 कानूनलाई चाहिँ रद्द गरेर त्यसैबाट छनौट गरेर चाहिँ 4 ठोस कानून निकालिएको छ। तर ती 29 व्याख्या गर्न अहिले हामीसँग समय छैन, त्यसैले अहिले भर्खरै मात्र अर्थात 21 नोभेम्बर 2025 अस्तिको
0: महिनादेखि
1: लागू गरिएको मुख्य 4 श्रम कानून चाहिँ यस्तो छ, जसलाई हामी 4 लेबर एक्ट पनि भन्ने गर्छौँ। म त्यो तपाईँलाई छोटकरीमा सुनाउँछु है ल, अब लामो त समय छैन नि त हामीसँग। र वास्तवमा के छ भने राष्ट्रको 4 नयाँ श्रम कानूनमा यसलाई छोटकरी बुझ्ने चेष्टा गर्दा यस्तो हुन्छ कि 1 कोड ओन वेजेस 2019 त्यो एउटा कानून छ, अनि इन्डस्ट्रियल रिलेसन कोड 2020 अर्को कानून छ, कोड ओन सोसियल सिक्युरिटी 2020 यो तेस्रो कानून छ, र अकुपेसनल सेफ्टी हेल्थ एन्ड वर्किङ कन्डिसन कोड 2020 चाहिँ योभन्दा 4 नम्बर छ। मोटामोटी अघि हामीले जुन कुरा गर्दैथ्यौँ 4 यही 4 हो। र यी 4 कानून अर्थात् एक्ट देशमा 21 नोभेम्बर 2025 नै लागू भएको छ। यदि यसलाई लागू गर्नमा ढिलोभन्दा ढिलो पनि आउने वर्षको आगामी वर्षको 1 अप्रेलदेखि चाहिँ यो निश्चय लागू भएको हुनुपर्छ, त्यसपछि लागू गर्नेलाई चाहिँ क्षमा गर्ने छैन।
0: भनेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको श्रम कानून संशोधन एउटा निर्णय हो त?
1: यो तपाईँले निर्णय भन्यो अवश्य हो, यसको लागि त यसमा कुनै विवादै छैन। यो ऐतिहासिक निर्णय हो, निर्णय मात्रै होइन, ऐतिहासिक निर्णय हो र साहसिक मात्र होइन र एकदमै ऐतिहासिक माथि पनि साहसिक पनि हो। कारण कागजमा त कैयन कानूनहरू बनिए आजसम्म, आजभन्दा अघि पनि, तर व्यावहारिकतामा भने शून्यको बराबर थियो, व्यावहारिकतामा थिएन, खालि कागजमा मात्रै थियो। अनि कसै कसैले चाहिँ विदेशी राष्ट्रहरूले चाहिँ जिस्काएर यो कागजी बाघ पनि भन्ने गर्थ्यो भारतलाई, तर अब चाहिँ साँच्चीकै बाघ हो। अब चाहिँ वर्तमान सरकारले जे गर्छ त्यो भन्छ, जे भन्छ
0: यस श्रम संहिताले हाम्रा देशका श्रमिकहरूको हित रक्षा कसरी गर्नेछ, यसले हाम्रो करोडौं श्रमिकहरूको कसरी लाभान्वित हुन्छ, अलिक विस्तारमा हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् त।
1: हजुर, विस्तारसँग भन्नाले पनि अब म यसलाई त अलिकति छोटकरी जस्तैबाटै भन्छु, किनभनेदेखि यो समय हामीसँग छैन। कुनै पनि क्षेत्रका कर्मचारीलाई दिनको 8 अर्थात् हप्ताको 48 भन्दा ज्यादा काममा लगाउन पाइने छैन। यदि त्यसभन्दा बढी समय काममा लगाउन परे श्रमिकको इच्छा र राजी नै मुख्य भूमिका हुनेछ, इच्छा बेगर लगाउन पाइने छैन। अर्थात् ओभर टाइम खट्नु श्रमिकको इच्छामाथि नै निर्भर हुनेछ, तर प्रत्येक 20 खटेपछि 1 चाहिँ हक छुट्टी मिल्नेछ, जसलाई चाहिँ अङ्ग्रेजीमा अर्न लिभ भनिन्छ। अब सारांशमा कुरा गर्नुपर्दा पुराना 29 केन्द्रीय श्रम कानूनलाई संशोधन गरेर बनाइएको नयाँ 4 श्रम कानूनलाई संक्षिप्त रूपमा भन्न पर्दा यसरी बुझाउँ है म ल तपाईँहरूलाई। सबै क्षेत्रका स्वदेशी, हाम्रो देशको सबै क्षेत्रका स्वदेशी कामदारहरूलाई नोकरीको सुरक्षा हुनेछ, सबै तहका कर्मचारीहरूलाई सठिक समयमा वेतन भुक्तान गर्नै पर्नेछ, ओभर टाइम वा रात्रि सेवामा खटाइए नियम बमोजिमको भुक्तान दिन पर्नेछ, भविष्य निधि वा जीवन बिमाको पूर्ण सुविधा हुन पर्नेछ, अनिवार्य पनि छ, कर्मचारीको स्वास्थ्यमाथि विशेष ध्यान दिन पर्नेछ, 40 नागेका कर्मचारीहरूको वार्षिक निशुल्क स्वास्थ्य जाँच पनि गर्नुपर्नेछ, बिना ठोस कारण कर्मचारीलाई नोकरीबाट निष्कासित गरिए तत्कालै मुआवजा राशि दिन पर्नेछ, प्रसुति अर्थात् हामी जो सुत्केरी भन्छौँ नि, सुत्केरी हाजिरा 12 देखि बढाएर 26

0: गरिनु पर्नेछ। अनि त्यो सरकारमा भइसकेको छ, सधैँ 12 हप्ता पाइन्थ्यो, अब चाहिँ 26 हप्ता। 60 वर्ष पुगेर रिटायर हुने श्रमिकलाई निम्नतम 3000 रुपियाँ पेन्सन दिनै पर्नेछ। कुनै पनि औद्योगिक संस्थाले 1 अप्रेल 2026 भित्रमा यी नयाँ कानून लागू गर्नु नै पर्नेछ। अनि अर्को कुरो के भने, हरेक 5 वर्षको अन्तरालमा सरकारको पक्षबाट उक्त कानूनमाथि समीक्षा र संशोधन गरिनेछ।
1: सुदर्शनज्यू, तपाईँ एकजना नामी कवि हुनुहुन्छ, हाम्रा श्रोताहरूलाई यस श्रम संहिताबारे एउटा कविता सुनाउन सक्नुहुन्छ त?
0: हजुर, हेर्नुहोस्, अब यति बेला यो कविता भन्ने स्थिति त छ छैन, मुड पनि छ छैन, तैपनि अब तपाईँहरूले जुन भन्नुभयो म यसलाई कोसिस गर्छु, एउटा सानो कविता, अलिक त्यसलाई ध्यान दिएर सुन्नुहोस् है ल।
1: हजुर,
0: म भन्छु है, अब यसको शीर्षक के राखौँ भने, यति बेला उजेलोको किरण राखौँ न, होइन,
1: श्रमिकहरूको
0: लागि होइन, चियाको श्रमिकलाई मात्र होइन देशव्यापी मजदुरहरूको हितार्थ कैयन पुस्ता पछि बल्ल बल्ल आज सहजको सास फेर्ने मौका दिलायो केन्द्र सरकारले दिलाइदिएको श्रमिक पक्षका यी 4 बुँदाहरू, जुन चाहिँ 4 बुँदे हामी एक्ट भन्दैछौँ, श्रम कानून, श्रम संहिता, श्रम एक्ट र लेबर कोडहरूले हामी समग्र कर्मचारीहरूको आङमा अब घामको न्यानो किरणहरू स्पर्श भएको महसुस हुँदैछ। हामी पीडित र शोषित कर्मीहरूलाई बिस्तारै बिस्तारै मन्द गतिमा अघि बढाउँदैछ।
1: वाउ, कति राम्रो कविता भन्नुभयो तपाईँले, धेरै धेरै धन्यवाद अनि नमस्कार।
0: यस महत्वपूर्ण विषयमा चर्चा गर्न मलाई मौका जुन तपाईँले दिनुभयो, यसको लागि आकाशवाणी खरसाङ लगायत सम्पूर्ण श्रोताहरूलाई आफ्नो तर्फबाट धेरै धेरै धन्यवाद चढाउँदछु।